0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299। अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै?
2: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67272।

0: California.
1: Extreme energy drink.
2: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
3: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
2: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
3: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
2: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
3: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
2: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
3: मोबाइल 97460044
2: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता

0: नमस्कार तथा सुप्रभात। आया कैरनमा तपाईलाई साथी रे रिमाल सँगै मिलन पिल्सिनाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 15 गते सोमबार, सन् 2026 अगस्त 31 तारिख भदौ कृष्ण पक्षको तृतीया तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्रालिन
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त सिधामा, जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास चल्दै सासको आशमा भौतारी हुँदै आफन्त।
0: राहत नपाएको बाढ़ी पीड़ितको गुनासो, संघले स्थानीय र प्रदेश सरकारसँग समन्वय थाल्दै कृष्णभीरमा पहिरो पछि आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग, अत्यावश्यक सामग्री अभाव नहुने।
1: बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम बढ्दै स्थानीय रूपमा उपलब्ध पोषणीय खानामा जोड़ दिन भेगिएको सुझाव।
0: जोर्डनमा अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी, दुई देशबीच फेरि तनाव बढ्ने संकेत।
1: र प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै।
4: कृषि र भेटनरी शैक्षिक कार्यक्रम स्नातक तह लागि नयाँ भर्ना
3: विगत भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त। नेपाल पोलिटेक्निक इन्स्टिच्युट तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
3: फोन 056-421-2165-96-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि 2 युरो पेन्ट्स। घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन जापान तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-5795-3580। 3 वर्ष डिप्लोमा कम्प्युटर इन्जिनियरिङ र 18 महिने

0: सातौं दिन हिजो पनि विद्युत आयोजना कार्यालय सम्पर्क भएका सुरुङमा फसेकाहरूलाई निकाल्ने प्रयास गरिरहेको छ। निरन्तर प्रयास भइरहे पनि बाढी रसुवाका चरणमा तथा निर्माण जलविद्युत योजना कार्यबाट सम्पर्कविहीन सुरुङमा फसेकाहरूलाई बाहिर निकाल्ने प्रयास सफल भएको छैन। सम्पर्कविहीन खोज्न र सुरुङमा फसेकालाई बाहिर निकाल्न ढिलाइ हुँदा परिवार र आफन्त डर र चिन्तामा छन्। उनीहरूले सामाजिक सञ्जाल आयोजना स्थल र आयोजनाको कार्यालय गएर असन्तुष्टि पोख्नुका साथै उद्धारलाई तीव्रता दिन अनुरोध गरिरहेका छन्। भोटे कोशी र त्रिशुली नदी क्षेत्रका जलविद्युत परियोजनाका सुरुङमा फसेका अनुमानित 500 भन्दा धेरै मजदूर कर्मचारीको 5 दिनसम्म पनि उद्धार हुन सकेको छैन। सरकारले निकै ढिला मात्रै भारतीय र चिनिया पक्षलाई पनि उद्धारका लागि अनुमति दिएपछि दुई देशका उद्धारकर्ता हिजो आइतबारदेखि मात्रै खटिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको तथ्याङ्क विश्लेषणमा विभिन्न जल विद्युत आयोजनामा 1000 हाराहारी सम्पर्कविहीन छन्। सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि हिजो भारतीय र चिनिया सेनाका विशेषज्ञसँगै कोरियाली विशेषज्ञ टोली पनि थपिएका छन्। रसुवाको माथिल्लो त्रिशुली 1 चिनिया र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनाको समन्वयमा उद्धारको प्रयास गरिरहेका छन्। भोटेकोशी बाढीपछि सम्पर्कविहीन व्यक्तिहरूको खोजीमा आफन्तजन रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहुँ, पोखरा, नवलपरासीसम्म पुगिरहेका छन्। कोही शव राखिएको ठाउँमा भेटिन्छ कि भनेर धाइरहेका छन्। बाढीमा बगेर कता पुगे वा कता पुरिए वा कतै फसेका पो छन् कि भन्ने यकिन नहुँदा कहाँ खोजी गर्ने भन्ने समस्यामा पनि आफन्त रहेका खबर कान्तिपुर लेखेको छ। यसैबीच बाढीमा फँसेका मध्ये अहिलेसम्म 9000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार प्रभावित क्षेत्रबाट 9435 जनाको उद्धार गरिएको छ। जलविद्युत आयोजनाका सुरुङबाट 279 जनाको उद्धार गरिएको छ। बाढीमा परि ज्यान गुमाउनेको संख्या 781 पुगेको छ। बाढीपछि सम्पर्कविहीन हुनेको संख्या 2502 रहेको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ।
1: यस्तै प्रधानमन्त्री राहत कोषमा तीव्र रूपमा राहत संकलन भइरहेको छ। सर्वसाधारणले समेत कोषमा रकम जम्मा गरेको प्रमाण स्वरूप क्यूआर कोडको स्क्रीनशट सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन्। विदेशबाट पनि रकम आइरहेको सरकारी अधिकारीहरू बताउँछन्। तर बाढ़ी गएको 5 दिन बितिसक्दा पनि पीड़ितले राहत नपाएको गुनासो गरिरहेका छन्। चाउचाउ र बिस्कुटका लागि उनीहरूले हारगुहार गरिरहेका छन्। केन्द्र सरकारबाट राहत आएको छैन, आएको पनि सुगम ठाउँमा लिएर जान्छन्। हामीले सकेको गरिरहेका छौं, स्थानीय सरकारका जनप्रतिनिधिको गुनासो छ। पीड़ितको मात्र नभई उद्धार र खोजीमा खटिएका सुरक्षाकर्मी समेत चिउरा र चाउचाउको भरमा रात दिन काम गरिरहेका छन्। राहतको रकम आपतका बेला नबाढे कहिले बाढ्ने भन्ने प्रश्न समेत उठेको खबर अन्नपूर्ण पोस्टमा छ।
0: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि प्रदेश र पालिका सरकारसँग तालमेल नगरेको भन्दै गुनासो बढ़ेपछि संघ सरकारले समन्वय थालेको छ। बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्री पुगे पनि वितरण हुन नसकेको, सड़क तथा वैकल्पिक मार्ग सञ्चालनमा ढिलाइ भएको र पालिकाको आवश्यकता नजिकबाट पहिचान गर्न सक्ने संयन्त्रलाई सरकारले परिचालन नगरेको गुनासो प्रभावित क्षेत्रका जनप्रतिनिधिले गर्दै आएका थिए। हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने र प्रधानमन्त्रीका नीति योजना कार्यक्रम सल्लाहकार सुदीप ढकालसँग बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले छलफल गर्नुभएको छ। मुख्यमन्त्री थापाले राहत पुनर्स्थापना र पुननिर्माणमा आजदेखि नै 3 तहबीच सहकारी हुने बताउनुभयो। बीचमा समन्वय नहुँदा कमजोरी देखिए पनि अब नहुने उहाँको भनाई छ। संघ सरकारले पनि 3 तह मिलेर काम अघि बढ़ाउन चाहेको उहाँले जानकारी दिनुभएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नर्पु तामाङले अहिलेसम्म संघ सरकारले आफूहरूसँग समन्वय नगरेको बताउनुभयो। सरकारले बाढ़ी आएको 5 दिनपछि मात्रै पालिकालाई राहत तथा उद्धारका लागि 6,75,00,000 रूपियाँ निकासा गरेको छ। बाढ़ीको महाविपत्तिमा राजनीतिक दलहरूले आवश्यक समन्वय, खोजी, उद्धार, राहत र पुनर्स्थापनामा सक्रिय हुन सरकारलाई सुझाव दिएका छन्। दलहरूले सहयोग रकम प्रधानमन्त्री विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् भने खोजी, उद्धार, राहत र पुनर्स्थापनामा तीनै तहका सरकारको समन्वयको आवश्यकता उल्याएका छन्। काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इंजीनियरिंग कलेज में शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिविल, बीई कम्प्यूटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इंजीनियरिंग कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924-5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
6: सुन त मेरो कपडा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-333-493-555।
10: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धार प्रयास चल्दै सासको आसमा भौतारिँदै आफन्त राहत नपाएको बाढ़ी पीड़ितको गुनासो संघले स्थानीय प्रदेश सरकारसँग समन्वय थाल्दै लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग बाढ़ी गएको एक साता बित्नै लाग्दा प्रभावित क्षेत्रमा विभिन्न स्वास्थ्य समस्याको जोखिम बढ़ेको छ। दीर्घ रोगीले समयमा औषधि खान नपाउँदा रोग बल्झिने खतरादेखि मरेका पशु चौपायाको दुर्गन्ध फैलिन थालेको छ। अहिले ती क्षेत्रमा औषधि उपचार सहितको सचेतना अभियान र समुदायमा सरसफाई लगायतको काम अगाडि बढ़ाउन ढिलो हुन थालेको छ, तर सरकार अझै खोज र उद्धारको काममा व्यस्त छ। कतिपय पालिका लगायतका स्थानीय संयन्त्र नै विपदबाट प्रभावित भएकाले तत्काल दिनुपर्ने स्वास्थ्य लगायतका अत्यावश्यकीय आधारभूत आवश्यकता समेत पुग्न सकेका छैनन्। विपदको यो समयमा प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र अपनाउनुपर्ने सावधानीका बारेमा स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँग सम्झना महर्जनले कुराकानी गर्नुभएको छ।
11: पानीबाट हुने थुप्रै रोगहरू छ, जस्तै वाटर बोर्न डिजिज, पानी कहाँ मुहानहरू चाहिँ एकदम दूषित भइराखेको हुन्छ, त्यसमा विभिन्न किसिमका जनावरहरू अथवा मृत शरीरहरू पनि डुबिराखेको हुन्छ, विभिन्न किसिमका खाद्य पदार्थहरू चराचुरुङ्गीहरू मरिराखेको हुन्छ, त्यसले गर्दाखेरि हाम्रो पानी कहाँ मुहानहरू दूषित हुन्छन्, जसको कारणले गर्दाखेरि कलेरा जस्तै टाइफाइड त्यस्तै हेपाटाइटिस ए जस्ता थुप्रै प्रकारका पानीजन्य रोगहरू चाहिँ एकदमै कमन हुन्छ भने अर्को भेक्टर बर्न डिजिज किन भन्दाखेरि लामो समयसम्म पानी जमिराखेको हुन्छ त्यसले गर्दाखेरि विभिन्न किसिमका मस्किटोहरू चाहिँ ग्रोथ हुने अवस्थाले गर्दाखेरि डेंगु कालाजार जस्तै यी मलेरियाहरू चाहिँ प्रशस्त मात्रामा भेटिन सक्छ। चिसो पनि हुन्छ, एउटा मोइस्ट पनि हुँदाखेरि चाहिँ मानिसहरू चिसो छिउमा बसिरहेको अवस्थामा टिठाहरूमा विभिन्न किसिमका फंगल ग्रोथहरू पनि हुन्छ त्यसले

0: के फैलिन सक्छ र कति समयपछि चाहिँ यसले चाहिँ अलि उग्र रूप लिने सम्भावना चाहिँ रहन्छ?
1: 24 घण्टापछि यसका असरहरू देखिँदै जान्छ। विभिन्न जनावरहरू मरेको ठाउँहरूमा अथवा जनावरहरू पक्षीका दानाहरू राखेर कुहिएर पानीले भिजेर कुहिएर त्यसबाट दुर्गन्धहरू आइराखेको हुन्छ। त्यसले गर्दाखेरि वरिपरिका वातावरणमा नजिकका खोला नालादेखि लिएर पानीका मुहानहरू पनि दूषित बनाउँछ, तात्कालै देखाउँछ। जसले गर्दाखेरि विभिन्न किसिमका सरुवाजन्य रोगहरू विभिन्न पशु पक्षीहरूमा थिए जनावरहरूमा थिए ती चीजहरू पनि चाहिँ पानीको माध्यमद्वारा अरू व्यक्तिहरूमा सर्ने सम्भावना हुन सक्छ।
0: अब खानाजन्य र पानीजन्य रोग निम्तन नदिनको लागि अहिले तत्काल के चाहिँ गर्नुपर्छ?
1: सबभन्दा पहिले विचार गर्नुपर्ने कुरा पानी नै हो। शुद्ध पानी हामीले वितरण गर्नुपर्ने हुन सक्छ। स्थानीय स्तरमा भएका पानीका मुहानहरूलाई चाहिँ हामीले चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ कसरी चाहिँ स्थानीय रूपमा पानी शुद्धिकरण गर्ने, मानिसहरू बसेको वासस्थानमा कसरी पानी सप्लाई गर्ने भन्ने कुराहरू हुन्, र अर्को कुरा ती पानीहरूलाई प्रयोग गर्नुभन्दा पहिले सुरक्षित छ छैन भनेर यकिन गरेर त्यसको चाहिँ टेस्टहरू पनि गर्नुपर्ने हुनसक्छ। पानी शुद्धिकरणका विभिन्न प्रकारहरू घरासी रूपमा चाहिँ हामीले प्रयोग गर्छौँ भने त्यसलाई फिल्ट्रेसन गरेर हुन्छ अथवा बोइल गरेर हुन्छ अथवा क्लोरिन ट्याब्लेटहरू वितरण गरेर हुन्छ। जसरी भए पनि चाहिँ पानी शुद्धिकरण गरेर मात्र चाहिँ प्रयोग गर्ने। खानेकुराको लागि पनि सकेसम्म हामीले मासुजन्य पदार्थहरू चाहिँ वितरण गर्नु हुँदैन, खान पनि हुँदैन, र त्यसको साथमा प्रोटिनयुक्त चीजहरू गेडागुडीहरू प्रशस्त मात्रामा गेडागुडी चीजहरू सुपाच्य खानेहरू चाउचाउ बिस्कुट भन्दा पनि स्थानीय लेभलमा जे चीज पाइन्छ, कोदो पाउन सक्छ, कोदोको पिठो पाउन सक्छ, गहुँ पाउन सकिन्छ, जे चीज पाइन्छ प्रयोग गरेर पनि स्थानीय रूपमा पनि खाद्य पदार्थहरू बनाउन सकिन्छ।
2: स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरको सिलसिला, त्रिशुली नदीमा आएको बाढ़ीका कारण हिजो पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो खस्दा मुगलिनिङ हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने बाटो अवरूद्ध बने पनि तत्काललाई नआतिन सरकारवालाले सुझाव दिएका छन्। खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, औषधि लगायतका अत्यावश्यक वस्तु ढुवानीका लागि वैकल्पिक व्यवस्था गरेर आपूर्ति गरिने उनीहरूको भनाई छ। सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यका लागि 20 दिनलाई खाद्यान्न मौजदात रहेको नेपाल खाद्य किराना व्यवसायी संघले जनाएको छ। नेपाल आयल निगमले वैकल्पिक बाटो प्रयोग गरी काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउने भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा बाढ़ीले सड़क भत्काएपछि काठमाडौँ उपत्यका जोड्ने सड़क अवरूद्ध हुँदा वैकल्पिक बाटो प्रयोग गरेर आपूर्ति व्यवस्था सहज बनाउन लागि हो। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले वैकल्पिक बाटो प्रयोग गरेर पेट्रोलियम पदार्थ ल्याउने हुँदा बजारमा अभाव नहुने बताउनुभयो। इन्धन ल्याउन त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा, भैंसी, पालुङ, नौबिसे, काठमाडौँ सड़क छन्। यस मार्गबाट ट्याङ्कर आउनेछन्। ग्यासका सिलिण्डर भने साना गाड़ीमा पनि आउने हुँदा अरू सड़क प्रयोग गरिनेछ। जाम कम हुने अरू बाटो समेत प्रयोग गरेर इन्धनको आपूर्ति जति सक्दो सहज गरिने उहाँको भनाइ छ। उहाँले भन्नुभयो ग्यासका धेरैजसो प्लान्ट तराईमै छन्, त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटोबाटै ल्याउनेछौं। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव नहुने बताउनुभयो। उहाँले काठमाडौँ उपत्यकामा वैकल्पिक मार्गबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेकाले आम उपभोक्तालाई नआतिन अपील गर्नुभएको हो। मन्त्रालयका अनुसार साना गाड़ी मार्फत खाद्यान्न ढुवानी गर्न टोखा, छहरे, नुवाकोट खण्ड तथा कान्ति रातपस जस्ता वैकल्पिक सड़क सञ्चालनमा ल्याइने प्रयास गरिरहेको छ। मन्त्रालयले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल ट्रेडिङ कर्पोरेशन र निजी क्षेत्रसँग गर्दा काठमाडौँ उपत्यकामा 2-3 महिनासम्म ठप्प भए पनि पुग्ने गरी खाद्य वस्तु मौजदात रहेको जनाएको छ। खाद्य कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिला सुवेदीले काठमाडौँ उपत्यकामा चामल, दलहन लगायतका खाद्य वस्तु पर्याप्त मौजदात रहेको र वैकल्पिक बाटोबाट ल्याउने गरी तयारी भएकाले अभाव हुने अवस्था नरहेको जानकारी दिनुभएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
2: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव तत्काल शनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखी जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ। मृत मानव अंगलाई बेबारीसे मानेर अन्त्येष्टि गर्न लागि नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित राखेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको प्रहरले जनाएको छ। कतिपय शव संग्लो अवस्थामा नरहेका, केही कुहिन थालेका र ठूलो संख्यामा शव फेला परेपछि अस्पताल र अस्थायी शव गृहमा राखिरहन कठिन र थप असुरक्षित हुने भएकाले कानूनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रक्रिया अघि बढ़ाएको नेपाल प्रहरले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले प्रत्येक शवको तस्विर, हुलिया, शरीरमा रहेका विशेष चिन्ह, फोरेन्सिक विवरण र डीएनए नमूना सुरक्षित राखी व्यवस्थापन मात्र गर्न लागि स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, शवको व्यवस्थापन भनेको तत्काल हटाउने वा अन्तिम संस्कार गर्ने होइन, भविष्यमा आफन्तले शनाखत गर्न सक्ने गरी प्रत्येक शवका वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न लागि हो। उहाँले शव फेला परेको ठाउँ, अवस्था र छुट्टै कोड नम्बर समेत अभिलेख राखिने भएकाले वर्षौंपछि पनि आफन्तले दावी गरेमा वैज्ञानिक परीक्षण मार्फत शनाखत गरी बुझाउन सकिने बताउनुभयो। यस्तो अभ्यास अन्य विकसित देशहरूमा पनि रहेको उहाँको भनाई छ। आजको गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। इरानको इस्लामिक रेभुजलन्सरी गार्ड आईआरआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोन मार्फत आक्रमण गरेको दावी गरेको छ। आईआरजीसीका अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कार्यवाही स्वरूप जोर्डनका किङ हुसेन र अल अजराक सैन्य अड्डालाई लक्षित गरिएको हो। आक्रमणबाट सैन्य पूर्वाधार तथा लड़ाकु विमान तैनात गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ। यसअघि अमेरिकी अधिकारी ले लाराक द्वीपमा इरानी रिभोल्युशनरी गार्डका दुई रकेट प्रक्षेपण केन्द्रमा अमेरिकी सेनाले बमबारी गरेको बताएका थिए। ती प्रक्षेपण केन्द्रबाट हर्मुज जलमार्गतर्फ समुद्री सुरुङ लैजाने तयारी भइरहेको अमेरिकाले दावी गरेको थियो। लाराक आक्रमणमा केही इरानी सैनिक तथा सर्वसाधारण मारिएको र घाइते भएको खबरमा उल्लेख छ। यद्यपि मृतक तथा घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन। यो घटनासँगै अमेरिका र इरान बीचको तनाव फेरि बढ़ने संकेत देखिएको छ।
5: अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल बहराइनसँग खेल्दैछ। समूह ए अन्तर्गतको खेल मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा हुनेछ। खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुँदैछ। प्रतियोगितामा नेपालले कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। रोहित पौडेलको स्थानमा सन्दीपलाई एक दिवसीय टोलीको कप्तानको जिम्मेवारी दिइएको हो। नेपालका लागि प्रतियोगिताको पहिलो खेल नै महत्वपूर्ण मानिएको छ। समूह चरणमा राम्रो शुरूआत गर्दै सेमी फाइनलको बाटो सहज बनाउने लक्ष्यमा नेपाल छ। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग, तेस्रो खेल भदौ 21 गते साउदी अरबसँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। हिजोदेखि शुरू भएको प्रतियोगितामा ओमान र हङकङले विजय शुरूआत गरेका छन्। ओमानले सिंगापुरलाई 131 रनले हराउँदा हङकङले साउदी अरबलाई 16 रनले पराजित गरेको छ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा अहिले गण्डकी र बागमती प्रदेशका एक दुई ठाउँमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा पाल्पामा 16.8 मिलिमिटर पानी परेको छ। गैराती देशका पहाड़ी तथा हिमाली भेगका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो पानी पर्यो। पछिल्लो 6 घण्टामा लमजुङमा 87.8 मिलिमिटर पानी परेको छ। त्यस्तै बागमती कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार आज देशका पहाड़ी भेगका साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। लमजुङको चेपे खोलाले सतर्कता तह पार गरेकाले तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
5: गएको बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका अधिकांश क्षेत्रमा मोबाइल सेवा फेरि शुरू भएको सेवा प्रदायकले दावी गरेका छन्। बीटीएस टावर तथा अप्टिकल फाइबर मर्मत सम्भार तथा पुरानो माइक्रोवेभ लिङ्कको प्रयोग गर्दै बाढ़ी प्रभावित क्षेत्रमा सेवा शुरू भएको उनीहरूको भनाइ छ।
4: भोटेकोशीबाट शुरू भए त्रिशुली नदीमा गएको बुधबार आएको बाढ़ीका कारण भएको विनाशपछिको पुननिर्माणका लागि प्रारम्भिक तयारी शुरू भएको छ। यसअघि नै राष्ट्रिय योजना आयोगले आर्थिक क्षेत्रको मूल्याङ्कन थालिसकेको जानकारी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले दिनुभएको थियो। प्रारम्भिक रूपमा क्षतिको आर्थिक मूल्याङ्कन 4 खर्बदेखि 7 खर्ब रूपियाँसम्म हुन सक्ने अनुमान गरिएको छ।
5: भोटेकोशीमा आएको आकस्मिक महावाढ़ीलाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङको परिणाम मान्न सकिने विज्ञहरूले बताएका छन्। गएको बुधबार आएको बाढ़ी पछिको कारण के हो भन्ने विषयमा तर्क वितर्क हुँदै आए पनि यसलाई जलवायु परिवर्तनको उपज मान्नुपर्ने कृषि वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताउनुभयो।
4: भोटेकोशी करिडोरमा आएको बाढ़ीले राजमार्गसँगै नेपाल चीन जोड्ने रसुवागढ़ी नाका बगाएपछि चीनसँगको नेपालको मुख्य स्थल मार्ग व्यापार सम्पर्क टुटेको छ। पछिल्लो विवरण अनुसार विपत्तिमा 700 भन्दा बढ़ीको ज्यान गएको छ। 2500 भन्दा धेरै बेपत्ता छन्। बाढ़ीले नेपाल चीन व्यापारको अन्तर्राष्ट्रिय नाका नै नाम निशाना नरहने गरी बगाएपछि नेपाल चीन व्यापारको रसुवागढ़ी लाइफ लाइन नै संकटमा परेको व्यवसायी बताउँछन्।
5: लामटाङ लिरुङ हिमपातको टुप्पोबाट खसेको हिउँको ढिक्का गएको 8 महिनादेखि निरन्तर मासिँदै भदौ 10 गते चोइटिएर खस्दा भोटेकोशी हुँदै नेपालमा ठूलो हिमबाढ़ी निम्तिएको तथ्य सार्वजनिक भएको छ।
4: प्रणालीमा उच्च सुरक्षा जोखिम रहेको देखाउँदै विद्युतीय खरिद प्रणाली ई बिडिङ अनिश्चितकालका लागि बन्द भएको छ। 11 भदौदेखि प्रणाली बन्द भएपछि व्यवसायहरू हार्ड कपी मार्फत नै बोलपत्रको प्रक्रियामा सहभागी हुन बाध्य छन्।
5: भोटेकोशी बाढ़ीको मारमा यसपटक धेरैजना विदेशी पाहुना पनि परेका छन्। तीमध्ये केही विदेशी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीको चपेटामा परेका झण्डै 600 जना पर्यटक अझै सम्पर्कविहीन छन्।
4: र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,20,000 रूपियाँ सहयोग गरेको भन्दै नक्कली भाउचर बनाई सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका 2 खोसी रामे छापका 32 वर्षीय भवान कार्की रहेका छन्। काया कैरनमा अब पालो उखानको
5: दुःख भोग्नेले मात्रै थाहा पाउँछ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास चल्दै सासको आसमा भौतारिँदै आफन्त।
4: राहत नपाएको बाढ़ी पीड़ितको गुनासो। संघले स्थानीय र प्रदेश सरकारसँग समन्वय थाल्दै कृष्णधीरमा पहिरोपछि आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग। अत्यावश्यक सामग्री अभाव नहुने।
5: बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम बढ़दै स्थानीय रूपमा उपलब्ध पोषणयुक्त खानामा जोड़ दिन विज्ञको सुझाव।
4: जोर्डनमा अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी। दुई देशबीच फेरि तनाव बढ़ने संकेत।
5: र प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले महेश बस्ताकोटीले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। दुखी गरीब मान्छेले आफूलाई समस्या परेको बेला खोजे जस्तो साथ सहयोग नपाउने अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ थोत्रो पालमुनि बुढ़ाबुढ़ी रुल्ल टुल्ल भएर बसिरहेका छन्। गरीबको चमेली बोलदिने कोही छैन भन्ने पुरानो गीत सम्झदै बुढ़ा मान्छे बुढ़ीसँग भन्दैछन्, हाम्रो बारेमा बोलदिने एकजना मात्रै हुनुहुन्थ्यो, त्यही नै प्रधानमन्त्री भनेर गइदिनु भयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
2: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, रम्जुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरुका लागि खुशीको खबर।
2: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
1: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरुले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटु को भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
3: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900 मोबाइल 98477 69229।
4: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ।
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ।
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ।
4: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
5: बाल विवाह आत्महत्या बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
5: के हाम्रो पहिचान यही नै हो त?
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
5: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार रेडियो मर्सङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङदी .org मा बिहान 6:35 बजेको मर्सङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी विशिष्टर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज दिउँसो पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना। लमजुङ उद्योग वाणिज्य संघद्वारा भोटेको सितृशुले बाढ़ी पीड़ितका लागि राहत संकलन अभियान शुरू। मर्सङदी जलविद्युत आयोजनाले लमजुङ र मनाङ तर्फ मर्सङदी किनारमा विभिन्न स्थानमा साइरन चढ़ान र भोटेको सी बाढ़ी पीड़ितका लागि लमजुङबाट सहयोग गर्ने क्रम जारी। विभिन्न आम समूहद्वारा तीजको खर्च राहत कोषमा जम्मा। अब समाचार विस्तारमा। अहिले गण्डकी र बागमती प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा पाल्पामा 16.8 मिलिलिटर पानी परेको छ। गैराती देशका पहाड़ी तथा हिमाली भेगका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भयो। पछिल्लो छ घण्टामा लमजुङमा 77.8 मिलिलिटर पानी परेको छ। त्यस्तै बागमती कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार आज देशका पहाड़ी भूभागका धेरै साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच लमजुङको चेपे खोलाले सतर्कता तह पार गरेकोले तल्लो तटीय क्षेत्रमा नागरिकले उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। लमजुङ उद्योग वाणिज्य संघले भोटेकोशी र त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि राहत संकलन अभियान सञ्चालन गरेको छ। बाढ़ीका कारण भोटेकोशी तथा त्रिशुली क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीड़ित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठले बताउनुभयो। बाढ़ीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको र प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतको आवश्यकता अझै रहेकाले संघले लमजुङबाट स्वीकृत राहत अभियान शुरू गरेको जनाएको छ। यसअघि संघको बिहिबार बसेको बैठकले राहत संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो भने संस्थागत रूपमा संघले 1,00,000 रूपियाँ सहयोग समेत गरेको थियो। राहतका लागि नगद तथा जीएनसी सामग्री संकलन गरिएको छ। संघले सहयोग आवश्यकता पहिचान गरी प्रभावित क्षेत्रमा पुर्याउने व्यवस्था गरिने बताएको छ। संघले उद्योग व्यवसाय संघ संस्था समूह तथा सर्वसाधारणलाई खाद्यान्न लत्ता कपड़ा औषधि तथा स्वास्थ्य सामग्री सरसफाईका सामग्री र अन्य अत्यावश्यक सामग्री सहयोग गर्न आह्वान गरेको छ। संघले सञ्चालन गरेको अभियानमा त्रिवेणी युवा क्लब लमसुङ मर्सङदी युवा क्लब वैश्य सोसाइटी तमहिला सोजदी वैश्य इकाई संघको महिला उद्यमी विकास समिति वैश्य इकाई मनाङ मर्सङदी ग्रुप प्राली र सत्यसाई अटो ओर्क्स बेसी शहरले सहकार्य गरेको महासंघका महासचिव विपिन श्रेष्ठले जानकारी दिनुभयो। विपिनको समयमा पीड़ितलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको बताउँदै यस अभियानमा सहभागी भइसकेको सहयोग गर्न संघले आग्रह गरेको छ। मर्सङ्गी नदी तटमा अवस्थित तालगाउँलाई अकस्मात आउने प्राकृतिक विपदबाट बच्न मर्सङ्गी नदी किनारमा साइरन जडान गरिएको छ। एकपटक बाढ़ीको चपेटामा परेर लाखौंको धनमाल गुमाएका तालवासी अब विपद आउनु पूर्व नै सूचना पाउने भएपछि खुशी भएका छन्। मानव विकास तथा सामुदायिक सेवा केन्द्र आईसीएसले साइरन जडान गरिएको हो। नासोङ गाउँपालिका एकका अध्यक्ष मिनराशी गुरूङले साइरन जडानपछि वर्षातको समयमा गाउँले ढुक्कसँग निधन पाउने पाएको बताउनुभयो। नासोङ गाउँपालिका 8 को धारापानीमा राखिएको यन्त्रले मर्सङ्गी नदीमा पानीको सतह मापन गर्ने छ। शौचालय यन्त्रले मर्सङ्गी नदीमा खतराको सतह पार गरेको संकेत गर्न साथ साइरन बज्न थाल्ने अध्यक्ष गुरूङले बताउनुभयो। साइरन ताल गाउँभर सुनिने गरी राखिएको छ। साइरनसँगै खतराको संकेतको सूचना मोबाइल एसएमएस बाट पनि जाने प्रबन्ध समेत गरिएको छ। बिजुली बत्ती गएको, नेट नचलेको स्थितिमा भए नदी किनारमा जडान गरेको सायरन पनि कटुवाल मार्फत त्यो खतराको खबर गाउँलेले थाहा पाउँछन् र उनीहरू सुरक्षित स्थानतर्फ जान सक्ने प्रबन्ध मिलाएको छ। स्वचालित यन्त्रले मर्संग नदीमा खतराको सतह पार गरेको संकेत गर्न साथ सायरन बज्छ। सायरन ताल गाउँभर सुनिने गरी राखिएको छ। क्षेत्रमा त्यहाँ अवस्थित माथिल्लो मर्संगदी ए जलविद्युत आयोजनाले सायरनको व्यवस्था गरेको छ। गाँधी फुलबुले खुदी सिमपानी क्षेत्रको बाढ़ीको पूर्व जानकारी दिन माथिल्लो मर्संगदी ए जलविद्युत आयोजनाले सायरनको व्यवस्था गरेको छ। यसै गरी फुलबुले खुदी सिमपानी सिमालचौर बेलौती बिसौना चनौटे भोटेफाँड बेसीसर क्षेत्रमा सचेत गराउन मर्संगदी जलविद्युत आयोजनाले लमसुङतर्फ पनि मर्संगदी किनारमा रहेका बस्ती जोगाउन विभिन्न स्थानमा सायरन राखिएको छ। जगत स्यागे रामबजार लगायतका नदीमा पानीको बहाव बढ़न साथ सायरन बज्ने र सचेत बनाउने मर्संगदी बेसी जलविद्युत आयोजनाका प्रबन्धक उमेश नेपालले बताउनुभयो। आयोजनाले केही दिन अघि मात्र फुलबोलीदेखि बेसी सहरसम्म 8 किलोमिटर क्षेत्रमा 3 वटा सायरन जडान गरेको नेपालले जानकारी दिनुभयो। रसुवाको फोटेकोसीमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि लमसुङबाट विभिन्न व्यक्ति आमा समूह तथा महिला समूह र व्यवसायीले आर्थिक तथा राहत सामग्री स्वयं गरेका छन्। वेश्वर नगरपालिका साथ स्थित मर्संगदी आमा समूहले 30,101 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको छ। विपदबाट प्रभावित परिवारको राहत तथा पुनस्थापना सहयोग पुगोस् भन्ने उद्देश्यले सदस्यहरूबाट रकम संकलन गरी सहयोग गरिएको समूहले जनाएको छ। यसै गरी मर्संगदी गाउँपालिका साथ उसका घर भए हाल अमेरिकाको न्यूयोर्कमा रहेका सुखद मान खलेले 30,000 रूपियाँ सहयोग गरेका छन्। उहाँले आफ्ना काका सुरेन्द्र मान खले मार्फत आइतबार सहयोग रकम राहत कोषमा जम्मा गर्नुभएको हो। न्यूयोर्कमा जन्मिएर हुर्किएका सुखदले नेपालमा बाढ़ी पहिरोका कारण नागरिक समस्यामा परेको जानकारी पाएपछि आफ्नो तर्फबाट सहयोग गर्ने इच्छा व्यक्त गरेको काका सुरेन्द्र मान खलेले बताउनुभयो। सुखद स्वर्गीय खमिन्द्र मान खले र दुर्गा मान खलेका छोरा हुन्। त्यस्तै वेश्वर नगरपालिका दुधपोखरी गाउँपालिका 5 कोल्की तस्यो स्थित तस्यो महिला समूहले 31,100 रूपियाँ सहयोग गरेको छ। समूहले पनि आइतबार प्रधानमन्त्री देवी प्रकोप उद्धार तथा राहत कोषमा रकम जम्मा गरेको हो। विपदको समयमा पीड़ितको साथमा उभिनु सामाजिक दायित्व भएकाले राहत तथा उद्धारमा योगदान गरिएको समूहले जनाएको छ। भोटेकोशीमा आएको बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार राहत तथा पुनस्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुट्ने क्रम जारी छ। लमजुङबाट सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूले समेत विपदको कठिन घड़ीमा पीड़ित परिवारलाई साथ दिन आफ्नो क्षमता अनुसार योगदान गर्न सबैमा आग्रह गरेको छ। पश्चिमी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा सड़क भाँचिएपछि काठमाण्डुबाट बाहिरिने गाड़ीका लागि वैकल्पिक सड़क प्रयोगमा आएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि आइतबार कृष्ण भीरमा झण्डै 20 मिटर लम्बाईको सड़कको आधा भाग धेरै भाग भाँचिएको हो। यो सड़क भाँचिएपछि पृथ्वी राजमार्गमा यातायात सञ्चालन प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय राम शाहपथले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाण्डुबाट बाहिरिने गाड़ीलाई तत्कालका लागि 2 वटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। उहाँका अनुसार ठूला गाड़ी काठमाण्डु बाई रोड नौबिसे पालुङ भैंसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना गाड़ी तथा माइक्रो बसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाएको छ। कान्ति लोकपथमा पहिरो गएर सड़क अवरूद्ध भएकाले यो सड़क पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो। बाढ़ी तथा पहिरोका कारण विभिन्न ठाउँमा सड़क तथा राजमार्ग अवरूद्ध हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। स्थानीय प्रशासन प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित यात्राका लागि आवश्यक जानकारी लिएर मात्रै सड़क प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। यसैबीच सड़क विभागका महानिर्देशक डाक्टर विजय जोशीका अनुसार कृष्ण भीरमा भाँसिएको सड़कको अवस्थाबारे अध्ययन गर्न काठमाण्डुबाट विज्ञान टोली पठाइसकेको जनाएको छ। सड़कको भौगोलिक अवस्था तथा क्षतिको विस्तृत अध्ययनपछि मर्मत तथा पुननिर्माणको प्रक्रिया अघि बढ़ाइने छ। तपाईले सुन्दै हुनुहुन्छ मर्संगदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ मनाङ्गे चौतारा 9856078925, कृष्ण घले पुरानो बैंक चोक 9841628127, तीर्थ घले एन्जेला ब्युटी पार्लर 9460074314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665201156, अध्यक्ष भरत श्रेष्ठ 9560045248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560045670, महासचिव विपिन श्रेष्ठ 9412385, कोष अध्यक्ष भरत विष्ट 9560045357।
3: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 9841823284 र 9921980746।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका 7 युनिभर्सल चोक लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: मर्सङ्गदी एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। अविरल वर्षाका कारण मनाङको नासुङ गाउँपालिका 5 थोचेमा रहेको प्रकाश ज्योति माध्यमिक विद्यालयको कम्पाउण्डमा क्षति पुगेको छ। आइतबार बिहान करिब 4:30 बजे रातभर परेको अविरल वर्षाका कारण विद्यालयको पूर्वपट्टिको कम्पाउण्ड वाल र तारताली समेत गरी करिब 50 मिटर भाग नदीले बगाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। मानवीय तथा पशु चौपायामा क्षति नभए पनि घटनाबाट विद्यालयको संरचनामा क्षति पुगेको बताएको छ। उक्त घटनाबारे जानकारी भएसँगै इलाका प्रहरी कार्यालय धारापानीका प्रहरी नायब निर्देशक ओम बहादुर थापाको नेतृत्वमा खटिएको चारजना प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय मनाङबाट प्रहरी निरीक्षक विनोद बोहराको नेतृत्वमा 11 जनाको टोलीले घटनास्थलमा अस्थायी बार लगाएका छन्। प्रहरी टोलीले विद्यालय जस्तो संवेदनशील स्थानमा अप्रिय घटना नहोस् भन्ने उद्देश्यले विद्यालय परिसरमा करिब 40 मिटर जस्तो अस्थायी बार लगाएर तत्कालका लागि सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालमा विभत्स तथा हृदय विदारक प्रकृतिका फोटो नराख्न अनुरोध गरेको छ। प्राधिकरणले मोबाइल नम्बरमा सन्देश पठाउँदै यस्तो आग्रह गरेको छ। सन्देशमा भनिएको छ, विनाशकारी बाढ़ी पहिरोले ठूलो दनझनको क्षति भएको यस्तो विपदको घड़ीमा सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू मार्फत विभत्स तथा हृदय विदारक प्रकृतिका फोटो भिडियो लगायतका सामग्री नराखिदिनुहुन र राखेको भए पनि तुरन्त हटाइदिनुहुन सबैमा अनुरोध गर्दछौ भनेर लेखिएको भनिएको छ। रसुवा बाढ़ीको अवस्थाको सन्दर्भमा प्राधिकरणले यस्तो आग्रह गरेको हो। छिमेकी जिल्ला तनहुँको भानु नगरपालिका 11 रामचे स्थित रामजे कालीका आमा समूहले सर्वोदय सेवा आश्रम धर्मनाथ धाममा रहेका ज्येष्ठ नागरिकलाई भोजन प्रदान गरेको छ। समूहकी अध्यक्ष शान्ता पौडेल, स्थानीय शिक्षिका शर्मिला ढुंगाना सहित 26 जना दिदी बहिनीहरूको समूहले आइतबार सेवा आश्रममा रहेका बाबा आमालाई मिष्ठान खीर तरकारी अचार लगायतका परिकारहरूको भोजन गराएको हो। भोजन गराउनुका साथै समूहका सदस्यहरूले धर्मनाथ धामको दर्शन तथा पूजा गरी आश्रमको अवलोकन समेत गरेका थिए। त्यस अवसरमा बाबा आमासँग भजन कीर्तन गर्दै उनीहरूलाई मनोरञ्जन समेत गराएको थियो। आश्रममा रहेका ज्येष्ठ नागरिकका लागि भोजन व्यवस्थापन गर्न रामसी कालीका आमा समूहले सामूहिक रूपमा 10,755 रूपियाँ सहयोग गरेको छ। सामाजिक सेवाप्रति प्रतिबद्धता समूहका सदस्यहरूले आगामी दिनमा समेत यस्ता मानवीय तथा सामाजिक कार्यलाई निरन्तरता दिने बताएका छन्। रामसी कालीका आमा समूह सर्वोदय सेवाश्रम धर्मनाथ धामका शुभेच्छुक तथा नियमित रूपमा आश्रममा आउने सद्भावी समूहका रूपमा रहेको सेवा आश्रमले जनाएको छ। मर्सङ्गी समाचार अहिले यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
12: मुख्य समाचारका प्रायोजक
13: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज दिउँसोको पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना। लमजुङ उद्योग वाणिज्य संघद्वारा भोटिकोशी त्रिशुले बाढ़ी पीड़ितका लागि राहत संकलन अभियान शुरू। मर्सिङदी जलविद्युत आयोजनाले लमजुङ र मनाङतर्फ मर्सिङदी किनारका विभिन्न स्थानमा सायरन जडान र भोटिकोशी बाढ़ी पीड़ितका लागि लमजुङबाट सहयोग गर्ने क्रम जारी। विभिन्न आमा समूहद्वारा 30 को खर्च राहत कोषमा जम्मा। बिहान 6:35 बजेको मर्सिङदी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी बिदा हुन्छु। रेडियो मर्सिङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
5: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
6: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबे, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
4: लमजुङ कालिका फर्निचर उद्योग, बेसिसर साथ लमजुङ।
5: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
4: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0665252532, मोबाइल 9846090301, 9846074065।
5: नोट, फलसिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
7: मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको, फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसिसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
8: हाम्रो शाखा बेसिसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
9: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसिसर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665252209।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
11: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
11: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098260।
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 7 बजेको छ।
13: Extreme energy drink. Taste the difference. Feel the energy.

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जागर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665200019, 0665200370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ। सम्पर्क 98560 46244।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
1: महको सेवन स्वस्थ र दीर्घ जीवन
0: ओहो दाई तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
3: धन्यवाद बहिनी हेर्नुहोस् न घर बनाउने काम मात्र भएको छ अझ यसमा फलामका झ्याल ढोका च्यानल गेट स्टिलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि
1: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट सिसा रंगीन सिसा स्टे फ्र्याङ गोलो फर्याङ कम्पाउण्ड जाली स्टिल फर्याङ ट्रस फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका ग्लास पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर नारायण ढकाल बसलमाई सटर एण्ड ग्रिल उद्योग विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ थप जानकारीको लागि सम्पर्क 98463 38518 98463 38518
1: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन के तनाव दियो ए खुशी
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495 94046 98130949
7: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडेल हस्पिटल प्राइभेट लिमिटेडमा
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडेल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
5: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
7: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ सम्पर्क फोन नम्बर 066590999 मोबाइल 98477 69229

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार।
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सङ्गी 95 मेगाहर्जको सहकार्य
0: हरेक सोमबार बिहान 7:30 बजे, पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
1: मात्र
2: मर्सङ्गी 95 मेगाहर्ज।
3: जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्जको सहकार्यमा तयार गरिएको रेडियो कार्यक्रम सुरक्षा सरोकारमा तपाईलाई स्वागत छ। सदाझै कार्यक्रम सुरक्षा सरोकारमा म प्रहरी जवान देवमाया थापा
4: र म प्रहरी जवान देवकुमारी बलामी मगर उपस्थित भइसकेका छौं। रेडियो कार्यक्रम सुरक्षा सरोकार एफएम ब्यान्डमा 95 मेगाहर्ज, हाम्रो पात्रो र फेसबुक पेजमा रेडियो मर्सङ्गी र रेडियो अनलाइन रेडियो मर्सङ्गी.ओआरजीमा प्रत्येक सोमबार बिहान 7:30 बजे र सोही बेलुका 8 बजे पुनः प्रसारण हुँदै आएको छ।
3: समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रसारण हुँदै आएको रेडियो कार्यक्रम सुरक्षा सरोकारको मुख्य उद्देश्य समुदायमा हुन सक्ने सम्भावित अपराध न्यूनीकरणका लागि समुदाय र प्रहरीको सम्बन्धलाई प्रभावकारी बनाउने तथा व्यक्ति, परिवार र समुदायको सुरक्षामा प्रहरीसँगै तपाईलाई सचेत र थप जिम्मेवार बनाउने रहेको छ।
4: गत साता हामीले कार्यक्रम सुरक्षा सरकारमा लमजुङमा ट्राफिक व्यवस्थापन सम्बन्धी जोखिम चुनौती समाधानका लागि प्रहरी समुदायको भूमिका लगायतका विषयमा जिल्ला ट्राफिक प्रहरी लमजुङका प्रमुख जीवसँगको कुराकानी प्रस्तुत गरेका थियौं। आजको कार्यक्रममा भने हामी अहिलेको समसामयिक विषयमा तपाईँका लागि अति आवश्यक सन्देश लिएर आएका छौं। हामीले विश्वास गरेका छौं कि यो कार्यक्रम तपाईँको लागि अत्यन्तै उपयोगी छ।
3: आजको आधुनिक युगलाई सूचना तथा प्रविधिको युग भनेर चिनिन्छ। विज्ञान र प्रविधिको तीव्र विकाससँगै मानव जीवनको हरेक क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रवेश भइरहेको छ। त्यसमध्ये पछिल्लो समय सबैभन्दा बढ़ी चर्चा र प्रभाव परिरहेको प्रविधि हो कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिशियल इन्टेलिजेन्स। मानिसले गर्ने सोच, विश्लेषण, निर्णय, भाषा बुझ्ने, चित्र तथा आवाज पहिचान गर्ने, लेखन गर्ने र विभिन्न प्रकारका समस्या समाधान गर्ने कार्यलाई कम्प्युटर प्रणाली मार्फत अनुकरण गर्ने प्रविधिलाई सामान्य रूपमा कृत्रिम बुद्धिमत्ता भनिन्छ।
4: एआई अहिले केवल वैज्ञानिक अनुसन्धान वा ठूला प्रविधि कम्पनीहरूको विषयमा मात्र रहेन, शिक्षा, स्वास्थ्य, कृषि, संचार, व्यापार, उद्योग, बैंकिङ, यातायात, सुरक्षा, मनोरञ्जन, प्रशासन तथा दैनिक व्यक्तिगत जीवनसम्म यसको प्रयोग विस्तार भएको छ।
3: एआईको विकासले मानव जीवनलाई धेरै सहज बनाएको छ। केही सेकेण्डमै ठूलो मात्रामा सूचना विश्लेषण गर्न सक्ने, जटिल विषयलाई सरल भाषामा बुझाउन सक्ने, विभिन्न भाषामा अनुवाद गर्न सक्ने, लेख तथा प्रतिवेदन तयार गर्न सहयोग गर्ने, फोटो तथा भिडियो निर्माण गर्न सक्ने र मानिसको कामलाई स्वचालित बनाउन सक्ने क्षमता एआईमा छ। यसले समय, श्रम र लागत बचत गर्नुका साथै नयाँ सम्भावनाका धोकाहरू खुलिरहेको छ। चिकित्सालाई रोग पहिचान गर्न सहयोग गर्ने, किसानलाई मौसम तथा उत्पादन सम्बन्धी जानकारी उपलब्ध गराउने, विद्यार्थीलाई अध्ययनमा सहयोग गर्ने र व्यवसायलाई बजार विश्लेषण गर्न मदत गर्ने जस्ता काममा एआई उपयोगी बन्दै गएको छ।
4: तर कुनै पनि शक्तिशाली प्रविधिको जस्तै एआईको प्रयोगसँग अवसर मात्र होइन जोखिम पनि जोड़िएको हुन्छ। एआईलाई सही ज्ञान, सावधानी र जिम्मेवारीका साथ प्रयोग गरिएमा यो मानव समाजका लागि अत्यन्त उपयोगी साधन बन्न सक्छ। तर यसको दुरूपयोग वा असावधानीपूर्वक प्रयोग भएमा व्यक्तिगत गोपनीयता, सामाजिक विश्वास, आर्थिक सुरक्षा, शिक्षा, रोजगारी, राष्ट्रिय सुरक्षा तथा लोकतान्त्रिक प्रणालीसम्ममा नकारात्मक प्रभाव पर्न सक्छ। त्यसैले वर्तमान समयमा एआईको विकाससँगै यसको जोखिम र सुरक्षित प्रयोगबारे गम्भीर छलफल आवश्यक भएको छ।
3: एआईसँग सम्बन्धित प्रमुख जोखिम मध्ये गलत सूचना उत्पादन र प्रसार एउटा महत्वपूर्ण जोखिम हो। एआईले मानिसले सोधेको प्रश्नको उत्तर छिटो दिन सक्छ, तर त्यसले दिएको प्रत्येक सूचना सत्य हुन्छ भन्ने हुँदैन। एआईले कहिले काहीँ गलत तथ्यलाई पनि विश्वसनीय शैलीमा प्रस्तुत गर्न सक्छ। यसरी तयार भएको गलत जानकारीलाई मानिसले सत्य थानेर सामाजिक सञ्जालमा फैलाएमा ठूलो भ्रम सृजना हुन सक्छ। विशेष गरी स्वास्थ्य, राजनीति, कानून, वित्तीय कारोबार वा आपतकालीन अवस्थासँग सम्बन्धित गलत जानकारीले गम्भीर परिणाम निम्त्याउन सक्छ। त्यसैले एआईबाट प्राप्त जानकारीलाई अन्तिम सत्य मानेर प्रयोग गर्नुको सट्टा विश्वसनीय स्रोतबाट पुनः जाँच गर्नु आवश्यक हुन्छ।
4: एआईको अर्को ठूलो जोखिम व्यक्तिगत गोपनीयतासँग सम्बन्धित छ। मानिसहरूले एआई प्रणालीमा आफ्नो व्यक्तिगत विवरण, फोटो, कागजात, पासवर्ड, बैंकिङ सम्बन्धी जानकारी, कार्यालयका गोप्य कागजात वा अन्य संवेदनशील सामग्री पठाउन सक्छन्। यस्ता सामग्रीलाई जथाभावी एआई प्रणालीमा राख्दा गोपनीयता जोखिम उत्पन्न हुन सक्छ।
3: कुनै व्यक्तिको निजी फोटो पहिचान सम्बन्धी विवरण वा संवेदनशील कागजात अनुमति बिना प्रयोग वा प्रशोधन हुनु उसको व्यक्तिगत अधिकारमाथिको हस्तक्षेप हुन सक्छ। त्यसैले एआई प्रयोग गर्दा आफूले के जानकारी दिइरहेको छु र त्यो जानकारी आवश्यक छ कि छैन भन्ने विषयमा सचेत हुनुपर्छ।
4: एआईको विकाससँगै साइबर र अपराधको स्वरूप पनि अझ जटिल बन्न सक्ने सम्भावना छ। विगतमा साइबर अपराधीहरूले सामान्य फिसिङ सन्देश, नक्कली वेबसाइट वा कमजोर पासवर्डको सहारा लिने गर्थे। अहिले एआईको प्रयोगबाट अझ विश्वसनीय देखिने नक्कली सन्देश, इमेल, आवाज र फोटो तयार गर्न सकिने भएको छ।
3: अपराधीहरूले कुनै व्यक्तिको आवाज वा तस्विरको अनुकरण गरेर उसको आफन्त वा परिचितलाई पैसा पठाउन अनुरोध गर्न सक्छन्। यस प्रकारको प्रविधिको दुरूपयोगले मानिसलाई सजिलै भ्रममा पार्न सक्छ। त्यसैले डिजिटल संसारमा कुनै पनि सन्देश वा फोनलाई केवल आवाज वा फोटोका आधारमा विश्वास नगरी अर्को माध्यमबाट पुष्टि गर्ने बानी विकास गर्न आवश्यक छ।
4: एआईसँग जोडिएको अर्को चर्चित जोखिम डिपफेक हो। डिपफेक प्रविधिबाट कुनै व्यक्तिको अनुहार, आवाज वा हावभावलाई प्रयोग गरी उसले वास्तवमा नगरेको काम गरेको जस्तो देखिने फोटो वा भिडियो बनाउन सकिन्छ। यस्तो सामग्री मनोरञ्जनका लागि पनि प्रयोग हुन सक्छ, तर यसको दुरूपयोगले व्यक्तिको प्रतिष्ठा नष्ट गर्न, सामाजिक अशान्ति फैलाउन, ठगी गर्न तथा झुटा प्रचार गर्न ठूलो भूमिका खेल्न सक्छ।
3: यसले रोजगारीको प्रकृति परिवर्तन गर्नेछ, तर यसलाई केवल रोजगारी समाप्त गर्ने प्रविधिका रूपमा हेर्नु उपयुक्त हुँदैन। नयाँ प्रविधिले नयाँ प्रकारका रोजगारी र सिपको माग गर्न सृजना गर्छ। भविष्यमा एआईसँग सहकारी गरेर काम गर्न सक्ने मानिसको माग बढ्ने सम्भावना छ। त्यसैले एआईको युगमा मानिसले आफ्नो सिपलाई समय अनुसार विकास गर्दै जान आवश्यक छ।
4: शिक्षाको क्षेत्रमा एआईले ठूलो अवसर प्रदान गरेको छ भने केही चुनौती पनि सृजना गरेको छ। विद्यार्थीले एआईको सहयोगबाट कुनै विषय बुझ्न, भाषिक त्रुटि सुधार्न, अध्ययन सामग्री तयार गर्न तथा अभ्यास गर्न सक्छन्। शिक्षकले पनि पाठ योजना, शैक्षिक सामग्री र मूल्याङ्कनका केही पक्षमा एआईको प्रयोग गर्न सक्छन्।
3: कतिपय विद्यालयमा अहिले शिक्षकहरू र विद्यार्थीहरू आफ्नो अध्यापन र अध्ययनमा एआईको अधिकतम प्रयोग गर्दै आएका छन्। विद्यार्थीले गृह कार्य, परियोजना वा परीक्षा तयारीको सबै काम एआईबाट गराएर आफूले अध्ययन नगर्ने प्रविधि विकास भएमा सिकाइको उद्देश्य नै कमजोर हुन सक्छ। एआईबाट तयार भएको उत्तरलाई आफ्नै ज्ञान र क्षमताका रूपमा प्रस्तुत गर्न शैक्षिक इमान्दारीको दृष्टिले पनि समस्या हो। त्यसैले एआईलाई शिक्षक वा विद्यार्थीको विकल्प भन्दा अध्ययनको सहायक साधनका रूपमा प्रयोग गर्नु उपयुक्त हुन्छ।
4: एआईको अत्याधिक प्रयोगले मानसिक आफ्नै सोच्ने र निर्णय गर्ने क्षमतामा पनि असर पार्न सक्छ। कुनै पनि सानो समस्यामा एआईकै उत्तर खोज्ने बानी बस्यो भने मानिसमा स्वतन्त्र रूपमा सोच्ने, विश्लेषण गर्ने र समाधान खोज्ने क्षमता कमजोर हुन सक्छ। प्रविधि मानिसले सहायक हुनुपर्छ, मानिस प्रविधिमा पूर्ण रूपमा निर्भर हुनुहुँदैन।
3: एआईले सुझाव दिन सक्छ, सम्भावित समाधान देखाउन सक्छ र सूचना व्यवस्थित गर्न सक्छ, तर अन्तिम निर्णय गर्ने जिम्मेवारी मानिसको हुनुपर्छ। विशेष गरी स्वास्थ्य, कानून, वित्त, शिक्षा वा सुरक्षा जस्ता संवेदनशील विषयमा एआईको उत्तरलाई विशेषज्ञको सल्लाहको पूर्ण विकल्प मान्नु हुँदैन।
4: एआईमा पक्षपातको जोखिम पनि रहेको हुन्छ। एआई प्रणालीले ठूलो मात्रामा मानवद्वारा तयार गरिएको डेटा प्रयोग गरेर सिक्ने भएकाले त्यस डेटामा रहेका सामाजिक, सांस्कृतिक वा ऐतिहासिक पक्षपातहरू एआईको परिणाममा पनि देखिन सक्छन्।
3: कुनै व्यक्ति वा समुदायका बारेमा पर्याप्त वा सन्तुलित डेटा उपलब्ध नभएमा एआईले गलत वा पक्षपातपूर्ण निष्कर्ष दिन सक्छ। यसले भर्ती, ऋण, शिक्षा, सेवा वितरण वा अन्य निर्णय प्रक्रियामा अन्यायपूर्ण परिणाम निम्त्याउन सक्छ। त्यसैले एआई प्रणाली विकास गर्दा विविध र गुणस्तरीय डेटा, पारदर्शी परीक्षण तथा मानव निरीक्षण आवश्यक हुन्छ।
4: एआईको प्रयोगमा बौद्धिक सम्पत्ति तथा प्रतिलिपि अधिकारको प्रश्न पनि महत्वपूर्ण छ। एआईले लेख, चित्र, संगीत वा अन्य सृजनात्मक सामग्री तयार गर्न सक्छ, तर त्यसका लागि प्रयोग गरेको सामग्री कसको हो, त्यसको प्रयोग गर्न अनुमति छ कि छैन, तयार भएको सामग्री मौलिक छ कि छैन भन्ने प्रश्न उठ्न सक्छ। अरूको सिर्जना अनुमति बिना प्रयोग गरेर त्यसलाई आफ्नै सिर्जना भनेर प्रस्तुत गर्नु उचित हुँदैन। त्यसैले एआई प्रयोगकर्ताले प्रतिलिपि अधिकार र बौद्धिक सम्पत्ति सम्बन्धी नियमको सम्मान गर्नुपर्छ।
3: एआई ले सामाजिक सम्बन्ध र मानव व्यवहारहरू पनि प्रभाव पार्न सक्छ। मानिसले साथी, शिक्षक, सल्लाहकार वा सहकर्मीको सट्टा अत्याधिक रूपमा एआईसँग संवाद गर्न थालेमा वास्तविक सामाजिक सम्बन्ध कमजोर हुन सक्ने चिन्ता पनि छ। एआई ले मानिससँग स्वाभाविक रूपमा कुराकानी गरे जस्तो देखिए तापनि मानव व्यक्तित्व होइन, त्यसैले भावनात्मक, सामाजिक तथा महत्वपूर्ण व्यक्तिगत निर्णयमा वास्तविक मानिससँग संवाद र परामर्शलाई प्राथमिकता दिनुपर्छ।
4: राष्ट्रिय सुरक्षाको दृष्टिले पनि एआई महत्वपूर्ण विषय हो। आधुनिक प्रविधिले साइबर आक्रमण, गलत सूचना, डिजिटल जासुसी तथा महत्वपूर्ण पूर्वाधारमा हुने आक्रमणलाई अझ जटिल बनाउन सक्छ। सरकारी कार्यालयमा बैंक, अस्पताल, विद्युत प्रणाली, संचार प्रणाली तथा अन्य महत्वपूर्ण संस्थाहरूमा एआई र डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा साइबर सुरक्षा पनि बलियो बनाउनु पर्ने आवश्यकता हुन्छ। एआई को सुरक्षित प्रयोग केवल व्यक्तिगत प्रयोगकर्ताको जिम्मेवारी मात्र होइन, सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र प्रविधि कम्पनी सबैको साझा जिम्मेवारी हो।
3: नेपाल जस्तो विकासोन्मुख देशका लागि एआई अवसर र चुनौती दुवै हो। नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरकारी सेवा, बैंकिङ तथा व्यवसायमा एआई को प्रयोग विस्तार गर्न सकिने ठूलो सम्भावना छ। दुर्गम क्षेत्रमा स्वास्थ्य सम्बन्धी सूचना पुर्याउन, किसानलाई मौसम तथा कृषि जानकारी दिन, विद्यार्थीलाई व्यक्तिगत अध्ययन सहयोग उपलब्ध गराउन र सरकारी सेवाहरूलाई छिटो तथा प्रभावकारी बनाउन एआई उपयोगी हुन सक्छ। तर नेपालमा डिजिटल साक्षरता, साइबर सुरक्षा, डेटा संरक्षण, प्राविधिक जनशक्ति तथा स्पष्ट नीतिको विकास पनि सँगसँगै हुन आवश्यक छ।
4: एआईको सुरक्षित प्रयोगका लागि सबैभन्दा पहिलो आवश्यकता डिजिटल साक्षरता हो। मानिसले एआई के हो, यसले कसरी काम गर्छ, यसको सीमा के हो र यसबाट कस्ता जोखिम उत्पन्न हुन सक्छन् भन्ने आधारभूत जानकारी प्राप्त गर्नुपर्छ। एआईले दिएको उत्तर आकर्षक र विश्वसनीय देखिँदैमा त्यसलाई सत्य मान्नु हुँदैन।
3: कुनै महत्वपूर्ण जानकारी प्राप्त भएपछि त्यसलाई विश्वसनीय पुस्तक, सरकारी वेबसाइट, आधिकारिक संस्था वा विषय विशेषज्ञबाट पुष्टि गर्नुपर्छ। विशेष गरी स्वास्थ्य, वित्तीय, कारोबार, कानूनी विषय तथा सार्वजनिक सुरक्षा सम्बन्धी जानकारीमा अतिरिक्त सावधानी आवश्यक हुन्छ।
4: एआई प्रयोग गर्दा व्यक्तिगत तथा गोप्य जानकारी सुरक्षित राख्नु अत्यन्त आवश्यक छ। पासवर्ड, बैंक खाताको विवरण, नागरिकता वा राहदानीको संवेदनशील विवरण, गोप्य कार्यालय कागजात र निजी जानकारी आवश्यक नभएसम्म एआईमा प्रविष्ट गर्नु हुँदैन।
3: एआई उपकरण प्रयोग गर्दा त्यसको गोपनीयता नीति र डेटा प्रयोग सम्बन्धी व्यवस्था बुझ्नु राम्रो हुन्छ। सार्वजनिक वा साझा कम्प्युटर प्रयोग गर्दा पनि आफ्नो खाता सुरक्षित रूपमा लगआउट गर्ने तथा बलियो पासवर्ड र बहुस्तरीय प्रमाणीकरण प्रयोग गर्ने बानी बसाल्नुपर्छ।
4: एआईबाट सिर्जना गरेको फोटो, भिडियो, आवाज वा समाचार सामग्रीको सत्यता जाँच गर्नु पनि सुरक्षित प्रयोगको महत्वपूर्ण पक्ष हो। कुनै सामग्री अत्यन्त वास्तविक देखिन्छ भन्दैमा त्यो वास्तविक नै हुन्छ भन्ने छैन। त्यसको स्रोत, प्रकाशन मिति, अन्य विश्वसनीय संचार माध्यममा प्रकाशित भएको अवस्था तथा मूल स्रोत जाँच गर्नुपर्छ। विशेष गरी सामाजिक सञ्जालमा भाइरल भएको सामग्री तत्काल अरूलाई पठाउनु भन्दा पहिले त्यसको सत्यता पुष्टि गर्नुपर्छ। गलत सूचना फैलाउनु आफै पनि सामाजिक समस्याको कारण बन्न सक्छ।
3: एआई प्रयोग गर्दा मानव निरीक्षणलाई सधैँ प्राथमिकता दिनुपर्छ। एआईले तयार गरेको दस्तावेज, रिपोर्ट, समाचार, शैक्षिक सामग्री वा निर्णय सम्बन्धी सुझावलाई मानिसले समीक्षा गर्नुपर्छ। एआईले गल्ती गर्न सक्छ, सन्दर्भ नबुझ्न सक्छ वा अपूर्ण जानकारीका आधारमा निष्कर्ष दिन सक्छ। त्यसैले एआईले भन्यो भन्ने मात्र कारण कुनै निर्णय सही हुँदैन, अन्तिममा जिम्मेवारी मानिसले लिनुपर्छ।
4: बालबालिका र किशोर किशोरीका लागि एआईको सुरक्षित प्रयोग विशेष रूपमा महत्वपूर्ण छ। उनीहरूमा प्रविधि प्रयोग गर्ने क्षमता भए पनि जोखिम पहिचान गर्ने अनुभव कम हुन सक्छ। त्यसैले अभिभावक तथा शिक्षकले उनीहरूलाई एआईको फाइदा मात्र नभई जोखिमबारे पनि जानकारी दिनुपर्छ।
3: अपरिचित मानिससँग व्यक्तिगत जानकारी साझा नगर्ने, अनलाइनमा आएको सामग्री सजिलै विश्वास नगर्ने, नक्कली फोटो वा भिडियोबाट सावधान रहने र साइबर बुलिङ वा ठगी भएमा विश्वासिलो वयस्कलाई जानकारी दिने वातावरण निर्माण गर्नुपर्छ।
4: एआईको सुरक्षित प्रयोगका लागि कानूनी र नीतिगत व्यवस्था पनि आवश्यक हुन्छ। सरकार तथा सम्बन्धित निकायले व्यक्तिगत डेटा संरक्षण, साइबर अपराध नियन्त्रण, एआईबाट हुने दुरूपयोग, डिफेक, अनलाइन ठगी तथा डिजिटल सामग्रीको जिम्मेवार प्रयोगसँग सम्बन्धित स्पष्ट नीति र कानूनी व्यवस्था विकास गर्नुपर्छ। तर कानून बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन नागरिक सचेतना र प्रविधि क्षेत्रसँगको सहकार्य पनि आवश्यक हुन्छ।
3: प्राविधिक कम्पनीहरूको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ। एआई प्रणाली विकास गर्ने कम्पनीहरूले प्रयोगकर्ताको गोपनीयता, सुरक्षा, पारदर्शी र जिम्मेवार प्रयोगलाई प्राथमिकता दिनुपर्छ। सम्भावित दुरूपयोग रोक्न सुरक्षा प्रणाली बलियो बनाउनुपर्छ। प्रयोगकर्तालाई प्रणालीका सीमाहरू स्पष्ट रूपमा जानकारी गराउनुपर्छ। गलत सूचना, हानिकारक सामग्री, गोपनीयता उल्लंघन तथा अन्य जोखिम कम गर्ने उपायहरू निरन्तर विकास गर्नुपर्छ।
4: एआईको सुरक्षित प्रयोग भन्नाले एआईबाट पूर्ण रूपमा टाढा रहनु होइन। प्रविधिबाट डराएर त्यसको प्रयोग नगर्नु भन्दा त्यसलाई सही तरिकाले बुझेर जिम्मेवारीपूर्वक प्रयोग गर्नु महत्वपूर्ण हुन्छ। चक्कु खाना पकाउन उपयोगी हुन्छ, तर असावधानीपूर्वक प्रयोग गर्दा चोट लाग्न सक्छ। त्यसै गरी एआई पनि सही उद्देश्य, उचित ज्ञान र आवश्यक सावधानीका साथ प्रयोग गरियो भने अत्यन्त शक्तिशाली र उपयोगी साधन बन्न सक्छ। यसको प्रयोग कसरी गरिन्छ भन्ने कुरा यसको परिणाम निर्धारण गर्ने प्रमुख पक्ष हो।
3: आजको समयमा एआईलाई रोक्ने भन्दा यसको जिम्मेवार विकास र प्रयोगमा जोड़ दिनु आवश्यक छ। शिक्षा प्रणालीमा एआई साक्षरता समावेश गर्न सकिन्छ। विद्यार्थीलाई एआईबाट उत्तर कण्ठ गर्ने भन्दा त्यसलाई अध्ययन, अनुसन्धान र सृजनात्मक सोचको साधनका रूपमा प्रयोग गर्न सिकाउनुपर्छ। कर्मचारीलाई कार्यालय एआई प्रयोग गर्दा डेटा सुरक्षा र गोपनीयताका नियमबारे तालिम दिनुपर्छ। सर्वसाधारणलाई सामाजिक सञ्जालमा फैलिने एआई निर्मित गलत सामग्री र ठगीबाट बच्ने उपायबारे सचेत गराउनुपर्छ।
4: भविष्यमा एआई अझ शक्तिशाली र व्यापक बन्ने निश्चित जस्तै देखिन्छ। त्यससँगै यसका अवसर र जोखिम दुवै बढ्नेछन्। एआईले मानिसलाई विस्थापित गर्ने भन्दा मानिससँग सहकार्य गरेर काम गर्ने अवस्था निर्माण गर्नु हाम्रो लक्ष्य हुनुपर्छ। मानिसको सृजनशीलता, नैतिकता, भावना, विवेक र सामाजिक जिम्मेवारीलाई एआईको गति तथा विश्लेषण क्षमतासँग जोड्न सकियो भने मानव समाजले ठूलो उपलब्धि हासिल गर्न सक्छ। तर प्रविधिको विकास मानव मूल्य, अधिकार र सुरक्षा भन्दा माथि राखिनु हुँदैन।
3: एआई आफैमा न राम्रो हो न खराब, यसको प्रभाव मुख्य रूपमा मानिसले यसको प्रयोग कसरी गर्छ भन्ने कुरामा निर्भर हुन्छ। एआईले शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, कृषि, प्रशासन तथा दैनिक जीवनमा ठूलो परिवर्तन ल्याउने क्षमता राख्छ। तर गलत सूचना गोपनीयता उल्लंघन, साइबर अपराध, डिप फेक, रोजगारीमा परिवर्तन, पक्षपात, शैक्षिक बेइमानी र प्रविधिमा अत्याधिक निर्भरता जस्ता जोखिमलाई व्यवस्था गर्न सकिँदैन। त्यसैले एआईको विकाससँगै डिजिटल साक्षरता, साइबर सुरक्षा, डेटा संरक्षण, नैतिकता, कानूनी व्यवस्था र मानव निरीक्षणलाई पनि बलियो बनाउनुपर्छ।
4: हामीले एआईलाई मानिसको प्रतिस्पर्धा वा शत्रुका रूपमा होइन, सही नियन्त्रण र जिम्मेवारीका साथ प्रयोग गरिने सहायक प्रविधिका रूपमा लिनुपर्छ। एआईले दिएको सूचना जाँच गर्ने, संवेदनशील विवरण सुरक्षित राख्ने, नक्कली सामग्रीबाट सावधान रहने, महत्वपूर्ण निर्णयमा मानव विवेक प्रयोग गर्ने र अरूको अधिकार तथा गोपनीयताको सम्मान गर्ने संस्कार विकास गर्न सकेमा एआईको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ।
3: आज हामी एआईको शुरूआती चरणमा छौं। भविष्यमा यसले हाम्रो काम गर्ने, सिक्ने, संचार गर्ने र निर्णय गर्ने तरिकामा अझ ठूलो परिवर्तन ल्याउन सक्छ। त्यसैले अहिलेबाटै यसको सही प्रयोगको संस्कृति विकास गर्नु आवश्यक छ। प्रविधि जति शक्तिशाली हुन्छ त्यसको प्रयोग त्यति नै बढ़ी जिम्मेवारी आवश्यक हुन्छ। सुरक्षित, नैतिक, पारदर्शी र मानव केन्द्रित एआईको प्रयोग नै भविष्यको सही बाटो हो।
4: एआईको शक्ति मानव हितका लागि प्रयोग गर्न सकियो भने यसले समाजको विकासलाई तीव्र बनाउन सक्छ। तर विवेक र जिम्मेवारी बिना प्रयोग गरियो भने यही प्रविधि नयाँ चुनौतीको स्रोत पनि बन्न सक्छ। त्यसैले हाम्रो उद्देश्य एआईलाई केवल प्रयोग गर्नु नभई बुझेर, जाँचेर, सुरक्षित रूपमा र जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्छ।
3: नेपालमा एआईको गलत प्रयोग भनेर छुट्टै एआई अपराध एन ले सबै कार्यालय समेटेको अवस्था छैन। तर एआई प्रयोग गरेर गरिएको कामले विद्यमान कानूनले निषेध गरेको कार्य गरेमा त्यो कार्य अनुसार साइबर अपराध, गोपनीयता उल्लंघन, ठगी, मानव हानि वा अन्य अपराधका रूपमा कार्यवाही हुन सक्छ। त्यसैले एआई प्रयोग गरेको भन्दा र के काम गरियो भन्ने कुरा कानूनी रूपमा महत्वपूर्ण हुन्छ।
4: एआई प्रयोग गरेर कसैको नक्कली फोटो, भिडियो वा आवाज बनाएर उसलाई बदनाम गर्ने, हैरानी दिने वा अश्लील आपत्तिजनक सामग्री बनाएर सार्वजनिक गर्ने काम अपराधको विषय बन्न सक्छ। विद्युतीय कारोबार एन 2063 दफा 47 विद्युतीय माध्यमबाट कानूनले प्रकाशन गर्न रोक लगाएको सामग्री, सार्वजनिक नैतिकता वा शिष्टाचार विरूद्धका सामग्री, घृणा वा दोष फैलाउने सामग्री तथा महिलालाई जिस्काउने, हैरानी गर्ने वा अपमान गर्ने कार्यलाई कसुर मानेको छ। यसको सजाय 1,00,000 रूपियाँसम्म, जरिमाना 5 वर्षसम्म कैद वा दुवै हुन सक्छ।
3: उदाहरणका लागि कसैले एआई प्रयोग गरेर कुनै महिलाको अनुहार अर्को आपत्तिजनक तस्विरमा जोडेर सामाजिक सञ्जालमा पोस्ट गर्यो भने यो त एआईले बनाएको हो भनेर मात्र कानूनी जिम्मेवारीबाट उम्कन सकिँदैन। वास्तविक पीड़ितको प्रतिष्ठा गोपनीयता वा मर्यादामा क्षति पुर्याउने उद्देश्य र कार्य अनुसार सम्बन्धित कानून आकर्षित हुन सक्छ।
4: त्यसै गरी एआई प्रयोग गरेर कसैको निजी सूचना फोटो इमेल च्याट वा अन्य विद्युतीय सामग्री अनधिकृत रूपमा प्राप्त गरी सार्वजनिक गर्नु पनि अपराध हुन सक्छ। मुलुकी अपराध संहिता 2074 दफा 298 विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना जानकारी तथा पत्रचार अनधिकृत रूपमा प्राप्त गर्ने गोपनीयता भंग गर्ने वा अनधिकृत रूपमा अरूलाई हस्तान्तरण गर्ने कार्यलाई कसुर मानेको छ। यसको सजाय 2 वर्षसम्म कैद वा 20,000 रूपियाँसम्म जरिमाना वा दुवै हुन सक्छ।
3: एआई को प्रयोग गरेर नकली आवाज नकली परिचय नकली कागजात वा नकली डिजिटल सामग्री बनाई पैसा ठगी गर्ने कार्य पनि अपराध बन्न सक्छ। उदाहरणका लागि कसैको आवाज एआईबाट नकल गरेर उसको आफन्तलाई फोन गरी म समस्यामा छु पैसा पठाऊ भनेर पैसा लियो भने त्यो एआई सम्बन्धी मात्र विषय नभई ठगी तथा विद्युतीय अपराध सम्बन्धी कानूनी विषय बन्न सक्छ।
4: विद्युतीय कारोबार एन 2063 दफा 52 कम्प्युटर जालसाजी गरी आर्थिक लाभ उठाउने कार्यलाई कसुर मानेको छ। त्यस्तो अवस्थामा 1,00,000 रूपियाँसम्म जरिमाना वा 2 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ। साथै उठाएको आर्थिक लाभको बिगो सम्बन्धित पक्षलाई भराउने व्यवस्था छ।
3: कसैले एआई को सहायता लिएर अरूको कम्प्युटर इमेल सामाजिक सञ्जाल वा सूचना प्रणालीमा अधिकृत पहुँच प्राप्त गर्ने प्रयास गर्यो भने एआई प्रयोग गरेको कारणले त्यो वैध हुँदैन। विद्युतीय कारोबार ऐनको दफा 45 अनुसार अख्तियार बिना कम्प्युटरमा रहेको कार्यक्रम सूचना वा तथ्याङ्कमा पहुँच प्राप्त गर्ने कार्यमा 2,00,000 रूपियाँसम्म जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ। त्यस्तै कम्प्युटरमा रहेको सूचना नष्ट गर्न मेटाउन हेरफेर गर्न वा क्षति पुर्याउने कार्यलाई दफा 46 अपराध मानेको छ र 2,00,000 रूपियाँसम्म जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै हुन सक्छ।
4: एआईमा मानिसको व्यक्तिगत विवरण राख्ने विषय पनि संवेदनशील छ। नेपालको वैयक्तिक गोपनीयता सम्बन्धी एन 2075 व्यक्तिको व्यक्तिगत सूचना तथा विद्युतीय माध्यममा रहेको व्यक्तिगत सूचना लिखित पत्रचार तथ्याङ्क आदिको गोपनीयताको अधिकारलाई संरक्षण गरेको छ। ऐनले विद्युतीय माध्यममा रहेको व्यक्तिको सूचना अनधिकृत रूपमा प्राप्त गर्न वा गोपनीयता भंग गर्न निषेध गरेको छ।
3: त्यसैले कसैको नागरिकता पासवर्ड बैंक सम्बन्धी विवरण निजी च्याट व्यक्तिगत फोटो वा अन्य संवेदनशील सूचना अनुमति बिना एआई प्रणालीमा प्रयोग गरे त्यसबाट सामग्री बनाउने वा सार्वजनिक गर्ने कार्यमा कानूनी जोखिम हुन सक्छ।
4: एआई सूचना प्रयोग गरेर नक्कली समाचार झुटो सूचना नक्कली उदाहरण वा कुनै व्यक्तिले नबोलेको कुरा बोलेको जस्तो सामग्री बनाएर फैलाउँदा त्यसको उद्देश्य र परिणाम अनुसार विभिन्न कानूनी प्रावधान लागू हुन सक्छन्। विशेष गरी त्यसबाट कसैको प्रतिष्ठामा क्षति पुगेमा धम्की वा हैरानी भएमा ठगी भएमा घृणा फैलिएमा वा अन्य कानूनले निषेध गरेको कार्य भएमा कानूनी कार्यवाही हुन सक्छ। विद्युतीय कारोबार ऐनको दफा 47 विद्युतीय माध्यममा कानूनले रोक लगाएका तथा घृणा वा दोष फैलाउने वा सामाजिक सम्बन्धमा खलल पुर्याउने प्रकारका सामग्री प्रकाशन वा प्रदर्शनलाई समेत समेटेको छ।
3: अपराध आफै नगरेर अरूलाई अपराध गर्न लगाउने दुरुत्सान गर्ने वा षड्यन्त्रमा सहभागी हुने व्यक्ति समेत कानूनी जोखिममा पर्न सक्छ। विद्युतीय कारोबार ऐनको दफा 53 ऐन अन्तर्गतको कसुर गर्ने दुरुत्सान गर्ने उद्योग गर्ने र षड्यन्त्रमा सामेल हुने व्यक्तिका लागि 50,000 रूपियाँसम्म जरिवाना छ वा 6 महिनासम्म कैद वा दुवै सजाय व्यवस्था गरेको छ।
4: एआई प्रयोग गर्नु अपराध होइन, एआई प्रयोग गरेर कानूनले निषेध गरेको काम गर्नु अपराध हुन सक्छ। जस्तै एआईबाट कविता लेख्नु पढाइमा सहयोग लिनु सामान्य फोटो सम्पादन गर्नु वा भाषान्तर गर्नु सामान्य प्रयोग हुन् तर एआई प्रयोग गरेर कसैलाई ठगी गर्नु अरूको खातामा अनधिकृत पहुँच गर्नु निजी सूचना चोरी गर्नु नकली सामग्री बनाएर बदनाम गर्नु गैर कानूनी सामग्री फैलाउनु वा आर्थिक जालसाजी गर्नु कानूनी कार्यवाहीको विषय बन्न सक्छ।
3: अर्को महत्वपूर्ण पक्ष के हो भने विद्युतीय कारोबार ऐन र अन्य प्रचलित कानून एकअर्काको विकल्प मात्र होइन। विद्युतीय कारोबार ऐनको दफा 59 एउटै काम अन्य प्रचलित कानून अन्तर्गत पनि अपराध हुने भए छुट्टै कारवाही गर्न बाधा नपुग्ने व्यवस्था गरेको छ।
4: त्यसैले एआई को सुरक्षित प्रयोगका लागि 3 कुरा विशेष रूपमा सम्झनु पर्छ। अरूको गोपनीयतामा सम्मान गर्ने, एआईबाट बनाएको सामग्रीको सत्यता र अधिकार जाँच गर्ने र एआईलाई ठगी बदनाम ह्याकिङ वा अन्य गैर कानूनी काममा प्रयोग नगर्ने। अन्यथा तपाईँले यी कुरालाई ध्यानमा नराखी एआईको गलत प्रयोग गर्नुभयो भने तपाईँ स्वयं सजायको भागीदार बन्न सक्नुहुनेछ।
3: कार्यक्रम सुरक्षा सरकारमा आज हामीले समय सान्दर्भिक विषयलाई महत्वका साथ तपाईँ सामु राखेका छौ। अहिलेको समय एआईको बढ़दो प्रयोगसँगै यसका जोखिम पनि चुनौतीको रूपमा आएका छन्। समयमै यो विषयमा हामी सचेत भएनौ भने भोलि जुनसुकै समयमा पनि हामीलाई नजानिदो तरिकाले कानूनी अप्ठ्यारोमा पार्न सक्छौ। हामी सानो लापरवाही वा अन्जानमा भए पनि हामी अपराधमा पर्यो भने प्रचलित कानूनले हामीलाई त्यसै छुटकारा दिँदैन, त्यसैले हामी समयमै सचेत हुन जरूरी छ।
4: कार्यक्रम सुरक्षा सरकारको आजको विषय तपाईँलाई कस्तो लाग्यो? तपाईँको व्यक्तिगत सुरक्षा, सामुदायिक सुरक्षा वा कुनै पनि विषयमा कानूनी परामर्श वा न्यायिक व्यवस्थाको बारेमा केही कुरा जान्न मन लागेको छ भने तपाईँ हाम्रो सम्पर्कमा आउन सक्नुहुनेछ। तपाईँका समस्यामा जिल्ला प्रहरी कार्यालय लमजुङले साथ र सहयोग गर्नेछ। तपाईँको सुरक्षा र सेवाका लागि हामी तयार छौं।
3: आजको लागि कार्यक्रम सुरक्षा सरकारको निर्धारित समय सकिन लागेको छ। आगामी साता सुरक्षा सरकारका नयाँ विषय लिएर हामी फेरि पनि उपस्थित हुनेछौ। आजको कार्यक्रममा प्रविधिमा रहेर सहयोग गर्नुहुने मित्र दिलुसँगै कार्यक्रम सुनेर साथ दिनुहुने तपाईलाई पनि विशेष धन्यवाद। आगामी साता पुनः हाम्रो भेट हुनेछ। तबसम्मका लागि म देवमाया थापा
4: र म देवकुमारी विदा माग्छौ। तपाईँको साता शुभ रहोस्। जय नेपाल।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दि एफएम 95 मेगाहर्ज
1: आया मरे नि आमा आया नि
2: के भयो दिदी तपाईलाई सुन्छु छैन
1: छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
2: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
1: जाने त भने हो बाबु खोइ कहाँ जाने कहाँ जाने होला है
2: ल दिदी विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
3: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
4: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
4: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
3: सम्पर्क फोन 9849068924 9845086780
5: मंगलम भगवान विष्णु मंगलम गरुण भज मंगलम पुनरी काश्य मंगला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
6: ओ अस्मि हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
7: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
8: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
8: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
8: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
9: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9846656233 र 9801677246
10: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-21083,
6: सम्पर्क मोबाइल नम्बर 9560-13375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841-26-344, 9841-26-344।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसेश्वर नगरपालिका वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
10: हामी कहाँ ट्रस्टको जुन सुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: California.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै लु बिस्तारै जानु त माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74-065
3: नोट फल सिलिङ कार्यश बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
6: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लेबन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
7: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेजार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
3: लेबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Extreme energy drink.
1: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ? तिमी पनि मेरो लागि सब थोक हो नि दिदी, म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे।
3: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु। छोरी होइ पढ्छ नि है।
4: रामा जस्ता बाबुहरू
2: कलाकारहरू नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पङ्गिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति।
5: हेर्दै जा, तेरा छोरीलाई मैले जाने छु।
4: यो जन्मिनु सट्टा त मेरो गर्वै तुएको भए हुन्थ्यो नि।

0: समय दिवसो 3 बजे र साझा 6 बजे।
1: सब शांति से सूरज गाता तो हजारों सालों से शांति होती है भाई। कहाँ ये साले?
2: इसका अंजाम क्या होगा ये तुम जानते ही होगे।
3: It's time. I'm coming.
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497 38 798।
5: I'm home, Daddy.
6: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
7: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
6: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
7: ल भइहाल्छ नि नानी।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
9: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
8: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
10: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495 94046 98130949 हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
5: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
7: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
5: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा ब्याङ्क अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477 69229
8: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
9: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
10: मर्संग दे पिम 95 मेगाहर्ज 95 मेगाहर्ज

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धारको प्रयास चल्दै, सुरुङमा कति फसेका छन् भन्ने यकिन तथ्याङ्क आउन बाँकी। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ रूपियाँ संकलन। रसुवा र नुवाकोटका 26 ठाउँमा राहत वितरण तथा आश्रय स्थल। पृथ्वी राजमार्ग अवरूद्ध भए पनि काठमाण्डुमा अत्यावश्यक सामग्री अभाव नहुने। वैकल्पिक बाटोबाट गाड़ी ओहोरदोहोर र ढुवानीको व्यवस्था। उत्तरी साइप्रसमा यात्रुवाहक डुंगा पल्टिँदा 8 जनाको ज्यान गयो, 1 दर्जन भन्दा बढ़ी मानिस बेपत्ता। र प्रिमियर लीगमा इप्स विच टाउनमाथि म्यान्चेस्टर युनाइटेडको शानदार जित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसे नदीमा आएको भीषण बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास भइरहेको छ। प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको नेपाली सेनाको नेतृत्वमा रातभर पनि उद्धारको कोशिश भइरहेको छ। 3 स्काभेटरले निरन्तर काम गर्दा टनेलको मुख्य भाग सम्म पुग्न अझै केही समय लाग्ने अनुमान गरिएकाले उद्धार टोलीले रातभर उद्धारको कोशिशलाई निरन्तरता दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। उद्धार टोलीले सुरुङ मार्गभित्रको अवस्था प्रत्यक्ष निरीक्षण गर्दै फँसेका व्यक्तिहरूसम्म पुग्ने प्रयास गरिरहेको छ। यसैगरी त्रिशुली 3B आयोजना स्थलमा पनि नेपाली सेना सहितको प्राविधिक टोली परिचालन गरिएको छ। लाङटाङ र चिरिमे जलविद्युतको सुरुङमा पनि खोजी भइरहेको छ। रसुवागढ़ी जलविद्युत आयोजनाबाट हराइरहेका 93 जनाको खोजी भइरहेको सरकारले जनाएको छ। कुन आयोजनाको सुरुङमा कति फँसेका छन् भन्ने यकिन तथ्याङ्क भने आइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जलविद्युत आयोजनाबाट 933 जना सम्पर्कविहीन छन्। त्यसमध्ये 500 भन्दा धेरै सुरुङमा फँसेको अनुमान छ। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ 69 लाख 44 हजार रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा यो रकम संकलन भएको हो। हिमालयन र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक QR कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ। बाढ़ी पीड़ितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भइरहेको दावी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न 26 ठाउँमा आश्रय स्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। हिजो मात्रै प्रभावित 2 जिल्लामा 3,454 जनालाई आश्रय तथा राहत वितरण गरिएको छ। काठमाण्डौ जोड्ने मुख्य सड़क नागढुंगा मुगलिङ खण्डको कृष्ण भीरमा सड़क अवरूद्ध भए पनि काठमाण्डौ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाण्डौ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अमलेखगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाण्डुमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। यसै गरी खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। माल सामानका लागि विभिन्न वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ। ठूलो गाड़ीलाई नौबिसे पालुङ भैंसे तथा साना गाड़ी तथा माइक्रो बसका लागि फर्पिङ तर्फको वैकल्पिक सड़क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। पश्चिम नेपालबाट काठमाडौँ आउने गाड़ीका लागि गोर्खा सदरमुकाम हुँदै बुङकोट नामजुङ घैरूङ दुर्बुङ सिउने सिउरेनीटार हुँदै बेनीघाट जोड़िने वैकल्पिक मार्गबारे पनि काम भइरहेको छ। अर्को विकल्प गोर्खा नामजुङ बुङकोट घाट हुँदै बेनीघाट निस्कने मार्ग हो। यो मार्ग विशेष गरी पोखरा गोर्खा र पश्चिम तर्फबाट काठमाडौँ ओहोरदोहोर गर्ने गाड़ीका लागि उपयोगी हुने देखिएको छ। त्रिशुली नदीमा गएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि हिजो कृष्णभीरमा करिब 20 मीटर लम्बाईको सड़कको आधा भन्दा बढ़ी भाग भाँसिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। देशका पहाड़ी तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँमा तथा मधेस प्रदेश साथै कोशी प्रदेशका तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। राति पनि धेरै ठाउँमा मध्यम तथा केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। 18 नाडा अटो शो 2026 हिजो सम्पन्न भएको छ। काठमाडौँको ब्रिकुटी मण्डपमा भदौ 9 गतेदेखि शुरू भएको प्रदर्शनी हिजो सम्पन्न भएको हो। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाको आयोजनामा भएको 6 दिने प्रदर्शनीमा दुई तथा चार पाङ्रे गाड़ी, विद्युतीय गाड़ी, अटो पार्ट्स, टायर लुब्रिकेन्ट्स, विद्युतीय सेवा तथा अन्य अटोमोबाइल सम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो। यस वर्षको नाडा अटो शोमा 150 भन्दा बढ़ी ब्राण्ड र 200 भन्दा बढ़ी स्टल सहभागी थिए। पछिल्लो समय अटोमोबाइल उद्योग रोजगार र आर्थिक गतिविधिसँग जोडेर अघि बढ़िरहेको छ। नाडा अटो शो शुरू भएको दोस्रो दिन रसुवाको भोटेकोशी क्षेत्रमा विनाशकारी बाढ़ी तथा त्यसबाट सिर्जित विपदका कारण व्यापारिक वातावरण प्रभावित भए पनि प्रदर्शनी निर्धारित समयमै सम्पन्न भएको आयोजकले जनाएको छ। अब विदेशको खबर। उत्तरी साइप्रसको समुद्री क्षेत्रमा यात्रुवाहक डुंगा पल्टिँदा कम्तीमा 8 जनाको ज्यान गएको छ भने दर्जनौ यात्रु अझै बेपत्ता छन्। डुंगामा 259 यात्रु र 8 जना चालक दलका सदस्य रहेको एएफपीले जनाएको छ। खराब मौसमका कारण यात्रा ढिला भएको थियो। समुद्रमा दुई ठूला छाल आएपछि डुंगा असन्तुलित भएर पल्टिएको खबरमा उल्लेख छ। दुर्घटनापछि हेलिकप्टर र उद्धार डुंगाहरू परिचालन गरिएको छ। अहिलेसम्म झण्डै 100 जना यात्रुलाई सुरक्षित रूपमा किनारमा ल्याइएको अधिकारीहरूले बताएका छन्। दुर्घटनापछि डुंगाका कप्तान सहित चालक दलका 7 सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाइएको खबरमा उल्लेख छ। अब खेल खबर। इंग्लिश प्रिमियर लीगमा म्यान्चेस्टर युनाइटेडले इप्सविच टाउनमाथि 5-2 गोलको प्रभावशाली जीत निकालेको छ। घरेलु मैदानमा हिजो भएको खेलमा युनाइटेडले शुरूआतदेखि नै दबाव बनाए पनि इप्सविचले पहिले अग्रता लिएको थियो। खेलको 29 मिनटमा अब्दुल फताबुको उत्कृष्ट विंग प्लेबाट प्राप्त अवसरलाई लेफ डेभिसले हाफ भली मार्फत गोलमा परिणत गर्दै इप्सविचलाई अग्रता दिलाएका थिए। यससँगै युनाइटेडले 5-1 को अग्रता बनायो। खेलको अन्तिम समयमा इप्सविचले 1 गोल फर्काए पनि युनाइटेड 5-2 विजयी भयो। युनाइटेडको जीतमा कप्तान फर्नान्डेजले ह्याट्रिक पूरा गर्दै उत्कृष्ट प्रदर्शन गरे। हिजै भएका अन्य खेलमा चेल्सीले ब्राइटनलाई 4-3 गोलले हराएको छ। यसै गरी सन्डरल्याण्डले फुलह्यामलाई 1-0 पराजित गर्दा लिड्स युनाइटेड र ब्रेडफोर्डले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। चार भन्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास चल्दै सुरुङमा कति फँसेका छन् भन्ने यकिन तथ्याङ्क आउन बाँकी। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ रूपियाँ संकलन, रसुवा र नुवाकोटका 26 ठाउँमा राहत वितरण तथा आश्रयस्थल। पृथ्वी राजमार्ग अवरूद्ध भए पनि काठमाण्डुमा अत्यावश्यक सामग्री अभाव नहुने, वैकल्पिक बाटोबाट गाड़ी ओहोरदोहोर र ढुवानीको व्यवस्था। उत्तरी साइप्रसमा यात्रुवाहक डुंगा पल्टिँदा 8 जनाको ज्यान गयो, 1 दर्जन भन्दा बढ़ी मानिस बेपत्ता। र प्रिमियर लीगमा इप्सविच टाउनमाथि म्यान्चेस्टर युनाइटेडको शानदार जित।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमचुङ। सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495494046 र 98130949532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट

0: California. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: होइन यो नाति केटो पनि कस्तो भने हाम्रो पाला गीत बज्न लाथो रेडियो बटार्या बटारै गर्छ बा
5: सुन्नुहोस् बुढी आमै

0: मलाई मन पर्ने गीत पो बजा छ कुन्द्रेडियो हो बाबु भन त।
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटे कोसी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ, मनाङ्गे चौतारा 9560878925, कृष्ण घले पुरानो बैंक चोक 9841628127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 9460074314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665201156, अध्यक्ष भरत श्रेष्ठ 9560045248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560045670, महासचिव विपिन श्रेष्ठ 9412385, कोष अध्यक्ष भरत विष्ट 9560045357।
4: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्या मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Extreme energy drink.
1: Good morning, miss.
2: Good morning, class. La, aaja hami dadelako bishayama parchau. Bhanna ta Shanti, ke karanle dadelo lagcha?
3: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डढेलो लाग्छ मिस।
2: भेरी गुड। डढेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
4: डढेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डढेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
5: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौ, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ।
6: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
8: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9857313375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
4: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8 सेरा लमजुङ, प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186, फोन 0665202793, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: नमस्कार। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org मा बिहान 10 बजेको मर्सङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: जलविद्युत आयोजना क्षेत्रमा उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जा मन्त्री श्रेष्ठ। रसुवा र नुवाकोटका 26 ठाउँमा राहत वितरण तथा आश्रय स्थल। मधेसका 162 जना अझै सम्पर्कविहीन। फर्किने आशामा परिवार खोजी दिन हार गुहार। र कोरला नाकातर्फ डाइभर्ट हुन थाली मालवाहक कन्टेनर।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर सात लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसीसर सात लमजुङ। सम्पर्क 0665200004 98400506063।
0: अब समाचार विस्तारमा। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठक भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन्। मन्त्री श्रेष्ठको सचिवालयका अनुसार आज नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत आयोजना स्थल पुग्ने तय भएको छ। स्थल मार्गबाट नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन्। बत्ती नपुगेको ठाउँमा वैकल्पिक ऊर्जा सोलरको व्यवस्थापन उपायबारे छलफल हुनेछ। मन्त्री श्रेष्ठले त्रिशुलीको भट्टर स्थित क्याम्पमा जानेछन्। त्यहाँबाट मन्त्री श्रेष्ठ हेलिकप्टर मार्फत रसुवा जानेछन्। त्यहाँ उनले जलविद्युत आयोजनाको सुरुङ मार्ग क्षेत्रमा भइरहेको उद्धारको अवस्था र कठिनाई क्षतिको विवरणबारे जानकारी लिनेछन्। त्यहाँबाट फर्केर उनले नुवाकोट स्थित नेपाली सेनाको एकीकृत उद्धार शिविर पुग्नेछन्। शिविरमा उनले उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन्। बाढ़ी पीड़ितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भइरहेको दावी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न 26 ठाउँमा आश्रयस्थल तथा राहत वितरण केन्द्र संचालनमा ल्याइएको छ। हिजो मात्रै प्रभावित दुई जिल्लामा 3454 जनालाई आश्रय तथा राहत वितरण गरिएको छ। प्राधिकरणका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्ची क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ। साथै त्रिशुली ढुंगे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफ हाउस भवनमा, बेत्रवतीका प्रभावितलाई स्वास्थ्य चौकी, बटार क्षेत्रका प्रभावितलाई कवर्ड हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ। बेत्रवसी भैंसी क्षेत्रका प्रभावितलाई सुन्दरी क्वैरिनी मावी, त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलेनी कवार्ड हल, रिमाल डाँडा र इन्द्रयणी माविमा बनाइएको शिविरमा राखिएको छ। विदुर 3 देवीघाट सीट खाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावी वडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर 9 प्रभावितलाई त्रिशुली आवी र सुलछनामा मावीमा राखिएको छ। बेलकोट गढीको रातमाटे जिलिङ क्षेत्र प्रभावितका महादेव मावी, किस्पाङ गाउँपालिका पाँचका प्रभावितले कार्की मनोकामना आबी र त्रिभुवन मावी तथा रसुवाका केही प्रभावितलाई भट्टारको तामाङ प्लाजामा राखिएको छ। भदौ दशमा रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीपछि दोसान हाइड्रो पावर परियोजनामा कार्यरत इन्जिनियर अजय प्रसाद सिंह सम्पर्कविहीन भएका छन्। धनुषको कमला नगरपालिकाका 30 वर्षीय सिंह सम्पर्कविहीन भएपछि एक महिनाकी सुकेरी श्रीमती पूजा सिंह बेचैन भएका छन्। अझै कुन अवस्थामा छन् भन्ने बुझ्न उनी सामाजिक सञ्जाल र संचार माध्यममा निरन्तर आँखा डुलाइरहेकी छिन्। बेला बेलामा सामाजिक सञ्जालमा लेख्दै अझै सम्पर्कमा आउने आशासहित खोजी तथा उद्धारका लागि हार गुहार गरिरहेकी छिन्। रसुवागढ़ी केरूङ तर्फबाट पैठरी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोराला नाकातर्फ डाइभर्ट हुन थालेका छन्। नेपाल चीन बीचको नाका विनाशकारी बाढ़ीका कारण पूर्ण रूपमा क्षति भएसँगै कोराला नाकातर्फ मात्र मालवस्तु र कन्टेनरहरू आउन थालेका छन्। मुस्ताङको जोमसोम स्थित सशस्त्र प्रहरीको चेकपोस्टबाट आइतबार साँझ 66 मालवाहक कन्टेनरको वितरण विवरण संकलन गरिएको छ। सशस्त्र प्रहरीको जोमसोम चेकपोस्ट र सुवागढ़ी नाका पूर्ण रूपमा बन्द भएपछि कोराला नाकातर्फ मालवस्तु पैठरी गर्ने कन्टेनरको संख्या वृद्धि भइरहेको जनाएको छ। कोराला नाकातर्फ जाँदै गरेका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढ़ी नाकाबाट पैठरी गरिने मालवस्तुहरू कोराला नाकातर्फ डाइभर्ट भएकोले मालवस्तु ढुवानी गर्न कोरालातर्फ जाँदै गरेको जानकारी दिनुभएको छ। अमेरिकी सेनाले इरानको लारक द्वीपमा रहेका दुईवटा सैन्य अड्डाहरूमा हमला गरेको छ। अमेरिकी एक अधिकारीले हमलाबारे पुष्टि गरेका छन्। जुलाईपछि इरानमाथि अमेरिकाले यो पहिलो ज्ञात सैन्य हमला गरेको हो। अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ता कमाण्डर टिम हकिन्सका अनुसार इरानी रेभुल्युसनरी गार्ड्सले होर्मुज जलडमरू माध्यममा समुद्री बारूदी सुरुङ बिछ्याउने र रकेट प्रहार गर्ने तयारी गरिरहेको देखेपछि अमेरिकी सेनाले कार्यवाही गरेको हो। आईआरजीसीले अमेरिकी हमलामा केही मानिस मारिएको र केही घाइते भएको जनाएको छ। साथै उसले अमेरिका विरूद्ध जवाफी कार्यवाही र सजाय दिने चेतावनी दिएको छ। त्यसपछि इरानी सरकारी संचार माध्यमले आईआरजीसीले जोडानमा रहेका अमेरिकी सैन्य अड्डामाथि हमला गरेको दावी गरेका छन्। यसबारे अमेरिकी सेन्ट्रल कमाण्डको प्रतिक्रिया भने सार्वजनिक भएको छैन। लमजुङ उद्योग वाणिज्य संघले भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि राहत संकलन अभियान सञ्चालन गरेको छ। बाढ़ीका कारण भोटेकोशी तथा त्रिशुली क्षेत्रमा ठूलो धनजनको क्षति भएपछि पीड़ित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठले बताउनुभयो। बाढ़ीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको र प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतको आवश्यकता अझै रहेकोले संघले लमजुङबाट एकीकृत राहत अभियान शुरू गरेको जनाएको छ। यसअघि संघको बिहिबार बसेको बैठकले राहत संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो भने संस्थागत रूपमा संघले 1,00,000 रूपियाँ सहयोग समेत गरेको थियो। राहतका लागि नगद तथा जिन्सी सामग्री संकलन गरिएको छ। संकलित सहयोग आवश्यकता पहिचान गरी प्रभावित क्षेत्रमा पुर्याउने व्यवस्था गरिएको बताइएको छ। संघले उद्योगी व्यवसायी संघ संस्था समूह तथा सर्वसाधारणलाई खाद्यान्न लत्ता कपड़ा औषधि तथा स्वास्थ्य सामग्री सरसफाईका सामग्री र अन्य अत्यावश्यक सामग्री सहयोग गर्न आह्वान गरेको छ। संघले सञ्चालन गरिएको अभियानमा त्रिवेणी युवा क्लब, लमजुङ मर्संग युवा क्लब, बेसेश्वर युथ सोसाइटी, तम्बु ह्युला छोजदी बेसेश्वर इकाई, संघको महिला उद्यमी विकास समिति बेसेश्वर इकाई, मर्संगदी मनाङ मर्संगदी ग्रुप प्राली र सत्य साई अटो वर्क्स बेसेश्वरले सहकार्य गरेको संघका महासचिव विपिन श्रेष्ठले जानकारी दिनुभयो। विपदको समयमा पीड़ितलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको भन्दै यस अभियानमा सहभागी भइसकेको सहयोग गर्न संघले आग्रह गरेको छ। मर्संगदी नदी तटमा अवस्थित तालगाउँलाई आकस्मिक आउने प्राकृतिक विपदबाट बस्न मर्संगदी नदी किनारमा साइरन जडान गरिएको छ। पटक पटक बाढ़ीको चपेटामा परेर लाखौंको धनमाल गुमाएका तालगाउँवासी अब विपद आउनुपर्ने नै सूचना पाउने भएपछि खुशी भएका छन्। मानव विकास तथा सामुदायिक विकास केन्द्रले सायरन जडान गरिदिनु भएको हो। नासौं गाउँपालिका एकका अध्यक्ष मीन राशि गुरूङले सायरन जडानपछि बस्तरको समयमा गाउँले ढुक्कसँग निदाउन पाएको बताउनु भएको छ। नासौं गाउँपालिका आठको धारापानीमा राखिएको यन्त्रले मर्स्याङदे नदीमा पानीको सतह मापन गर्नेछ। स्वचालित सो यन्त्रले मर्स्याङदे नदीमा खतराको सतह पार गरेको संकेत गर्न साथ सायरन बज्न थाल्ने अध्यक्ष गुरूङले बताउनु भएको छ। सायरन ताल गाउँभर सुनिने गरी राखिएको छ। सायरनसँगै खतराको संकेतको सूचना मोबाइल एसएमएसबाट जाने प्रबन्ध समेत गरिएको छ। बिजुली बत्ती गएको नेट नचलेको स्थिति भएमा नदी किनारामा जडान गरिएको सायरन पनि कटुवाल मार्फत त्यो खतराको खबर गाउँले थाहा पाउँछन् र उनीहरू सुरक्षित स्थानतर्फ जान सक्ने प्रबन्ध गरिएको छ। स्वचालित यन्त्रले मर्स्याङदे नदीमा खतराको सतह पार गरेको संकेत गर्न साथ सायरन बज्छ। सायरन ताल गाउँभर सुनिने गरी राखिएको छ। क्षेत्रमा त्यहाँ अवस्थित माथिल्लो मर्स्याङदे एक जलविद्युत आयोजनाले सायरनको व्यवस्था गरेको छ। गाँधी भुलबुले खुदी सिम्पानी क्षेत्रमा बाढ़ीको पूर्व जानकारी दिन माथिल्लो मर्स्याङदे डीए जलविद्युत आयोजनाले सायरनको व्यवस्था गरेको छ। यसै गरी भुलबुले खुदी सिम्पानी सिमलचौर बेलौती विसौना चनौटे भोटेफाँट बेसेश्वर क्षेत्रमा सचेत गराउन मर्स्याङदे जलविद्युत आयोजनाले लमजुङतर्फ पनि मर्स्याङदे किनारामा रहेका बस्ती जोगाउन विभिन्न स्थानमा सायरन राखिएको छ। जगत स्यागे रामबजार लगायतका नदीमा पानीको बहाव बढ़न साथ सायरन बज्ने र सचेत बनाउने मर्स्याङदे बेसी जलविद्युत आयोजनाका प्रबन्धक उमेश नेपालले बताउनुभयो। आयोजनाले केही दिन अघि मात्र भुलभुलेदेखि बेसी शहरसम्म 8 किलोमिटर क्षेत्रमा 3 वटा सायरन जडान गरेको नेपालले जानकारी दिनुभएको छ। रसुवाको भोटेकोसीमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि लमजुङबाट विभिन्न व्यक्ति आमा समूह तथा महिला समूह र व्यवसायीले आर्थिक तथा राहत सामग्री सहयोग गरेका छन्। बेसेश्वर नगरपालिका साथ स्थित मर्स्याङदे आमा समूहले 30,111 रूपियाँ प्रधानमन्त्री देवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको छ। विपदबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सदस्यहरूबाट रकम संकलन गरी सहयोग गरिएको समूहले जनाएको छ। यसै गरी मर्स्याङदे गाउँपालिका साथ उस्ता घर भई हाल अमेरिकाको न्यूयोर्कमा रहेको सुखद मान घलेले 30,000 रूपियाँ सहयोग गरेका छन्। वहाँले आफ्ना काका सुरेन्द्र मान घले मार्फत आइतबार सहयोग रकम कोषमा जम्मा गर्नुभएको हो। न्यूयोर्कमै जन्मिएर हुर्किएका सुखदले नेपालमा बाढ़ी पहिरोका कारण नागरिक समस्यामा परेको जानकारी पाएपछि आफ्नो तर्फबाट सहयोग गर्ने इच्छा व्यक्त गरेको काका सुरेन्द्र मान घले बताउनुभयो। सुखद स्वर्गीय खमिन्द्र मान घले र दुर्गा घलेका छोरा हुन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा सड़क भाँसिएपछि काठमाण्डुबाट बाहिरिने गाड़ीका लागि वैकल्पिक सड़क प्रयोगमा आएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि आइतबार कृष्ण भीरमा झण्डै 20 मिटर लम्बाईको सड़कको आधाभन्दा धेरै भाग भाँसिएको हो। यो सड़क भाँसिएपछि पृथ्वी राजमार्गमा बिहानैदेखि यातायात सञ्चालन प्रभावित भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय राम सहपतले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाण्डुबाट बाहिरिने गाड़ीलाई तत्कालका लागि 2 वटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। वहाँका अनुसार ठूला गाड़ी काठमाण्डु बाई रोड 9 बिस्ते पालुङ भैसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना गाड़ी तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। कान्ति लोकपथमा पहिरो गएर सड़क अवरूद्ध भएकोले यो सड़क पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो। बाढ़ी तथा पहिरोका कारण विभिन्न ठाउँका सड़क तथा राजमार्ग अवरूद्ध हुन थालेकोले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। स्थानीय प्रशासन प्रहरी तथा सम्बन्धित निकायसँग समेत समन्वय गरी सुरक्षित यात्राका लागि आवश्यक जानकारी लिएर मात्रै सड़क प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदे समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
7: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
8: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
7: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
9: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
3: त्यहाँ त साह्रै राम्रो सिलाउ।

0: 92406 छ र 9816674372।
1: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
0: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 9841623284 र 9821880746।
6: नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालमा विभत्स तथा हृदय विदारक प्रकृतिका फोटो नराख्न अनुरोध गरेको छ। प्राधिकरणले मोबाइल नम्बरमा सन्देश पठाउँदै यस्तो आग्रह गरेको छ। सन्देशमा भनिएको छ, विनाशकारी बाढ़ी पहिरो, ठूलो जनधनको क्षति भएको यस्तो विपदको घड़ीमा सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूमा विभत्स तथा हृदय विदारक प्रकृतिका फोटो, भिडियो लगायतका सामग्रीहरू नराखिदिनु हुन र राखिएको भए पनि तुरन्त हटाइदिनु हुन समयमा अनुरोध गर्दछौ। रसुवाको बाढ़ी पछिको अवस्थाको सन्दर्भमा प्राधिकरणले यस्तो आग्रह गरेको हो। छिमेकी जिल्ला तनहुको भानु नगरपालिका 11 रामचे स्थित रामचे कालिका अम्मा समूहले सर्वोदय सेवाश्रम धर्मनाथ धाममा रहेका ज्येष्ठ नागरिकहरूलाई भोजन प्रदान गरेको छ। समूहकी अध्यक्ष शान्त पौडेलले स्थानीय शिक्षिका शर्मिला ढुंगाना सहित 26 दिदी बहिनीहरूको समूहले आइतबार सेवाश्रममा रहेका बाबा आमालाई मिष्ठान्न, खीर, तरकारी, अचार लगायतका परिकार सहितको भोजन गराएको हो। भोजन गराउनुका साथै समूहका सदस्यहरूले धर्मनाथ धामको दर्शन तथा पूजा गरी आश्रमको अवलोकन समेत गरेका थिए। त्यस अवसरमा बाबा आमासँग भजन कीर्तन गर्दै उनीहरूलाई मनोरञ्जन समेत गराइएको थियो। आश्रममा रहेका ज्येष्ठ नागरिकको लागि भोजन व्यवस्थापन गर्न रामसे कालिका आमा समूहले सामूहिक रूपमा 10,755 रूपियाँ सहयोग गरेको छ। सामाजिक सेवाप्रति प्रतिबद्ध समूहका सदस्यहरूले आगामी दिनमा समेत यस्ता मानवीय तथा सामाजिक कार्यलाई निरन्तरता दिने बताएका छन्। रामसे कालिका आमा समूह सर्वोदय सेवाश्रम धर्मनाथ धाममा स्वेच्छुक तथा नियमित रूपमा आश्रममा आउनुहुने सद्भावी समूहका रूप रहेको सेवाश्रमले जनाएको छ। आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 15 सांसदले संशोधन प्रस्ताव राखेका छन्। सांसदहरू भुवन बहादुर सुनार, प्रेम प्रसाद दंगाल, मदन कुमारी शाह, सुरेश कुमार आले मगर, रेणु चन्द, नरबहादुर विष्ट, श्रीकृष्ण प्रसाद अधिकारीको संशोधन प्रस्ताव छ। त्यसै गरी सांसदहरू खम्ब बहादुर खाती, विष्णु कुमारी सापकोटा, धर्मेन्द्र पासवान, पदम बहादुर परियार, वासुदेव घिमिरे, विष्णु बहादुर विश्वकर्मा, सावित्री मल्ल र घनश्याम रिजाले संशोधन प्रस्ताव राखेका छन्। आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 14 साउन 2083 राष्ट्रिय सभामा दर्ता भएको हो। झापाको मेची नगर 4 रहेको

0: सिंगापुर बेवरेज नेपाल प्रालीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 20 लाख रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषमा उक्त रकम सहयोग गर्ने निर्णय भएको सिंगापुर बेभरेजले जनाएको छ। राष्ट्र र नागरिकमाथि परेको यस कठिन घड़ीमा कम्पनी र कर्मचारीहरूको सामूहिक ऐक्यबद्धता तथा सामाजिक उत्तरदायित्व स्वरूप उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ। कप्तान सन्दीप लामिछानेले 5 विकेट लिएपछि एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले बहरानलाई 87 रनमा अल आउट गरेको छ। टस हारेर पहिलो ब्याटिङको निम्ति पाएको बहरान 36.2 ओभरमा 87 रनमा अल आउट भएको हो। सन्दीपले 10 ओभरमा 14 रन मात्र खर्चेर 5 विकेट लिए। ललित राजवंशीले 3, करण केसीले 2 विकेट लिए। बहरानका लागि फियाज अहमदले सर्वाधिक 15 रन बनाए। मोहम्मद वासिमले 13 तथा अली दाउदले 10 रन बनाएका थिए। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: जलविद्युत आयोजना क्षेत्रमा उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जा मन्त्री स्रष्टा, रसुवा र नुवाकोटका 26 ठाउँमा राहत वितरण तथा आश्रयस्थल, मधेसका 132 जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार र कोरला नाकातर्फ डाइभर्ट हुन थाले मालवाहक कन्टेनर। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै विश्वसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्र्याङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विश्वेश्वर नगरपालिका साथ, मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
6: आया मरे नि आमा, आया नि आए।
7: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, लमजुङ।
8: सम्पर्क फोन 9849068924, 9850036780।
6: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
12: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania?
1: Extreme energy drink.
2: सुवर्ण अवसर।
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46 257 र 98400 67 87।
5: नेपाल ऋण खप्पै बिमगाछ क्यालबोलुम प्रविधि से शोभा अल्मोनियम कोटेड सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला 3 गुना लाना टुला
6: हुलास मुसम अर्कुतिल दमाइसे।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-602-299।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
8: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटे कोसी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ, मनाङ्गी चौतारा 9560-78-925, कृष्ण घले पुरानो बैंक चोक 9461-28-127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 9460-74-314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 066-520-156, अध्यक्ष भरत श्रेष्ठ 9560-45-248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560-45-670, महासचिव विपिन श्रेष्ठ 9412-38-55, कोष अध्यक्ष भरत विष्ट 9560-45-357।
9: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
10: तिमी पनि मेरो लागि सब थोक हो नि दिदी। म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी।
11: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे।
12: मेरो छोरीलाई राम्रो स्कुलमा पढ्छ।
11: कलाकारहरू नीता ढुंगाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पंगिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति।
13: हेर्दै जा, तेरा छोरीलाई मैले जानेको छु।
14: यसले गर्दा आज कति वचन सुन्नु पर्यो। यो जन्मिनु सक्दा त मेरो गर्वै तुएको भए हुन्थ्यो नि।

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845600271 र 9805677272।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

ए न्याउलीमा चरी कठै गरे मन्दिरे माथि सुने गजल कठैमा बरे लुङ्गाज ए तानैको धागो खेलाउ भन्द नौतु नै माया खेलाउ भन्द सम्बन्ध साइनो पर्ने हो कि सिरेमा चट्याङ झर्ने हो कि

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
8: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 74।
9: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसीसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।
3: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: Mania
1: Extreme Energy Drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299। के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता N2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
3: बाल विवाहका गम्भीर असरहरू,
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
3: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
4: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
4: के हाम्रो पहिचान यही नै हो त?
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
4: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
5: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
3: ग्रामीण सामुदायिक विकास केन्द्र RCTC लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
6: नेपाल ऋण खप्पै बिमगान्छ। क्यालबोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल, सादा थिन रंगीन जस्ता पाता, हुलास जुरा कलर, सान बन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला,
7: 3 गुना लाना टुला,
6: हुलास मुसम अर्कु तिल दमाइसे।
8: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
9: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
8: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98-477-69-229।

0: ओहो दाई, तपाईले कति जाडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हरा भरा।
12: परम्परा।
13: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
14: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
13: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
14: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
13: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98568426244।

0: नेपाल ऋण खप्पै बिमगाछ क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
1: तीन गुना लाना डुला
0: हुलास मुसम अर्कु तिल दमाइसे
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
4: हैने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
5: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
5: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
4: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
5: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
8: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
7: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021234 मोबाइल 9841454448
9: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
10: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
9: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरा गर्नु पर्यो
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9556046662
11: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
12: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
13: Extreme Energy Drink. Taste the difference. Feel the energy.

0: Media Extreme Energy Drink.
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
2: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
3: बाल विवाह नगराऊ, बाल बालिकाको उज्ज्वलो भविष्य सुनिश्चित गराऊ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
5: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
6: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
8: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रो बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
9: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
8: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9461626344, 9461626344।

0: सर्वोत्तम बच्चा निर्माण सर्वोत्तम
1: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति जसले बन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
2: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: तपाईँ अहिले रेडियो प्रसङ्गी सुन्दै हुनुहुन्छ।
4: Bonjour, la belle et heureuse.

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।

0: तौल घर बिक्री गरिनुका साथै मेसिन द्वारा नाक कान छेडिन्छ।
1: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
2: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
3: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचादी पसल।
4: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
6: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
8: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
9: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
9: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
8: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909799, मोबाइल 9847769229।

0: Lithonia. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेनथान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
7: हेलो, मर्सङ्गदी एफएम 95 मेगाहर्ज।

0: Ayah, marinya ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850506780
4: ए बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको
5: किन सबैले त फालेका छन् यो फोहोरको के काम
4: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ रोग फैलन्छ र वातावरण बिग्रन्छ
5: अब यो फोहोर के गर्ने त
4: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने पुन प्रयोग र रिसाइकल गर्ने कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि
5: ए हो त है सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ अबदेखि म सचेत भए
6: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ सफा गाउँ स्वस्थ जीवन
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजुङ
8: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना भोटेकोसी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ सम्पर्कको लागि टेकजङ गुरूङ मनाङ्गी चौतारा 9850678925 कृष्ण घले पुरानो बैंक चोक 9841628127 तीर्थ घले एन्जेला ब्यूटी पार्लर 9840074314 लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665201156 अध्यक्ष भरत श्रेष्ठ 9560445248 प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560445670 महासचिव विपिन श्रेष्ठ 9412338555 कोष अध्यक्ष भरत विष्ट 9560445357
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन के तनाव दियो ए खुसी
9: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
10: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
11: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
12: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532
13: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400 67787।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध
3: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी पहिरो डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस् यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस् कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्
2: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ त्यसैले सुरक्षित रहौ अरूलाई पनि सुरक्षित राखौं
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङदी 95 MHz
4: आया मरेनी आमा यो दाँतले मलाई साह्रै दुःख दियो
5: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
4: जान त जाने बरु कहाँ जाने होला खै
5: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
6: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेट डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9865677272
7: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
8: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
7: अब जापान ट्राई होइन स्योर गरौं
8: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
8: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
8: सम्पर्क नम्बर 0665902 मोबाइल नम्बर 98560 60 200। के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
8: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्संगी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुनेछ आज हामी सोमबारे बसाईमा छौं सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न सक्नुहुनेछ हामी बजाइदिनेछौ र कार्यक्रम रेडियो मर्संगीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट पनि तपाईँले सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ कार्यक्रम कस्तो लाग्छ भनेर हामी सात दिनको साथै यसरी नै उपस्थित हुने गर्छौ कार्यक्रममा तपाईँले आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ यति बेला को साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
1: नमस्ते लक्ष्मीजी हो
0: नमस्ते हजुर बालकृष्णजी भन्नुहोस् त सन्चै हुनुहुन्छ
1: ठिकै छ भन्नु के सन्चै कि बेच्नु त ठिकै छ भन्नु पर्यो हजुरलाई सन्चै हुनुहुन्छ नि
0: हजुर मलाई पनि सन्चै छु भन्नुपर्छ है
1: हजुर
0: अनि के गर्दै हुनुहुन्छ बालकृष्णजी
1: बसी बस्छ है
0: बसे बसाइमै हुनुहुन्छ है
1: हजुर
0: अनि बालकृष्णजीसँग कुराकानी नभएको त धेरै भयो जस्तो लागेछ कता हराउनु भएको थियो
1: बुधबार त अस्ति कार्यक्रमै चले के भएको हाम्रो कहिले चल्ने गर्नुहुन्छ नि के भएको
0: कार्यक्रम कहिले कसो चाहिँ त्यस्तै हुन्छ नत्र रेगुलरली चलिरहेको नै छ है
1: होइन दुई फेरि तिन फेरि भनेरै त लोकगीतमै आज हुँदै आउँछ कार्यक्रम चल्दैन के भएको भनेर
0: कहिले कस्तो अब धेरैजनाले फोन गर्नुभयो भने काल नउठ्ने स्थिति हुन्छ त्यही भएर पनि होला अनि आज कार्यक्रममा जोडिनु भएको छ पानी कतिको पिउनु भएको छ यहाँले नियमित पिउनु भएको छ है अनि बालकृष्णजी आज कार्यक्रमको बसाइको बारेमा जानकारी पाउनु भएको छ कि छैन यहाँले
1: पाइसकेको छु मैले किन सुन्ने पाइहाल्छ नि
0: हजुर उसो भए तपाईँ कुन गीत रोज्ने विचार गर्नुभएको छ
1: भागाउँदा त्रिशुली तरेर नि लगाइदिनु नि
0: हजुर
1: लोकगीत हो है
0: हजुर
1: भागाउँदा त्रिशुली तरेर
0: भागौँला त्रिशुली तरेर भन्नुभयो है
1: हजुर
0: यो गीत बजाइदिनेछौ तपाईँले साथीहरू सम्झिनु पर्दा क कसलाई सम्झिन चाहनुहुन्छ
1: सघाउनुपर्छ हजुरलाई
0: हजुर धन्यवाद
1: भेट्छ बहिनी चाहिँ बहिनीलाई म चाहिँ त हेर्नेलाई पछि म आउने पछि म आउने पछिलाई र घर परिवारलाई भन्दै सुधान्छ अवस्था नभएको भाइ
0: हजुर हुन्छ नमस्ते
1: बाई बाई
0: हजुर भर्खरै मात्रै जोडिनु भएको थियो आजको पहिलो कलर बालकृष्णजी जोडिनु भएको थियो उहाँले आजको बसाइमा गीत रोजिसक्नु भएको छ यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ र उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न सक्नुहुनेछ अन्य कुनै गीत रोज्न चाहनुहुन्छ भने यो गीत बजिसकेपछि तपाईँले फोन गर्न सक्नुहुनेछ हामी सात दिनको साथै बार यसरी नै उपस्थित हुने गर्छौ फरक फरक बसाएको साथमा तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ साथै गर्मी यथावत रहेको छ प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनुहोला र एकदमै सतर्क पनि रहनुहोला भन्न चाहन्छु यति बेला कार्यक्रमको शुरूआती चरणमै छौं बालकृष्णजीले रोज्नु भएको गीत तपाईँको माझमा राख्नेछौ स्वीकार दिनुहोला

0: हजुर फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665520020 तपाईँले डायल गरेर। आज सोमबार बसाइमा छौं, सोमबारको बसाइमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौं। र तपाईँले कार्यक्रममा फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने त्यहाँबाट पनि कमेन्ट पठाउन सक्नुहुनेछ, साथै हाम्रो पात्रो र रेडियो प्रत्यक्ष रूपमा पनि सुन्न सक्नुहुनेछ तपाईँले। र मिलन घायल मुटुजीले लेख्नुभएको छ यति बेला कमेन्ट, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार भन्नुभएको छ। गुड आफ्टरनून मिलनजी। अशिष तामाङ मनिषा तामाङ आईडीबाट आएको छ, मिस यू अल भनेर, मिस यू टू भन्न चाहन्छु। टेक बहादुर पुमाजीले लेख्नुभएको छ, संचालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून सुन्दैछु उदयपुर चौदण्डी नगरपालिका 8 बेलटार राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो मर्स्याङले 95 मेगाहर्ज भन्नुभएको छ। धन्यवाद छ टेकजी, फोन पनि गर्न सक्नुहुनेछ यदि फुर्सदमा हुनुहुन्छ भने, फोन गरेर पनि आजको बसाइमा जोडिनको लागि अनुरोध गर्न चाहन्छु। र आज चाहिँ जुनसुकै गीत पनि रोज्न पाउनुहुनेछ तपाईँले, फोन गर्ने बेलामा तपाईँले एकदमै राम्रो गीत पनि मनमा सोचेर चाहिँ आउनुहोला भन्न चाहन्छु। सात दिनको सातै बार हामी फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं, यहाँले पनि आफूलाई मन परेको बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। आइतबारको दिनमा एउटा टपिकमा डिस्कस गर्नुपर्ने हुन्छ, आज सोमबारको दिनमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। र भोलि मंगलबारको दिनमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ, बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ, र बिहिबारको बसाईमा तपाईँले कथा, कविता, गजल, मुक्त, क्यारिकेचर गर्न सक्नुहुनेछ, र शुक्रबारको दिन बसे तपाईँले कुन गीतको ट्र्याक हो भनेर गेस गर्नुपर्ने हुन्छ, ट्राई गर्नुपर्ने हुन्छ, र शनिबारको दिनमा चाहिँ तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यो हाम्रो सात दिनको बसाई, यो बसाई अनुसार हामी कार्यक्रममा उपस्थित हुने गर्छौं। र यति बेला कोही साथी हुनुहुन्छ, मेबी हेलो नमस्ते।
1: नमस्ते, गुड आफ्टरनुन छजना।
0: गुड आफ्टरनुन कृष्णजी, सन्चै हुनुहुन्छ? हजुर, म चाहिँ एकदमै सन्चो छु। किन होला यसरी आधा सन्चो आधा बिसन्चो हुनुभएको कृष्णजीलाई?
1: रुगा लाग्यो होला सायद।
0: ओहो, अलिकति सतर्क हुनु होला है, औषधि खानुहोस्। अनि पानी चाहिँ कति पिउनु भएको छ? बिहार चाहिँ अलिक कम गर्नु पर्यो है कृष्णजी। अनि आज कार्यक्रममा जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। अनि यहाँले कुन गीत रोज्ने विचार गर्नुभएको छ?
1: श्यामजीले रोज्नु भयो सपना कि दिपना भन्ने, अब चलचित्रको गीत बजाइदिनु। क्लियर सुनेको छैन, यहाँ बिग्रेको रेडियो हो कि यहाँ बिग्रेको रेडियो हो खै,
0: त्यसको लागि हामी बुझ्नेछौँ। एकदमै माफी माग्न चाहन्छु है, त्यसरी राम्रोसँग नसुन्नु भएको रहेछ। अनि गीत बजाउनेछौ तपाईँले, ककसलाई सुनाउन चाहनुहुन्छ उक्त गीत?
1: हजुर, सुनाउनै पर्छ सबभन्दा पहिला तपाईँलाई।
0: हजुर, धन्यवाद।
1: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई, अनि मर्स्याङजी होल टिमलाई, अनि अब रेडियो सुनेर बसिरहनु हुने सबै, कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई भन्दै बिदाउँछु। हस् त, बाबाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै जोडिनु भएको थियो कृष्ण लामाजी हुनुहुन्थ्यो खुदी बगैँचाबाट, उहाँले गीत रोजिसक्नु भएको छ। तपाईँले पनि उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। इफ तपाईँ अर्को कुनै गीत रोज्ने इच्छामा हुनुहुन्छ भने तपाईँले चाहिँ यो गीत बजिसकेपछि मात्रै फोन गर्न सक्नुहुनेछ। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा फोन गर्नुहोला, साथै कमेन्ट पनि तपाईँले गर्न सक्नुहुनेछ। तपाईँले मौसमको बारेमा जानकारी गराउन सक्नुहुनेछ, कुनै नयाँ छ भने पनि तपाईँले जानकारी गराउन सक्नुहुनेछ। र लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, नमस्कार, म पाउँदीबाट रेडियो सुन्दैछु, जय लमजुङ कल टाइम भन्नुभएको छ। हजुर नमस्कार लक्ष्मीजी, सन्चै हुनुहुन्छ? इफ तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन मार्फत पनि जोडिनको लागि अनुरोध गर्न चाहन्छु। र यम सारूजीले लेख्नु भएको छ, हेलो सिस्टर नमस्ते झोरली, हजुर म पनि सुन्दैछु है। अब बज्ने संघ मार्फत सम्झिनु पर्दा फर्स्टमा हजुरको लागि मेरो घर परिवार साथै साथीहरू कृष्ण गुरूङ, कृष्ण लामा, आयतश्री, सरस्वती, शोभा, सलिना, सुषमा, राम पाण्डे, देव गौली साथै नाम छुटेका सबैलाई भन्दै छुटिन्छु, बाई भन्नुभएको छ। हजुर नमस्ते झोरली, एकदमै खुशी लाग्यो आजको विषयमा जोडिनु भएको छ, सम्पूर्ण साथीहरूलाई पनि सम्झिनु भएको छ, सुन्दै हुनुहुन्छ भने फोन पनि गर्नुहोला। यति बेला चाहिँ हामी तपाईँको सामु कृष्ण लामाजीले रोज्नु भएको गीत राख्नेछौ, सिका दिनुहोला।

0: आज यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते, गुड आफ्टरनून।
1: हजुर नानी, नमस्ते, नमस्कार, गुड
0: आफ्टरनून।
1: छोटो केही समयको अन्तराल पछि हजुरको साथमा म टेकु छेत्री तनहुँबाट।
0: टेकुजी?
1: हजुर नानी,
0: टेकुजीसँग त एकदमै वर्षौं पछि बोलिरहेको जस्तो भइरहेको छ। कता हराउनु भएको थियो टेकुजी?
1: हेलो
0: टेकुजी,
1: हजुर
0: हजुरसँग एकदमै वर्षौं पछि बोलेको जस्तो अनुभव भइरहेको छ। कता हराउनु भएको थियो?
1: ठिकै छ नि त, अब हराएको त छैन नानी, प्रोग्राममा
0: हजुर एकदमै खुसी लाग्यो आज चाहिँ कार्यक्रममा जोडिनु भएको छ। अरू बेला कमेन्ट चाहिँ गर्नुहुन्थ्यो तर कलमा जोडिनु भएको थिएन, आज एकदमै खुसी लाग्यो है।
1: हजुर हुन्छ, हजुरलाई धन्यवाद छ।
0: अनि टेकुजी आज कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारेमा जानकारी छ कि छैन यहाँलाई?
1: हजुर आज गीत रोज्ने

गुड डे। हजुर, भर्खरै मात्र जोडिनु भएको थियो, टेकुजी जोडिनु भएको थियो र उहाँले आजको बसाईमा एकदमै राम्रो तीजको गीत रोजेर गइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्नको लागि अथवा कुनै मनपर्ने गीत रोज्नको लागि पनि तपाईँ जोडिन सक्नुहुनेछ। कल्पना साम्पन्सीले लेख्नु भएको छ, गुड आफ्टरनून, नमस्ते नाना, मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट वेल सुन, मिस यू एण्ड लभ यू, मामु अञ्जन यात्री, प्यारी चाम्पाङ, बाबा विनोद चाम्पाङ, अरू मलाई चिन्ने नचिन्ने, सम्झिने बिर्सिने, माया गर्ने घृणा गर्ने सबैले सम्झना माया छ, एण्ड अल फ्रेण्डसलाई मिस यु भनेर सुटिनु भएको छ। गुड आफ्टरनून कल्पनाजी, खुशी लाग्यो कल्पनाजीले फोन पनि गर्नु पर्यो है कल्पनाजी, र दिलपाली शर्मिलाजीलाई चाहिँ एकदमै शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहन्छु, छिटो सन्चो हुनुहोला अनि कार्यक्रममा पनि जोडिनुहोला भन्न चाहन्छु। राम सरजीले लेख्नु भएको छ, आज मिल्छ भने फूल राम्रो गुलाबको टाढा भए पनि फूल राम्रो गुलाबको काडा भए पनि गीत बजाइदिनु ल भन्नुभएको छ यामसारूजी। अहिले ब्याक टू ब्याक कल आइरहेको छ है, अन्तिममा मिल्छ भने हामी पक्कै पनि बजाउनेछौँ यो फूल राम्रो गुलाबको काडा भए पनि भन्ने गीत। तपाईँले चाहिँ अन्तिमसम्म सुन्नुहोला, मिल्छ भने फोन पनि गर्नुहोला है। कतिपय साथीहरूले चाहिँ यामसारूजीको आवाज सुन्न मन लाग्यो भनेर पनि बसिराख्नु भएको छ। यशोदा राईजीले लेख्नु भएको छ, हाई गुड मर्निङ फ्रम शंखुवासभा लेख्नु भएको छ यशोधनजीले, गुड मर्निङ भन्नुभएको छ बट अहिले चाहिँ गुड आफ्टरनून भन्नुपर्छ यशोधनजी, सन्चै हुनुहुन्छ, कार्यक्रममा जोडिन पनि सक्नुहुनेछ फोन मार्फत। र यति बेला तपाईँको सामु टेकु छेत्रीजीले राख्नु भएको गीत राख्नेछौ, स्वीकार दिनुहोला।

0: फेरि पनि स्वागत छ। म सन्डी कल टाइममा कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ जोडिन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते, गुड आफ्टरनुन।
1: नमस्ते हजुर, म पाउरीबाट लक्ष्मी प्रसाद मिश्र बोल्दैछु।
0: हजुर नमस्कार लक्ष्मीजी, सन्चै हुनुहुन्छ?
1: एकदम म ठिकै छु, यहाँ रुन्चिकै हुनुहुन्छ होला नि हामी त?
0: हजुर हामी पनि ठिकै छौँ भन्न चाहन्छु। अनि के गर्दै हुनुहुन्छ लक्ष्मीजी?
1: पानी तन्नै खाएको।
0: हजुर पानी तन्न मात्रामा खानुभएको रहेछ है?
1: हजुर अनि आज होइन सधैँ खान्छु।
0: हजुर सुनेर खुसी लाग्यो। अनि आज लक्ष्मीजी कार्यक्रममा जोडिनु भएको छ, कमेन्ट पनि गर्नुभएको थियो यहाँले, अरू के सुनाउन चाहनुहुन्छ लक्ष्मीजीले, के भन्न चाहनुहुन्छ सन्देशहरू?
1: सन्देश त हजुर अब यो नेपालमा एकदम सबैभन्दा ठुलो घटना घट्यो बाढी पहिरो।
0: हजुर
1: चाहिँ सबैले नै जे सकिन्छ नेपाल सरकारले दिएको खाता नम्बर या विभिन्न सङ्घ संस्थाले पनि यहाँ हामीले खाता नम्बर दिएर पैसा सङ्कलन गरे, जस्तै हामीले पतञ्जली योगा नाममा आबद्ध छु, त्यहाँ मैले पैसा पठाइसकेको छु। विभिन्न हाम्रो सङ्घ संस्थाहरूले पनि पैसा पैसा या लत्ता कपडा या खाद्यान्न जे सकिन्छ त्यही सहयोग दिने काम जारी भएको छ। हाम्रो लम्जुङ जिल्ला पनि कतिपय सङ्घ संस्थाहरूले कसैले कपडा नयाँ कपडा, कसैले पुरानो कपडा, कसैले खाता नम्बर गरेर चाहिँ पैसा सङ्कलन गरेर पठाउने हुन्छ। जति सकिन्छ मैले छाक छाएर भने पनि राहत पठाउन पनि म सम्पूर्ण श्रोताहरूलाई म अनुरोध गर्छु। धन्यवाद।
0: हजुर यहाँलाई एकदमै धेरै धन्यवाद। र अब चाहिँ हामी गीत बजाउनेछौ, तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: होल रेडियो सुनेर बस्नुहुने श्रोताहरूलाई र रेडियो पत्रकारजीहरूलाई अब भन्न म पूर्ण अनुरोध गर्छु। मेरै शब्द रचनामा तयार पारिएको तारु मैले मेसेन्जरमा पठाएको छु, कृपया यहाँहरूले बजाइदिनुहुनेछ भन्ने आशा गरेको छु। हस्त धन्यवाद।
0: हजुर हुन्छ, नमस्ते। हजुर भर्खरै मात्रै पाउदीबाट लक्ष्मी प्रसाद मिश्रजी जोडिनु भएको थियो र उहाँले चाहिँ आज चार गीत रोज्नु भएको छ, जसको शब्द तथा निर्माता शब्द चाहिँ उहाँको नै रहेको छ चारुको गीतको। एकदमै धन्यवाद र बधाई पनि दिन चाहन्छु र सम्पूर्णले युट्युब च्यानलबाट पनि सुन्न सक्नुहुनेछ उक्त गीतलाई। र यही गीतलाई तपाईँले पनि समर्थन गर्न चाहनुहुन्छ भने छिटोभन्दा छिटो तपाईँले फोन गर्न सक्नुहुनेछ। दिपेन्द्र नामलाग नेम्बाङजीले लेख्नु भएको सन्देश सिटु भन्नुभएको छ, एकदमै धेरै सम्झना छ भन्न चाहन्छु। लक्ष्मीजीले लेख्नु भएको थियो, चारु गीत टिमले छडी बोलको गीत शब्द तथा निर्माता मै हुँ, रेडियोको मेसेन्जर म पठाएको छु, पक्कै बज्नेछ र फोन पनि गर्नेछु भनेर भन्नुभएको थियो। र उहाँले भने अनुरूप उहाँले फोन पनि गर्नुभएको थियो भर्खरै मात्रमा। र जुन अब यो गीत बज्नेवाला छ, तपाईँले सुन्दै हुनुहुन्छ भने यो गीतको शब्द र निर्माता उहाँ आफै हुनुहुन्छ, कस्तो लाग्छ सुनेर तपाईँले प्रत्यक्ष रूपमा उहाँलाई पनि भन्न सक्नुहुनेछ। र तपाईँले युट्युबमा कमेन्ट सेक्सनमा गएर पनि उहाँको चारु गीत कस्तो छ भनेर जानकारी गराउन सक्नुहुनेछ। यति बेला तपाईँको सामु एकदमै मिठो यो चारु गीतसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
1: बाल विवाह आत्महत्या बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
2: बाल विवाह नगराउ, बाल बालिकाको उज्यालो भविष्य सुनिश्चित गराउ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
3: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ मनाङ्गे चौतारा 9850878925, कृष्ण घले पुरानो बैंक चोक 9841628127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 9840674314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665201156, अध्यक्ष भरत श्रेष्ठ 9560445248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560445670, महासचिव विपिन श्रेष्ठ 9412338355, कोष अध्यक्ष भरत विष्ट 9560445357।

0: मिठो सांगीतिक कोसेली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गरेर तपाई कार्यक्रममा जोडिन सक्नुहुनेछ। आज सोमबार बसाईमा छौं। सोमबार बसाईमा तपाईँले मनपर्ने जुनसुकै गीत रोज्न पाउनुहुनेछ। हामी बजाइदिनेछौ, सो तपाईँले फटाफट फोन गर्नुपर्ने हुन्छ 0665020 डायल गरेर। साथै तपाईँले लाइभ मार्फत कार्यक्रम सुन्दै हुनुहुन्छ भने त्यहाँबाट पनि तपाईँले रेस्पोन्स गर्न सक्नुहुनेछ, प्रतिक्रिया दिन सक्नुहुनेछ। कार्यक्रम कुन ठाउँबाट सुन्दैछ, कस्तो लाग्दैछ तपाईँलाई भनेर। र लक्ष्मण प्रसाद मिश्रजीले लेख्नु भएको छ, बबिना भट्टराईको युट्युबमा छ भन्नुभएको छ। अघि भर्खरै एउटा गीत बजेको थियो, चारू गीत। उक्त गीत सुन्न चाहनुहुन्छ भने बबिना भट्टराई युट्युब च्यानलमा गएर तपाईँले सुन्न सक्नुहुनेछ, जसको शब्द निर्माता लक्ष्मीजी आफै हुनुहुन्छ। र कमला मुखियाजीले लेख्नु भएको छ, मिस यु अल माई फ्रेण्ड्स भनेर, मिस यु टू भन्न चाहन्छु कमलाजी। र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते लक्ष्मीजी।
0: नमस्ते श्यामजी।
1: हजुर
0: सन्चै हुनुहुन्छ? हजुर
1: सन्चो छैन,
0: सन्चो छ जस्तो लाग्छ कि छैन जस्तो लाग्छ भन्नुहोस् त। मेरो आवाज
1: स्वर अलगै छ तपाईँको।
0: म सन्चो चाहिँ सन्चो छु, तर अलिकति राम्रोसँग सन्चो चाहिँ नभएको अवस्था छ, त्यही भएर आवाज चाहिँ छुट्टै सुनिएको होला। ओहो, एकदम धोत्रो आएको छ र श्यामजी?
1: होइन साह्रै होइन, हल्का भनौँ, अलिकति हल्का धोत्रो हो कि भन्ने जस्तो।
0: कस्तो सुनिएको छ, राम्रो सुनिएको छ कि नराम्रो सुनिएको छ श्यामजी?
1: राम्रो सुनिएको छ नि, सुनिनु त।
0: अनि श्यामजी
1: हजुर
0: के गर्दै हुनुहुन्छ आज?
1: म गोठालो छु।
0: गोठालो हुनुहुन्छ है, साथीहरू पनि हुनुहुन्छ कि एक्लै हुनुहुन्छ?
1: हुनुहुन्छ साथी, एउटा भाइ हुनुहुन्छ, एकजना दिदी दिदी पनि हुनुहुन्छ, बाख्रा गोठालो हुनुहुन्छ।
0: ए, धेरै साथी हुनुहुँदो रहेछ। अनि पानी पिउनु भएको छ कि छैन तपाईँ लगायत सम्पूर्ण साथीले?
1: सम्पूर्णले खानुभयो छ, अब यहाँ बोतलमा लिएर आउनुहुन्छ, अन्त फेरि यहीँ नजिकै फेरि कुवा पनि छ, पानी खाइरहने पहिल्यैदेखिको चल्ती चलन चल्ने, अनि भर्खरै खाएर नि बसिरहेको।
0: ओहो, भनेपछि पानी चाहिँ मजाले कुवाको चिसो पानी चाहिँ पिउनुहुन्छ यहाँले चाहिँ?
1: हजुर।
0: एकदम खुसी लाग्यो सुनेर, एकदमै साथीहरू ग्रुपमा हुनु भएपछि पक्कै पनि रमाइलो पनि भइरहेको छ होला गाईबस्तु चराउने बेला चाहिँ है। अनि श्यामजी आज कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारेमा पनि जानकारी छ भनेपछि पक्कै पनि कुनै न कुनै गीत त सोच्नु भएको छ होला। कुन गीत बजाउने सोचमा हुनुहुन्छ आज?
1: त्यही त पहिला जिल्लु बहिनीलाई फोन गरेको, अनि त्यो एउटा गीत रोजे थिएँ, अनि बोल्दा बोल्दै फेरि गीत रोजिसकेको थिएँ, अनि गाडी कट भयो कि, अनि गाडी फेरि पछि हानेको पटक्कै लाग्दै लागेन, अनि त्यही भएर फेरि अहिले हानेको त लाग्यो। अनि कार्की डाँडा बेसी भन्ने बजाइदिनु।
0: हजुर, यो कार्की डाँडा बेसी भन्ने गीत हामी पक्कै पनि बजाउनेछौँ। कसलाई सुनाउन चाहनुहुन्छ यो गीत?
1: अब पहिलो प्रथम त म एउटा जुन भोटिकोसीको चाहिँ जो बाढी पीडित भएको चाहिँलाई चाहिँ सर्वजनी सात सयजना जित्नु भएकोमा उहाँलाई हार्दिक श्रद्धाञ्जलि गर्न चाहन्छु, र घाइते हुनेहरू पनि स्वास्थ्यको चाहिँ उपचार छिटो होस् भन्न चाहेँ। साथीहरू भन्नुहुन्छ, अब पहिलो प्रथम त यति मिठो बोली गर्नुहुन्छ हजुरलाई, अनि त्यसै गरी जिल्लु बहिनीलाई, अनि हाम्रो बसन्तजीलाई, अनि खुसीजीलाई, अनि मिनाजीलाई, र मसिन्दी होल टिमलाई, र साथीहरू भन्नुहुन्छ रिना बहिनीलाई मिठो सम्झना, त्यसै गरी मुना बहिनी, अनि सरिमा, अनि आइतका छोरी दिदी सरस्वती, अनि कृष्ण लामा, अनि सुषमा दिदी, शङ्कर भाइ, राम पाण्डे भाइ, तामाना भारतीबाट हुनुहुन्छ, अनि लक्ष्मी मिश्र, अनि त्यसै गरी हाम्रो एमसरु भाइ, अनि कृष्ण गुरुङ, अनि मुलोकान्छ, र अघि आउने पछि आउने सम्पूर्णलाई सम्झँदै बिताउँछु। र मेरो साथमा हुनुहुन्छ दाई हुनुहुन्छ एकजना, अनि एकजना दिदी हुनुहुन्छ बाख्रा गोठालो, उहाँलाई नै सम्झिँदै बिदा भन्छु। हस्त नमस्ते बाई बाई।
0: हजुर हुन्छ, नमस्ते बाई बाई। हजुर, भर्खरै मात्र जोडिनु भएको थियो श्यामजी हुनुहुन्थ्यो आजको बसाईमा, उहाँले एकदमै राम्रो गीत रोज्नु भएको छ, साथै सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ। तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ र तपाईँले उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न सक्नुहुनेछ। र धर्मजीले लेख्नु भएको छ, नमस्ते, म ढकाल धर्मराज दुवैबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरीको लट्ठे भएमा बोलको गीत बजाइदिनुहोस् ल। यस गीत मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जन्मदिन मनाउनु हुने झापकी दिदी होमा अधिकारी, बहिनी अप्सरा दाहाल भट्टराई, भाउजू इन्दिरा गौतम नेपाल र साथी भूमिका छेत्रीलाई जन्मदिनको शुभकामना। सबैमा शुभ दिन, मिठो सम्झना भनेर छुट्नु भएको छ। यहाँलाई पनि नमस्ते र एकदमै सम्पूर्णलाई जन्मदिनको शुभकामना पनि व्यक्त गर्न चाहन्छु, जो जसको नाम हजुरले मेन्सन गर्नुभएको छ। सिम्पल सरिनाजी हुनुहुन्छ, हेलो हाई दिदी, के छ खबर? म मोराङ कानी पोखरीबाट सरिना गुरूङ, ह्याप्पी बर्थडे टु यु अप्सरा भट्टराई, मिस यु अल भनेर छुट्टिनु भएको छ। हेलो सरिनाजी, एकदमै सन्चै हुनुहुन्छ र अप्सराजीलाई चाहिँ जन्मदिनको एकदमै धेरै शुभकामना छ है। र रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार सम्पूर्ण मित्र, म सम्झना चितवनबाट भन्नुभएको छ, यहाँलाई पनि एकदमै नमस्कार फर्काउन चाहन्छु। कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिनुहोला। यति बेला तपाईँको सामु श्यामजीले रोज्नु भएको गीत राख्नेछौ, स्वीकार दिनुहोला।

0: मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रम उपस्थित भइसकेको छ र अब चाहिँ हामी कार्यक्रमबाट छुटिने बेला भइसकेको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने छिटो भन्दा छिटो फोन गर्नुहोला। हेलो, नमस्ते। नमस्ते सुषमाजी, सन्चै हुनुहुन्छ? अनि के गर्दै हुनुहुन्छ सुषमाजी? हजुर, अनि आज पानी कतिको पिउनु भएको छ सुषमाजीले? हजुर, एकदमै खुसी लाग्यो पानी पिउनु भएको रहेछ, धेरै मात्रामा पिउनु होला है। अनि आज कार्यक्रममा जोडिनु भएको छ सुषमाजीले, अब कार्यक्रममा फोन नगरे पनि सुन्ने मान्छेले अब कार्यक्रमको बारेमा विषयमा त पक्कै पनि जानकारी नै छ है। तपाईँले आज कुन गीत रोज्न चाहनुहुन्छ?
1: आज मेरो जन्मदिन हो, भित्र दिलु बर्थडे बजाइदिनु न भनेको छु।
0: ओहो, यहाँले जन्मदिनको एकदमै धेरै शुभकामना छ है त।
1: थ्याङ्क यू बहिनी, थ्याङ्क यू।
0: एकदमै धेरै शुभकामना दिन चाहन्छु, आज सबैले उहाँलाई चाहिँ जन्मदिनको शुभकामना दिनुहोला भन्न चाहन्छु। हजुर, चाहिँ अलि अगाडि जोडिनु पर्ने रहेछ, सम्पूर्ण साथीले अब बल्ल पो थाहा पाउँदै हुनुहुन्छ होला ओहो भनेर। यहाँलाई जन्मदिनको फेरि पनि एकदमै धेरै शुभकामना मेरो व्यक्तिगत तर्फबाट र रेडियो होल युनिटको तर्फबाट। र अब यो जन्मदिनको गीत बजाउनेछौ, यहाँले ककसलाई सम्झिन चाहनुहुन्छ?
1: सर्वप्रथम त हजुरलाई
0: हजुर धन्यवाद,
1: प्यारी बहिनी दिलुलाई, अनि रेडियो होल टिमलाई
0: हजुर,
1: अनि साथीहरू सम्झिनु पर्दा मेरो साथीहरू भाइ बहिनी सबै मेरो इष्ट मित्र मलाई बहिनी।
0: हजुर हुन्छ, नमस्कार। हजुर, भर्खरै मात्र जोडिनु भएको थियो सुषमाजी हुनुहुन्थ्यो, आज उहाँको जन्मदिन परिरहेको छ, उहाँले फेरि पनि जन्मदिनको एकदमै धेरै शुभकामना सम्पूर्णले सुन्दै हुनुहुन्छ भने तपाईँले पनि उहाँले जन्मदिनको शुभकामना दिन सक्नुहुनेछ आजको बसाईमा। सत्यकला इसाराजीले लेख्नु भएको छ, मिस यू प्यारी रिमा थामी एण्ड हेभ अ नाइस डे अल माई फ्रेण्ड्स भनेर छुट्नु भएको छ। मेनुका गोङबा तामाङजी हुनुहुन्छ, मिस यू अल भनेर छुट्नु भएको छ, यहाँलाई पनि एकदमै धेरै सम्झना छ है। र अब चाहिँ हामी कार्यक्रमबाट सुत्नु पर्ने हुन्छ र आज सुत्नु पूर्व चाहिँ सुषमाजीको बर्थडे पनि रहेको छ, यो जन्मदिनको शुभकामना सम्पूर्णले सुन्नको लागि एकदमै अनुरोध गर्न चाहन्छु। र आज कार्यक्रममा प्रत्यक्ष रूपमा फोन गरेर छजना साथी जोडिनु भएको थियो, बालकृष्णजी हुनुहुन्थ्यो, कृष्ण लामाजी हुनुहुन्थ्यो, टेकु छेत्रीजी हुनुहुन्थ्यो, लक्ष्मी प्रसादजी हुनुहुन्थ्यो, श्यामजी हुनुहुन्थ्यो र सुषमाजी हुनुहुन्थ्यो। सम्पूर्णलाई फेरि पनि धन्यवाद दिन चाहन्छु, आजको कार्यक्रममा एकदमै मिठो कमेन्ट गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिँदै कार्यक्रम जुनसुकै माध्यमबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु र टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि चाहन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460054
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: अय्या मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
4: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेट डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065677272

0: Japonia. Extreme energy drink.
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
1: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
5: एक्सट्रिम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
6: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो दुई बजेको मर्सिडी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। प्रधानमन्त्री बालन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन् र सुहको भोटे कोशी नदीको बाढ़ीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। शाहले केही बेर अघि प्रधान सेनापति अशोक राज सिद्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका थिए। उनले आज नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकसँग पनि ब्रिफिङ लिन लागेका हुन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोटे कोशी बाढ़ी पहिरो पीड़ितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्राकृतिक विपत्तिले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र पुनर्स्थापनाका लागि पार्टीले यो कदम चालेको जानकारी दिएकी हुन्। रसुवा बाढ़ीपछि माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा फँसेकाहरूका आफन्त घटनास्थलतर्फ गएका छन्। उनीहरूको अवस्था सार्वजनिक गर्नुपर्ने माग सहित काठमाण्डु थापाथली स्थित नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीको कार्यालयमा धरना दिएका थिए। त्यसपछि कम्पनी र आफन्त बीच सहमति भएपछि घटनास्थलतर्फ गएका हुन्। रसुवाको भोटे कोशीमा आएको बाढ़ीबाट प्रभावित रसुवागढ़ी जलविद्युत आयोजनाको सुरूङबाट नेपाली सेनाको टोली फर्किएको छ। सुरूङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको प्रधानमन्त्री बालन शाहको सचिवालयले जनाएको छ। सुरूङको अन्तिम भागमा मानिसहरू फँसेको आशंका गरिएपछि सेनाको टोली, इन्जिनियर र ड्रोन टोली सहित खोजीमा जुटेको थियो। उक्त सुरूङको भित्री भाग अर्थात अन्तिम बिन्दुसम्म पुगेर ड्रोन समेत उडाए खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढ़ीका कारण बेपत्ताहरूको यकिन तथ्याङ्क नरहेको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपदबाट बेपत्ता भएका व्यक्तिको यकिन तथ्याङ्क निर्धारण गर्न अझै कठिन रहेको बताउनु भएको छ। उहाँले हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजना लगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिनुभएको छ। सुनको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 3000 रूपियाँले घटेको हो। हिजो एकै दिन 9500 रूपियाँले घटेको सुनको भाव आज पनि 3000 रूपियाँले घटेर तोलाको 3,06,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,09,000 रूपियाँ थियो। गएको मंगलबारदेखि लगातार सुनको भाव घट्दै आएको छ। आज चाँदीको भाव पनि स्थिर छ। हिजो तोलामा 185 रूपियाँले घटेको चाँदीको भाव आज पनि तोलाको 4,780 कायम रहेको महासंघले जनाएको छ। देवघाट स्थित त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन ब्यास नगरपालिका 5 स्थित चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटे कोशी बाढ़ीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभएको छ। वहाँले शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने बताउनु भएको छ। दिउँसो दुई बजेको मर्सिङडी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सिङडी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सिङडी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओए अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
10: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665204497

0: Mania, Extreme Energy Drink.
1: Ama, ए आमा खाना खाने बेला भयो ल आउनुस् न
2: खाना पनि के खानु यो विकासे चामल केही स्वाद आउने हैन उ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसीसर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
3: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका आठ आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ प्रोपाइटर गमबहादुर अधिकारी मोबाइल 9861 23284 र 9921 80 746
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोपाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका सात पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 9841626344 9841626344
8: बेसी सहरी खोली रेडियो मर्सिङ क्याले यो भाषारी कति छाप खोइ खाइमु खोइन ती हल्स्यो
9: ए 26 तिसै घरी बालो तिर रेडियो मर्सिङ दिएन ओ हल्स्यो
10: क्यों यो आफै रेडियो मर्साङ्गी एफएम 95 मेगाहर्ज

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरी काश्या मङ्गला एकनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औँठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनसारी सम्बन्धी

0: सम्पूर्ण कामहरू गरिन्छ।
1: आकर्षक ज्वेलरी, सुन चाँदी पसल, बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै।
2: प्रोभाइडर प्रकाश विश्वकर्मा, मोबाइल 9845656233 र 9801177246।
3: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुन चाँदी पसल।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशाक, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
5: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुसी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
10: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Liponia.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लामजुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664551901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564646662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा। जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ।
0: सम्पर्क मोबाइल नम्बर 98464595074 र 98065854।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध।
4: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
3: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
4: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
3: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
4: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
3: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
4: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
2: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
2: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
2: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041223, 4021224, मोबाइल 9841454448।

0: Zirconia.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
5: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: हिजोले केही बेर थुनिएको गोरखाको स्याहार खोलामा पहिले जस्तै पानी बग्न थाल्यो। मेची राजमार्गमा 2 महिनापछि साना गाड़ी चल्न थाले। दक्षिण कोरियामा युनिफिकेशन चर्च की नेत्री हानलाई 2 वर्षको जेल सजाए। राजनैतिक प्रभाव सम्बन्धी मुद्दामा दोषी ठहर। र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजय शुरूआत। बहराइन 7 विकेटले पराजय। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेको सीमा बुधबार आएको बाढ़ीपछि आज सोमबार 6ठौं दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ। अहिलेसम्म पनि अवस्था थाहा हुन नसकेकाहरूको खोजी तथा जोखिममा परेकाहरूको उद्धार कार्यलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले निरन्तरता दिइरहेका छन्। तर उद्धार कार्यमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा छन्। आज बिहानसम्म 903 जनाको शव भेटिएको छ। तथ्याङ्क अनुसार 4,227 जना सम्पर्कविहीन छन्। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पत्ता भएकाहरूको यकिन संख्या निर्धारण गर्न कठिन छ। उद्धार तथा खोजी कार्य भइरहेको हुँदा यो संख्या घटबढ़ हुन सक्छ। 10,451 जनाको भने उद्धार भइसकेको छ। सम्पर्कविहीन भएकाहरू सम्पर्कमा आउँछन् कि भन्ने आशमा परिवार र आफन्त रहेका छन्। उद्धार राहत तथा पुनर्स्थापनामा 20,819 सुरक्षाकर्मी खटिएका छन्। नेपाली सेना 8,722, नेपाल प्रहरी 7,894 र सशस्त्र प्रहरी 4,203 खटिएका छन्। बाढ़ीले विस्थापित भएका परिवारहरूको राहत व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारले जनाएको छ। शव संकलन तथा व्यवस्थापनको कामलाई स्थानीय प्रशासन र सम्बन्धित निकायले प्राथमिकता दिएर काम गरिरहेका छन्। हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिम तर्फका नुवाकोट र रसुवाका बाढ़ी प्रभावितलाई खाद्यान्न नुन तेल लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको सरकारले जनाएको छ। यस्तै अहिले काठमाण्डुको तारकेश्वर नगरपालिका 8 गैरी गाउँ शान्ति टोलमा रसुवा बाढ़ीबाट विस्थापित 90 घर परिवार अस्थायी प्रकृतिको आश्रय स्थलमा बसिरहेको पर्यटन व्यवसाय समेत रहेका रसुवाको उत्तर गयाका बाढ़ी प्रभावित शिव लामिछानेले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारको साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकोले अनावश्यक रूपमा हेलिकप्टरको माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। न्यून प्रभावित अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट रसुवा नुवाकोट धादिङ गोरखा र तनहुँका प्रभाव क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3,344 गरी नेपाली गरी 3,596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। धादिङ बेसी परेवाटार नेपालटार गजुरीटार पिपलटार आदमटार बेलिनटार केउरिनी हुँदै मासटार भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ। त्यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर ढिकुरे चौघडा आप्र नर्जा लच्याङ सरमथाले पाटीखर्क हुँदै बोगटीटार अर्थात पासाङ ल्यामु राजमार्ग रसुवा कालिका स्थान धुन्चीसम्म चक्के साना गाड़ी सञ्चालन गरिएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढ़ीका कारण प्रभावित भएको रसुवागढ़ी जलविद्युत आयोजना आरएचपीएलको सुरुङभित्र खोजी कार्य पूरा भएको छ। त्यहाँ खोजी गर्दा कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङ झण्डै 250 मिटर लम्बाईको रहेकोमा खोजी टोली 225 मिटरसम्म भित्र पुगेको थियो। तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ। टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो। सुरुङभित्र कोही पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको भएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि जानकारी गराएको छ। भोटेकोशी बाढ़ीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ। त्रिशुली 3B को सुरुङमा विज्ञ सहितको टोली खटी खोज तथा उद्धार चलिरहेको छ। त्रिशुली 3A मा गैराती विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो। त्यस्तै विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्र झण्डै 100 मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ। माथिल्लो त्रिशुली 1 मा पनि टनेलभित्र झण्डै 300 मिटरसम्म प्रवेश गरी खोजी गरिएको र त्यहाँबाट एउटा शव संकलन गरिएको छ। त्यस्तै लाङटाङ आयोजनाको सुरुङमा खोज तथा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। तनहुको देवघाट त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन ब्यास नगरपालिका 5 चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटेकोशी बाढ़ीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभयो। शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने उहाँले बताउनुभयो। तनहु क्षेत्रमा 37 भेटिएकामा 24 शव पोखरा पठाइएको छ भने 14 शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ। आवश्यक विवरण र नमूना सुरक्षित राखिने प्रशासनले जनाएको छ। शव व्यवस्थापन कार्य संवेदनशील भएकोले स्वास्थ्य सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढ़ाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिंग उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाउन लकी ड्र कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाउन एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मैं रंगा सपना
1: सुन त मेरो कपड़ा पैकिंग कर दू त श्यामजी को मिसेसलाई क्यान्सर उपचार गराउन इंडिया संगे लिएर जानु पर्ने भो
2: ए हो र अनि सुन्नु त अब क्यान्सर को उपचार सीएमसी क्यान्सर इंस्टीट्यूट भरतपुर मा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्यूबिंग भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्यूमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 0556943333 4935555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू गोरखाको चुनडुमरी गाउँपालिका 7 सेकम्पार चौरी खर्क पारी जंगलमा पहिरो खस्दा स्याहार खोला आज बिहान केही बेर थुनियो स्याहार खोला बुढी गण्डकीको सहायक खोला हो पहिरो खस्दा झण्डै आधा घण्टा स्याहार खोलामा पानी कम बगेको थियो अहिले खोलामा पहिले जस्तै पानी बगेको छ तर ससाना पहिरो खोसिरहेको छ जोखिम कम भए पनि तल्लो क्षेत्रमा रहेकाहरूलाई चनाखु रहन चुमडुमरी गाउँपालिकाले आग्रह गरेको छ गएको असार 23 गतेको पहिरोका कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन् मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ सड़क डिभिजन इलामको झण्डै 2 महिनादेखिको लगातारको प्रयासपछि साना यात्रुवाहक गाड़ीका लागि आवत जावत खुल्ला भएको हो इलाम सहित 5 थर र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलाम सहित 5 थर र ताप्लेजुङ आउने यात्रु र साना गाड़ीलाई सहज भएको छ माथिबाट खसेको पहिरो पन्छाउनका साथै खोलाको क्षेत्रबाट टेवा पर्खाल निर्माण गरिएपछि तत्कालका लागि साना गाड़ी चल्न सक्ने भएको सड़क डिभिजन कार्यालय इलामका प्रमुख इन्जिनियर पवन भट्टराईले जानकारी दिनुभयो सड़क निर्माण भइरहेको हुँदा ठूला र मालवाहक गाड़ी काम सकिएपछि मात्र चल्नेछन् ठूला र मालवाहक गाड़ीलाई अहिले वैकल्पिक सड़क तिल्केनी सिमल गोलाई र मेची करिडोर केचना कञ्चनजंघा सड़क प्रयोग गर्न आग्रह गरिएको छ अब विदेशको खबर दक्षिण कोरियाको एक अदालतले युनिफिकेशन चर्चकी नेत्री हान हक जालाई 2 वर्षको जेल सजाय सुनाएको छ सोल केन्द्रीय जिल्ला अदालतले 83 वर्षीय हानलाई पूर्व राष्ट्रपति युन सुक योलको प्रशासनमा प्रभाव जमाउने प्रयाससँग सम्बन्धित राजनीतिक कोष तथा घुसखोरीको कसुरमा सजाय सुनाएको समाचार संस्था रोइटर्सले जनाएको छ राजनीतिज्ञहरूलाई रकम उपलब्ध गराउने तथा पूर्व प्रथम महिला किम के ओन हीलाई च्यानलका झोला र हीराको हार लगायत विलासी वस्तुहरू प्रदान गर्ने कार्यमा हान संलग्न रहेको अदालतले ठहर गरेको छ यद्यपि हानले किमलाई डिजाइनर ह्याण्ड ब्याग जस्ता सामग्री उपलब्ध गराएको कुरा अस्वीकार गर्नुभएको छ उहाँका वकिलहरूले यो फैसलामा पुनरावेदन गर्ने घोषणा गरिसकेका छन् युनिफिकेशन चर्चका रूपमा चिनिने फ्यामिली फेडरेशन फर ओल्ड पीस एण्ड युनिफिकेशनकी प्रमुख हानलाई यु र किम जोड़िएका आरोपहरूको अनुसन्धान गरिरहेको विशेष अभियोजकको टोलीले गएको वर्षको अक्टोबरमा अभियोग लगाएको थियो अब खेल खबर एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजयी शुरूआत गरेको छ मलेसियाको बांगीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हरायो बहरानले दिएको 88 रनको सामान्य लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटायो नेपालका अर्जुन कुमारले अभिजित 36 रोहित पौडेलले 19 रन बनाए बहरानका इमरान जावेद अनवरले 3 विकेटले यसअघि टस हारेर ब्याटिङ गरेको बहरानले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनाएको थियो थियो। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिए। एसीसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। त्यस्तै समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहको शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। चार भन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशी बाढ़ीको आज छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै, अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध। रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा खोजी सकियो तर मान्छे फसेको भेटिएन। तनहुँमा भेटिएका शवको व्यवस्थापन चैनपुर जंगलमा गरिँदै। पहिरोले केही बेर थुनिएको गोरखाको च्यार खोलामा पहिले जस्तै पानी बग्न थाल्यो। मेची राजमार्गमा झण्डै 2 महिनापछि साना गाड़ी चल्न थाले। दक्षिण कोरियामा युनिफिकेशन चर्चकी नेत्री हानलाई 2 वर्षको जेल सजाय। राजनैतिक प्रभाव सम्बन्धी मुद्दामा दोषी ठहर। र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत, बहराइन 7 विकेटले पराजय।
4: नदीको शिर,
6: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
6: शहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181। वेबसाइट झुले.com.np।
8: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
13: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। रसुवाको भोटेको सीमा बुधबार आएको बाढ़ीमा परि ज्यान गुमाएकाहरूको पशुपति आर्यघाट एवं भस्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढ़ीमा परि ज्यान गुमाएकाहरूको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष संचालक परिषदका सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो। निशुल्क दाह संस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। वैद्यको सम्पर्क नम्बर 9841229994 रहेको छ। अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने संचालक परिषदका सदस्य भण्डारीले बताउनु भएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा तान्त्रिक विधि अनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात भैल नाच शुरू भएको छ। तन्त्र मन्त्रद्वारा दैवी शक्तिको आह्वान गरी शरीरमा दैवी शक्ति धारण गरेर गैरातीदेखि भैरव नाच शुरू भएको हो। श्री गणेश सांस्कृतिक समाजको आयोजनामा शुरू भएको भैरव नाच पर्सि बुधबारसम्म प्रदर्शन हुनेछ। तान्त्रिक विधिबाट मुकुण्डोमा प्राण प्रतिष्ठापन गरी त्यसलाई धारण गरेर परम्परागत पोशाक लगाएर दैवी शक्तिको आह्वान गरी नचाइने यो नाचलाई विक्रम सम्वत 1997 देखि प्रजापति समुदायले संस्थागत र निरन्तर रूपमा सञ्चालन गर्दै आएको नाचका गुरू गणेशमान प्रजापतिले जानकारी दिनुभयो। परम्परागत थिमी भैरव नाचमा कुल 32 ताल मध्ये अहिले प्रचलित 27 ताल विशेष ठाउँ अनुसार बजाइन्छ। नाचको क्रममा बाजाको तालमा भैरव जाग्ने र देवगणले 4 घण्टासम्म उग्र रूपमा जाग्ने र नाच्ने गर्छन्। भैरव नाच मध्यपुर थिमीमा 4 रातसम्म विधिवत रूपमा नगरका विभिन्न डबली तथा टोलहरूमा प्रदर्शन गरिन्छ। तेस्रो दिन गरिने बाँ पूजाका दिन भक्तजनलाई गुह्य पूजा कोठामा प्रवेश र पूजाको अनुमति प्रदान गरिन्छ भने पहिलो दिन भात खाएर नाच प्रदर्शन गर्ने चलन छ। प्राचीन कालमा नगरमा आउने भूत प्रेत लाखेर पिशाचको भयबाट मुक्ति गर्न नगरवासीको रक्षा एवं शान्तिका लागि भैरव नाच शुरू भएको गुरू गणेशमान प्रजापति बताउनुहुन्छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र वज्राचार्यलाई नियुक्त गरेको छ। यसै गरी कार्यकारी निर्देशकमा आचार्य नुर्बु शेर्पालाई नियुक्त गरेको जनाएको छ। समितिका सदस्यहरूमा खोन्बो सेनाङ, ग्याम्जो तामाङ, विशाल लामा र रोशन कुमार श्रेष्ठलाई नियुक्त गरिएको छ। सन् 1979 बौद्धनाथ युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक धरोहर हो। यो विश्वभरिका बौद्ध मार्गीहरूको आस्थाको केन्द्र पनि रहेको छ। बौद्धनाथ महाचैत्य काठमाण्डुका सबैभन्दा बढ़ी पर्यटकहरूले अवलोकन गर्ने स्थान मध्येको एक रहेको छ। र काठमाण्डु महानगरपालिका साथ चाबैलमा रहेको एक गेस्ट हाउसबाट लागू औषध सहित 3 जनालाई परेडले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाण्डुको चन्द्रगिरी नगरपालिका एक घर भएका 31 वर्षीय राजीव श्रेष्ठ, काभ्रेको धुरीखेल नगरपालिका 8 की 21 वर्षीय निरुता उमा गाई र सिन्धुपाल्चोकको चौतरा सांगाचोक गढ़ी गाउँपालिका 10 का 23 वर्षीय रूबिन आचार्य रहेका छन्। प्रहरीवृत गौशालाबाट खटिएको टोलीले गेस्ट हाउसको 202 नम्बरको कोठा खानतलासी गर्दा लागू औषध सहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भुटेको सिबाड़ीको आज 6ठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध। तनहुँमा भेटिएका शवको व्यवस्थापन चैनपुर जंगलमा गरिँदै बाढ़ीमा परि ज्यान गुमाएकाहरूको पशुपति आर्यघाटमा निशुल्क दाह संस्कार गरिने। र भक्तपुरको मध्यपुर थिमीमा मल्लकालीन भैरव नाच शुरू। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टील फ्रेम, गोलो फ्रेम, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेम, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ। थप जानकारीको लागि सम्पर्क 98463838, 98463838।

0: पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Extreme energy drink.
1: बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ, मनाङ्गे चौतारा 9850778925, कृष्ण घले पुरानो बैंक चोक 9841628127, तीर्थ घले एन्सिला ब्यूटी पार्लर 9840074314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665201156, अध्यक्ष भरत श्रेष्ठ 9560445248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560445670, महासचिव विपिन श्रेष्ठ 9412338555, कोष अध्यक्ष भरत विष्ट 9560445357।

0: Sonia.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौ।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
6: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-87।
7: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: गुड मर्निङ मिस,
1: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
2: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
1: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
3: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
4: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
5: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुज।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
7: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201
7: मोबाइल 97460054।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
8: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसी सहर नगरपालिका 8-13 लमजुङ। प्रोप्राइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-28186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
9: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
10: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
9: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
10: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
9: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
10: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
9: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
10: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।

0: extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रो फाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेश्वर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किसन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएफ किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
7: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
10: तिमी पनि मेरो लागि सत्थोक हो नि दिदी, म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी।
11: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे।
12: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु, पढ्छ है छोरी? होइ, पढ्छ नि है।
13: रामा जस्ता बाबुहरू,
11: कलाकारहरू नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पङ्गिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति।
14: हेर्दै जा, तेरा छोरीलाई मैले जानेको छु।
15: यसले गर्दा आज कति वचन सुन्नु पर्यो? यो जन्मिनु सक्दा त मेरो गर्वै तुएको भए हुन्थ्यो नि।

0: समय दिवसो 3 बजे र साझा 6 बजे।
1: तब शांति से सूरज जाता तो हजारों सालों से जंग क्यों होती है भाई? कहाँ ये साले?
2: इसका अंजाम क्या होगा ये तुम जानते ही होगे।
3: It's time. I'm coming.
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497 38 798।
5: I'm home, Daddy.
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
7: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
6: हुलासले बनाउँदैछ परिवार एकसाथ।

0: extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली विशेषर स्वास्थ्य।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9567013375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: तपाई पनि त्यही जानुस् न।
1: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665220973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Liponia.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
5: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
5: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
6: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
5: यसलाई शोक नमान्नु साथी, सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
6: ए हो र?
5: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
6: बाप्रे, यति धेरै जोखिम?
5: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
7: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
9: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
10: अब जापान ट्राई होइन स्योर गरौं।
9: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
10: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
9: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
10: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
9: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
11: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
12: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
13: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
11: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर सात लमजुङ
0: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
11: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
0: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
14: नेपालमै पहिलो पटक ग्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता खुला ड्युरा कलर अरूभन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक र टिकाउ हुन्छ खुलास भए अरू किन खोज्ने

0: कान्छी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46 662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849968924, 9845680।

0: California.
1: Extreme energy drink.
2: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ? तिमी पनि मेरो लागि सत्थोक हो नि दिदी, म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी।
3: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे।
4: मेरो छोरीलाई राम्रो स्कुलमा पढ्न पर्छ है छोरी। ओइ पढ्छ नि है।
5: आउ आउ रामा जस्ता बाबुहरु
3: कलाकारहरू नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पङ्गिनी, श्रीरु विष्ट लगायतका कलाकारको प्रस्तुति।
6: हेर्दै जा, तेरा छोरीलाई मैले जाने छु।
7: यसले गर्दा आज कति बगन सुन्नु पर्यो। यो जन्मिनु सक्दा त मेरो गर्वै तुएको भए हुन्थ्यो नि।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसिसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसिसार नगरपालिका 7, पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
2: हाम्रो शाखा बेसिसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बैङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 0665909999 9847769229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
10: तपाईँ रेडियो मर्सेन्जी एफएम 95

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463838518, 98463838518।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसार नगरपालिका आठ झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका आठ झिङ्गेखोला पुलचोक लमजुम थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्

0: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
0: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
2: हेलो, मर्सेङ्गे FM 95 MHz

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535 4475। विश्वास तपाईँको, सेवा हाम्रो।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन स्योर गरौं।
0: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, बीसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665200119, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्रणाली लम्जुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
11: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
12: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसु, बोडी, बट, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
13: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
4: तिमी पनि मेरो लागि सत्थोक हो नि दिदी। म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी।
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे।
6: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछ।
5: कलाकारहरू नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पंगिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति।
7: हेर्दै जा, तेरा छोरीलाई मैले जाने छु।
8: यसले गर्दा आज फुट्टी पसन्द सुन्नु पर्यो। यो जन्मिनु सक्दा त मेरो गर्वै तुएको भए हुन्थ्यो नि।

0: समय दिवसो 3 बजे र साझा 6 बजे।
1: सब शांति से सूरज जाता तो हजारों सालों से जंग क्यों होती है भाई? कहाँ ये सारे?
2: इसका अंजाम क्या होगा ये तुम जानते ही होगे।
3: It's time. I'm coming.
4: अन्नपूर्ण चलचित्र मंदिर बेसी शहर सम्पर्क 97497938।
5: I'm home, Daddy.
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 7 लमजुङ सम्पर्क फोन 0665520209।
8: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल।
9: ए हजुर, पेन्सन पट्टा हरायो रे?
10: हो हो, म खोज्दैछु।
9: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
11: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
9: बुद्धि तमाङ,
11: गौमाया गुरुङ,
9: विल्सन विक्रम राई,
11: सुनिल थापा,
9: पशुपति राई,
11: डीबी गुरुङ।
12: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
0: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटेकोसी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ मनाङ्गे चौतारा 98568795, कृष्ण घले पुरानो बैंक चोक 98461828127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 98460074314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665201156, अध्यक्ष भरत श्रेष्ठ 98560045248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 98560045670, महासचिव विपिन श्रेष्ठ 98412385, कोष अध्यक्ष भरत विष्ट 98560045357।
13: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजे को छ।
14: एक्सट्रीम इनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
15: मर्संग एफएम 95 मेगाहर्ट्ज।
16: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
17: भोटेपछि बाढ़ीको आज 6 दिन पनि खोजी तथा उद्धार कार्य चल्दै, सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील, भइरहेको उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोली समेत परिचालन।
16: विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन, पुनर्निर्माणको काम पनि तीव्र पारिने, अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध।
17: बाढ़ी पहिरोपछि प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या एवं संक्रामक रोगको जोखिम, पिउने पानी, शौचालय र खानेकुरामा विशेष ध्यान दिन डाक्टरको सल्लाह।
18: खानेकुरा पानीहरूको कुरामा कुनै रूपमा ध्यान दिनु पर्यो, त्यसको पछि हामीले अनुमान गर्न सक्ने या आवश्यक पर्यो भने यस्ता रोगहरूबाट बच्न सक्ने जुन उपायहरू सावधानी र व्यवस्थापनमा चाहिँ ध्यान दिनु पर्यो।
16: अमेरिकी हिरासतबाट भेनेजुएलाका पूर्व राष्ट्रपति मादुरोको पहिलो तस्विर सार्वजनिक, आफन्त र माया गर्ने सबैलाई उपहार स्वरूप तस्विर पठाएको उल्लेख,
17: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजय शुरूआत, बहराइन 7 विकेटले पराजित।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
19: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
19: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
19: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौ।
20: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
21: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: नेपाल दर्पणमा अब खबरको सिलसिला, रसुवाको भोटेको सीमा बुधबार आएको बाढ़ीपछि आज सोमबार 6ठौं दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ। अहिलेसम्म पनि अवस्था थाहा हुन नसकेकाहरूको खोजी तथा जोखिममा परेकाहरूको उद्धार कार्यलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले निरन्तरता दिइरहेका छन्। तर उद्धार कार्यमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा छन्। अहिलेसम्म 903 जनाको शव भेटिएको छ। पछिल्लो तथ्याङ्क अनुसार 4,247 जना सम्पर्कविहीन छन्। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बेपत्ता भएकाहरूको यकिन संख्या निर्धारण गर्न कठिन छ। उद्धार तथा खोजी कार्य भइरहेको हुँदा यो संख्या घटबढ़ हुन सक्छ। 10,451 जनाको भने उद्धार भइसकेको छ। सम्पर्कविहीन भएकाहरू सम्पर्कमा आउँछन् कि भन्ने आशमा परिवार र आफन्त रहेका छन्। उद्धार राहत तथा पुनर्स्थापनामा 20,819 सुरक्षाकर्मी खटिएका छन्। नेपाली सेना 8,722, नेपाल प्रहरी 7,894 र सशस्त्र प्रहरी 4,203 जना खटिएका छन्। बाढ़ीले विस्थापित भएका परिवारको राहत व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारले जनाएको छ। शव व्यवस्थापन तथा शव संकलन तथा व्यवस्थापनको कामलाई स्थानीय प्रशासन र सम्बन्धित निकायले प्राथमिकता दिएर काम गरिरहेका छन्। हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिम तर्फको नुवाकोट र रसुवाका बाढ़ी प्रभावितलाई खाद्यान्न, नुन तेल लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको सरकारको भनाई छ।
17: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलन परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अद्यावधिक गर्ने काम भइरहेको बताउनु भएको हो। प्रवक्ता पौडेल छेत्रीका अनुसार सरकारले विपदपछिको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको माग गरेको छ। सुरुङ मार्गमा हुन सक्ने उद्धारका लागि दक्ष टनल रेस्क्यू टोली, पुरिएका शव फेला पार्न आईएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजरहरूको आवश्यकता रहेको उहाँले बताउनुभयो।
1: बताउनुभयो। शवको पहिचानका लागि फोरेन्सिक सहयोग, डीएनए परीक्षण गर्ने उपकरण र आवश्यक किट सहितको प्राविधिक सहयोग सरकारले माग गरेको छ। राहत वितरणका लागि केही सामग्रीहरूको आवश्यकता रहेको उल्लेख गर्दै प्रवक्ता छेत्रीले दीर्घकालीन पुननिर्माण तथा पुनर्स्थापनाका लागि विपद पछिको आवश्यकता मूल्याङ्कन सम्पन्न भएपछि मात्र थप सहयोगको खाका तय गरिने उल्लेख गर्नुभयो। उहाँले खोज उद्धार र राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत बताउनु भएको छ।
16: यस्तै अर्थमन्त्री डाक्टर सोनी मुआगले भोटेकोशी विपदबाट उत्पन्न समस्याको समाधान र पुननिर्माणका लागि सरकारले काम तीव्र रूपमा अघि बढ़ाउने बताउनु भएको छ। सिंहदरबारमा आयोजित सरोकारवाला निकायको बैठकमा उहाँले उद्धार, राहत र पुननिर्माणलाई थप व्यवस्थित बनाउन पाँचवटा छुट्टा छुट्टै कार्यदल अर्थात टास्क फोर्स गठन गरिने जानकारी दिनुभयो। अर्थमन्त्री वाग्ले भौतिक पूर्वाधार, सड़क, पुल, खानेपानी तथा सरसफाई र सुरुङ मार्ग उद्धारका लागि तत्काल कार्यदलहरूले काम शुरू गर्ने बताउनुभयो। साथै उहाँले विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासोप्रति सजग रहँदै ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्न पनि निर्देशन दिनुभएको छ। पुनर्निर्माणका लागि छुट्टै प्राधिकरण बनाउने वा मौजूदा कानूनी संरचनाबाटै अघि बढ़ने भन्ने विषयमा थप छलफल गरिने अर्थमन्त्रीले जानकारी दिनुभयो।
1: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढ़ीपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्य ढाँचा अर्थात फ्रेमवर्क पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आयोजित बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो निर्देशन दिनुभएको हो। उहाँले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। मन्त्री लम्सालले राष्ट्रिय योजना आयोग, मुख्य सचिव र विज्ञ सुशील गेवाली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य ढाँचा तयार पार्न निर्देशन दिनुभएको हो। नयाँ संरचना खड़ा गर्दा समय लाग्ने भएकाले हालकै कानूनी व्यवस्थालाई टेकेर विगतको पुननिर्माण प्राधिकरण जस्तै शक्तिशाली र प्रभावकारी ढंगले काम गर्न सक्ने संयन्त्रको परिकल्पना गर्न उहाँले आग्रह गर्नुभयो। मन्त्री लम्सालले विपदको समयमा प्रमुख जिल्ला अधिकारीको कार्यालय र विपद व्यवस्थापन प्राधिकरण स्वत क्रियाशील हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै चासो व्यक्त गर्नुभयो। मन्त्री लम्सालले ठोस योजना र कार्यदलको जिम्मेवारी स्पष्ट भएपछि मात्रै थप निष्कर्षमा पुग्ने बताउनु भएको छ।
16: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नु पर्ने भएकाले अनावश्यक काममा हेलिकप्टरको माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। न्यून प्रभावित, अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3344 नेपाली गरी 3596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। धादिङ बेसी परेवाटार, नेपालटार, गजुरीटार, पीपलटार, आदमटार, बेलिनटार, केउरिनी हुँदै मासटार भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ। त्यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर, ढिकुरी, चौघडा, आप्र, नर्जा, लच्याङ, सरमथाली, पाटीखर्क हुँदै बोगटीटार अर्थात पार्साङ ल्यामु राजमार्ग रसुवा कालिका स्थान धुन्चेसम्म चारचक्के साना गाड़ी सञ्चालन गरिएको छ।
1: रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढ़ीका कारण प्रभावित भएको रसुवा गढ़ी जलविद्युत आयोजना आरएचपीएलको सुरुङभित्र खोजी कार्य पूरा भएको छ। त्यहाँ खोजी गर्दा कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङ झण्डै 250 मिटर लम्बाईको रहेकोमा खोजी टोली 225 मिटरसम्म भित्र पुगेको थियो, तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ। टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो। सुरुङभित्र कोही पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि जानकारी गराएको छ। भोटेकोशी बाढ़ीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ। नुवाकोटको माथिल्लो त्रिशुली 3A र B को सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यलाई निरन्तरता दिएको छ।
16: तनहुको देवघाट त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन ब्यास नगरपालिका 5 चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटेकोशी बाढ़ीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभयो। शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने उहाँले बताउनु भन्नुभयो। तनहुँ क्षेत्रमा 37 भेटिएकामा 24 पोखरा पठाइएको छ भने 14 प्रदेश अस्पताल दमौलीमा राखिएको छ। आवश्यक विवरण र नमूना सुरक्षित राखिने प्रशासनले जनाएको छ। सब व्यवस्थापन कार्य संवेदनशील भएकोले स्वास्थ्य सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढ़ाइएको छ।
17: रसुवाको भोटेकोशीमा बुधबार आएको बाढ़ीमा परि ज्यान गुमाएकाहरूको पशुपति आर्यघाट एवं भस्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढ़ीमा परि ज्यान गुमाएकाहरूको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष संचालक परिषदका सदस्य केदार मान भण्डारीले जानकारी दिनुभयो। निशुल्क दाह संस्कारका लागि शरद राज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। वैद्यको सम्पर्क नम्बर 9841229994 रहेको छ। अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने संचालक परिषदका सदस्य भण्डारीले बताउनुभयो।
16: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बाढ़ी प्रभावित क्षेत्रमा रोगको जोखिम र सावधानी बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
22: सुन त मेरो कपडा प्याकिङ गरिदिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
23: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
22: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
21: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333-493-555।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
2: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
3: इतिहास गाथा र कथा गाँठका कुरा
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
16: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको आज 6ठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै 4,247 जना सम्पर्कविहीन विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन पुनर्निर्माणको काम पनि तीव्र पारिने अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध अनुरोध लगायतका खबर प्रस्तुत गर्यौं।
17: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने बीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। भेटमा खोज उद्धार, राहत वितरण, प्रभावित नागरिकको पुनस्थापना लगायतका विषयमा छलफल भएको थियो। यस्तै आज प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढ़ीका कारण निम्तिएको संकट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल लगायतसँग गरेको छुट्टा छुट्टै छलफलमा अहिलेसम्म भएका खोज उद्धार, राहत वितरण तथा व्यवस्थापनका विषयमा ब्रिफिङ लिनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दाहालले जानकारी दिनुभयो।
16: भारी पहिरोपछि प्रभावित क्षेत्रमा विभिन्न खालका स्वास्थ्य समस्या र संक्रामक रोगको जोखिम उच्च हुन्छ। प्रभावित ठाउँमा मुख्य गरी दिशाजन्य, पानीजन्य र खानाजन्य रोगहरू देखिन सक्छन्। झाडा पखाला अन्य रोगले अवस्था थप जटिल बन्न सक्छ। यसका लागि पूर्व तयारी र बेलैमा सावधानी अपनाउनु पर्ने खाँचो छ। भोटेकोशी बाढ़ीको झण्डै एक हप्ता हुन लाग्यो। यो बाढ़ीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्याको जोखिम छ। अहिले बाढ़ी प्रभावित क्षेत्रमा रोगहरूको सम्भावित जोखिमबारे साथी सम्झना महर्जनले टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोध्नु भएको छ।
18: विशेष गरेर बाढ़ी पहिरो आउँदाखेरि विभिन्न प्रकारका रोगहरू फैलन सक्ने सम्भावना रहन्छ र जहाँ चाहिँ स्वच्छ खानेकुरा अथवा यो जुन शौचालयको कुराहरू छ समस्याहरू त्यो ठाउँमा देखिन सक्ने भएको हुनाले रोगहरू फैलिन सक्ने सम्भावना रहन्छ। यसमा विशेष गरेर पानीबाट फैलिने खालको रोगहरू त्यो बढी देख्ने सम्भावना हामीले देख्दछौ र त्यो सँगसँगै अब धेरै मान्छेहरू एक ठाउँमा बस्नुपर्ने अवस्था आयो भने पनि श्वास प्रश्वास गरेर खोकेर सार्ने खालका रोगहरू पनि देखिन सक्ने सम्भावना हुन्छ र बाहिर अस्थायी रूपमा हामी बस्नुपर्ने अवस्थामा त अब किराहरूले पनि टोकेर सच्याउने किराहरू जस्तो हामीले स्कट टाइपस गराउने खालको जुन किरा छ अथवा अरू विभिन्न प्रकारका किराहरूले टोकेर हुने खालको समस्याहरू पनि देख्न सक्छ। समग्रमा चाहिँ सुरुमा हामीले सम्भवतः पानीजन्य जुन रोगहरू छ संक्रामक रोगहरू त्यसप्रति अझ बढी सुरुतिर सचेत हुनुपर्ने म देख्छु।
4: खानेपानीमा चाहिँ के सावधानी अप्नाउने?
18: अब खानेपानीमा अब त्यो बेलामा प्रदूषित हुने नै भए नि त्यो कारणले गर्दाखेरि अब उद्धारको लागि जाने विभिन्न संघ संस्थाहरू पनि हुन सक्दछ जसले चाहिँ अब पीड़ित हुनुहुन्छ यस्तो खालको अवस्थामा उहाँहरूलाई अब सहयोग गर्ने हेतुले जाने हो। अब उहाँहरूले खानेकुरा र पानीहरू दिनुहुन्छ उहाँहरू चाहिँ अलिकति स्वच्छ सुरक्षित छ भन्ने खालको चाहिँ त्यो एस्योरेन्स दिनुपर्ने हुन्छ ताकि ढुक्क भएर उहाँले पिउन या खान सके पनि उहाँको अवस्था छ त्यो अवस्थाले गर्दाखेरि नै आफूले नै अब सम्हाल्न पाइरहेको हुँदैन। त्यस्तो अवस्थामा अब खानेकुरा पानी कहाँ पकाउने अथवा भन्नुहोस् निर्मलकरण गर्ने भन्ने कुराहरू चाहिँ एकदमै अलिक गाह्रो पानीहरू बाँड्छौ दिन्छौ त्यो चाहिँ अलिक बढी सहयोगी संस्थाहरूले ध्यान दिनु पर्यो।
4: अब खानेकुराको यहाँले कुरा गर्नुभयो अब बाढ़ी पहिरो आएको ठाउँमा पकाएर खाने खुवाउने तत्कालै सम्भव नहुँदाखेरि काँचो खाने अथवा तयारी खानाहरू दिने चलन पनि छ। के सावधानी अप्नाउने? कस्तो खानेकुराहरू चाहिँ खाने खुवाउने व्यवस्था मिलाउने हो?
18: अब यो बेलामा चाहिँ अलिक बाध्यता पनि हुन्छ तत्कालको लागि त्यो खानेकुराहरू त्यो जुन वितरण गरिन्छ त्यसमा नै त्यो सुरक्षित हुनु पर्यो भन्ने चाहिँ मुख्य थियो। अब त्यो बेलामा अलिकति खानेकुरामा म यही खान्छु यो गर्छु भन्नलाई अलिकति गाह्रो हुने भएको हुने इमर्जेन्सी भनौँ न एक प्रकारको स्थिति परिस्थिति सिर्जना हुने भएको हुनाले छिटोभन्दा छिटो उहाँ विस्थापितहरूको व्यवस्थापनमा सम्बन्धित निकायहरूले ध्यान दिन्छ।
4: प्रभावित हुनुहुन्छ ती व्यक्तिहरूले चाहिँ के कस्ता सावधानी अप्नाउने?
18: फेर त मैले शौचालय भन्छु किन भन्दाखेरि हामीले अब दिशा दिशाको व्यवस्थापनमा एकदम ध्यान दिनुपर्ने देख्छु मैले रोगहरू सर्न सक्ने सम्भावना हुन्छ त्यो कारणले गर्दाखेरि उहाँहरूले जुन शौचालयको छ त्यो चाहिँ अलिकति ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। खानेकुराहरूमा पनि सकेसम्म अब हुनु त सबै कुरा सम्भव नहुनु सक्छ खानेकुरा पनि तपाईँहरू ढुक्क चाहिँ हुनु पर्यो कि यो सुरक्षित छ कि छैन भन्ने कुरा छ।
4: विशेष अब यो बेला अप्नाउने सावधानी बुँदागत रूपमा भन्नु पर्दाखेरि चाहिँ के हुन सक्छ?
18: दुई पक्ष छ यहाँ सहयोग गर्ने र स्वयं जो विस्थापित हुनुहुन्छ जो त्यसमा मर्कामा हुनुहुन्छ प्राकृतिक प्रकोपमा पर्नु भएको छ दुवैले यहाँ सावधानी अप्नाउनु पर्ने मैले देख्छु समस्यामा पर्नु भएको छ उहाँले खानेकुरा पानीहरूको मा कस्तो खालको कहाँबाट आउँदैछ भन्ने कुरामा पूर्ण रूपमा ध्यान दिनु पर्यो। चिन्ता अब घरबासको कुराहरू अथवा परिवारलाई कहाँ के राख्ने भन्ने कुरा पक्कै पनि महत्वपूर्ण हुन्छ पहिला र त्यो सँगसँगै हामीले आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नुपर्ने म देख्दछु। पानी अथवा जुन खानेकुराहरू आइरहेछ त्यो कस्तो खालको छ भन्ने कुरामा अलिकति सतर्कता अप्नाउनु पर्यो भन्ने लाग्छ मलाई र सकेसम्म सफा पानी चाहिँ कहीँ न कहीँ व्यवस्थित होस् मानिसहरू एक ठाउँ बस्दाखेरि अब यो अहिले पछि पछिल्लो समयमा रुगा खोइ पनि एकदम बढ़िरहेको छ, एक अर्कालाई सार्न सक्ने सम्भावना त्यहाँ पनि रह्यो। त्यसले गर्दा त्यो खालको अवस्था पनि उहाँले हेरिदिनु पर्ने हुन्छ। अब जति सकिन्छ अब त्यो तत्काल इमर्जेन्सी कुरा हो, सबै सकिन्छ भने यस्ता कुराहरूमा ध्यान दिनु पर्यो, प्राकृतिक प्रकोप पछि हामीले अनुमान गर्न सक्ने या आवश्यक पर्यो भने त्यस्ता रोगहरूबाट बच्न सक्ने जुन उपायहरू छ त्यसलाई चाहिँ हामीले तत्काल सावधानी र व्यवस्थापनमा चाहिँ ध्यान दिनु।
16: उहाँ हुनुहुन्थ्यो टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्मारेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्मादेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टन सहित 33 टन खाद्य सामग्री भोटेपछि बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार 30 टन भन्दा धेरै खाद्य सामग्री बाढ़ीबाट प्रभावित क्षेत्रमा पठाइएको हो। यो खाद्यान्न गाड़ीबाट रसुवा र नुवाकोटतर्फ मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ।
2: अमेरिकाले गएको बुधबार आएको रसुवाको बाढ़ीपछि नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि ट्राभल एडभर्टाइजरी जारी गरेको छ। नेपालमा रहेको दूतावासले विशेष गरी रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा यात्रा नगर्न भनेको हो। दूतावासले रसुवागढ़ी टिमुरे स्याफ्रुवेशी क्षेत्र र नेपाल चीन सीमा नाकामा लेभल 4 को चेतावनी दिँदै त्यहाँ नजान भनेको हो। बाढ़ीपछि रसुवा क्षेत्रको यातायात र संचार अवरूद्ध भएको, उद्धार कार्य चलिरहेको र थप बाढ़ी पहिरोको जोखिम रहेको दूतावासको सूचनामा उल्लेख छ।
3: काठमाण्डु जोड्ने मुख्य सड़क नागढुंगा मुगलिन खण्डको कृष्ण भीरमा सड़क अवरूद्ध भए पनि काठमाण्डु उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल आवश्यक वस्तु अभाव हुने छैन। काठमाण्डु उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। वाणिज्य विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ। विभागले भोलिदेखि काठमाण्डु उपत्यकामा 10 वटा विशेष टोली परिचालन गरी अनुगमन थाल्ने जनाएको छ।
2: गएको असार 23 गतेको पहिरोको कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। ठूला र मालबाग गाड़ीलाई भने अहिले वैकल्पिक सड़क तिल्केनी सिमल गोलाई र मेची करिडोर केचना कञ्चनजंघा सड़क प्रयोग गर्न आग्रह गरिएको छ।
3: गोर्खाको चुमनुब्री गाउँपालिका 7 सिकम्पार चौरी खर्क पारी जंगलमा पहिरो खस्ता स्यार खोला आज बिहान केही बेर थुनिएको छ। स्यार खोला बुढ़ी गण्डकीको सहायक खोला हो। पहिरो खस्ता झण्डै आधा घण्टा स्याहार खोलामा पानी कम बगेको थियो। यो सँगै तल्लो क्षेत्रमा जोखिम कम रहेको तर चनाखो रहन चुमनुब्री गाउँपालिकाले आग्रह गरेको छ। छेकम्पार वर्षामापन केन्द्रका अनुसार यस वर्ष अहिलेसम्म यहाँ सबैभन्दा धेरै वर्षा हिजो 32.3 मिलिमिटर मापन भएको देखिएको छ। यसै कारण पहिरो गएको हुन सक्ने महाशाखाको प्रारम्भिक अनुमान छ। यसैबीच आज दिउँसो बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा कोशी मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली पहाड़ी र तराई भाग तथा लुम्बिनी प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
2: शेयर बजार लगातार 6 कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक निप्सी घटेकोमा आज 43.8 अंकले घटेर 2513.42 बिन्दुमा झरेको छ। निप्सी भदौ 4 गते यता घटिरहेको छ। आज उत्पादन र प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकोमा निर्जीवन बीमा समूह 5% ओह्रालो लागेको छ। भोटेको सीमा आएको बाढ़ीले जलविद्युत आयोजना तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएसँगै यसको असर निर्जीवन बीमा क्षेत्रमा देखिएको हो।
3: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाका बाढ़ी पहिरो र डुवान पीड़ितको उद्धार राहत तथा पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट 1,20,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजित कार्यक्रममा उहाँले रकम सहयोगबारे जानकारी दिनुभएको हो। यसअघि हिजो कांग्रेसले 1 करोड़ रूपियाँ सहयोग गर्ने जनाएको थियो।
2: नेपाल दर्पणमा अब एउटा विदेशको खबर। भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोले अमेरिकी हिरासतबाट 2 तस्विर सार्वजनिक गर्नुभएको छ। उहाँ गएको जनवरीदेखि अमेरिकी हिरासतमा हुनुहुन्छ। अमेरिकी विशेष फौजले भेनेजुएलाको राजधानी काराकासबाट मादुरो र उहाँकी पत्नी

0: लियालाई पक्राउ गरी अमेरिका पुर्याएको थियो। मादुरो दम्पतिलाई लागू औषध ओसार पसार र अवैध रूपमा बन्दुक राखेको आरोपमा न्यूयोर्कको ब्रुकलिनमा रहेको एक केन्द्रमा राखिएको छ। यद्यपि मादुरो दम्पतिले भने आरोप अस्वीकार गर्दै आउनु भएको छ। उहाँले तस्विरहरू आफ्ना नाति नातिना केटाकेटी र माया गर्ने सबै असल मानिसका लागि सानो उपहार स्वरूप पठाएको उल्लेख गर्नुभएको छ। अमेरिकी हिरासतबाट सार्वजनिक भएका मादुरका ती दुई तस्विरमा उहाँले खरानी रंगको ट्र्याक सुट लगाएको र हातले भिक्टोरी साइन अर्थात शान्तिको संकेत देखाइरहेको देखिन्छ।
1: नेपाल दर्पणमा अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजयी शुरूआत गरेको छ। मलेसियाको बांगीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हरायो। बहरानले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले अभिजित 36, रोहित पौडेलले 19 रन बनाए। बहरानका इमरान जावेद अनवरले 3 विकेट लिए। यस अघि टस हारेर ब्याटिङ गरेको बहराइनले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनाएको थियो। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिए।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोटेपछि बाढ़ीको आज 6ठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै। सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील। भइरहेका उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोली समेत परिचालन।
0: विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन। पुनर्निर्माणको काम पनि तीव्र पारिने। अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरण अनुरोध।
1: बाढ़ी पहिरोपछि प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या एवं संक्रामक रोगको जोखिम। पिउने पानी, शौचालय र खानेकुरामा विशेष ध्यान दिन डाक्टरको सल्लाह।
0: अमेरिकी हिरासतबाट भेनेजुएलाका पूर्व राष्ट्रपति मादुरोको पहिलो तस्विर सार्वजनिक। आफन्त र माया गर्ने सबैलाई उपहार स्वरूप तस्विर पठाएको उल्लेख।
1: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत। बहराइन 7 विकेटले पराजित।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
7: जय श्री राम, जय श्री राम।
2: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
2: हो नि भाउजू।
8: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
9: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
9: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
8: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
9: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 9846955074 र 9865058074।
10: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
10: अब जापान ट्राई होइन स्योर गरौं।
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
10: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
11: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
10: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
11: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।

0: नमस्कार, रेडियो मर्संगदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संगदी .orgमा साँझ 6:35 बजेको मर्संगदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक:
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भोटेकोशी बाढ़ी पीड़ितको लागि त्रिवेणी युवा क्लबद्वारा 2,00,000 सहयोग। लमजुङका आमा समूहको सहयोग जारी। 30 को दरखानी खर्च राहत कोषमा जम्मा गर्दै विपदमा सहयोग गर्न नालमाका तुलबहादुर गुरूङ रकम बोकेर पुगे नगरपालिका। विपद उद्धार कोषमा गुरूङद्वारा 1,00,000 सहयोग। र फिफा यु 15 विश्वकप नेपाली टोली निर्माणका लागि केन्द्रीय छनौट खेलमा लमजुङका 9 जना खेलाड़ी सहभागी हुँदै।

0: विस्तारमा लमजुङको बेसर सात स्थित त्रिवेणी युवा क्लबले बाढ़ी पीड़ितको राहत उद्धार तथा पुनस्थापनाका लागि 2,00,000 रूपियाँ सहयोग गरेको छ। भोटी कोशी नदीमा आएको बाढ़ीका कारण रसुवा नुवाकोट लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीड़ित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले क्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 2,00,000 रूपियाँ जम्मा गरेको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम उपलब्ध गराएको क्लबले जनाएको छ। क्लबको अध्यक्ष टेकजङ गुरूङको नेतृत्वमा पदाधिकारी सदस्य पूर्व अध्यक्ष तथा सल्लाहकार सहितको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाललाई भेटेर सहयोगबारे जानकारी गराउँदै दैवी प्रकोप उद्धार तथा राहत कोषमा रकम जम्मा गरेको भौचर हस्तान्तरण गरेको हो। प्राकृतिक विपदका बेला पीड़ितको साथमा उभिनु पर्ने दायित्वलाई आत्मसात गर्दै राहत कोषमा रकम जम्मा गरिएको क्लबले जनाएको छ। प्रज्ञा खनालले उपलब्ध गराएको सहयोगले बाढ़ी प्रभावितको तत्कालित राहतसँगै पुनस्थापनामा समेत केही सहयोग पुग्ने विश्वास लिएको छ। बेसर नगरपालिका आठको प्रकृति नारी समाजले 30 पर्वका लागि छुट्याएको रकम कटौती गरेर बाढ़ी पहिरो प्रभावित नागरिकलाई सहयोग गरेको छ। समाजले राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले 57,421 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोर उद्धार कोषमा जम्मा गरेको हो। तीजको अवसरमा सामूहिक दरखाने कार्यक्रमका लागि छुट्याएको बजेट मध्ये केही रकम बचत गरी विपद परेका परिवारको राहत र पुनस्थापनामा लगाउने निर्णय गरिएको समाजले जनाएको छ। पर्व मनाउने क्रममा हुने खर्चलाई सामाजिक सेवामा समेत उपयोग गर्न सकिने उदाहरण प्रस्तुत गर्दै समाजले विपदको समयमा सबैले आफ्नो क्षेत्रबाट सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोर दिएको छ। बाढ़ी पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले बेसर नगरपालिका दुई गैरी स्थित लमसुङ गैरी चर्चले 1,02,110 रूपियाँ सहयोग गरेको छ। चर्चले विपदका कारण समस्यामा परेका नागरिकलाई राहत उपलब्ध गराउन उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। प्राकृतिक विपदका कारण प्रभावित परिवारलाई तत्काल राहत र पुनस्थापनाका लागि सहयोग आवश्यक भइरहेका बेला चर्चले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको जनाएको छ। विपदको कठिन परिस्थितिमा पीड़ित परिवारलाई सहयोग गर्ने उद्देश्यले गरिएको यो योगदानले मानवीय संवेदनशीलता र सामाजिक एकताको सन्देश दिएको छ। साथै चर्चको सहयोगले अन्य व्यक्ति समुदाय तथा संस्थालाई पनि विपद प्रभाव विदको राहतमा हातेमालो गर्न प्रेरित गर्नुपर्ने अनुरोध गरेको छ। बेसर नगरपालिका पाँच नालमा डाँडा गाउँका तुलबहादुर गुरूङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,00,000 रूपियाँ सहयोग गर्नुभएको छ। बाढ़ी पहिरो लगायत प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले 92 वर्षीय गुरूङ सोमबार सहयोग रकम लिएर बेसी शहर नगरपालिका पुग्नु भएको हो। नगरपालिकालाई रकम हस्तान्तरण गर्न नमिलेपछि बैंक मार्फत राहत कोषमा रकम जम्मा गरी भौचर लिएर गुरूङ नगरपालिका जानु भएको हो। बेलायती सेनाबाट अवकाश प्राप्त गुरूङलाई बेसर नगरपालिकाका नगर प्रमुख गुमन सिंह आर्यले खदा लगाएर सम्मान गर्नुभएको छ। प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा केही सहयोग पुगोस् भनेर आफ्नो तर्फबाट रकम प्रदान गरेको गुरूङले बताउनुभयो। उहाँले विपदको समयमा प्रभावित नागरिकको सहयोगका लागि सबैले आफ्नो ठाउँबाट सक्दो योगदान गर्नुपर्नेमा जोड़ दिनुभयो। प्राकृतिक विपदका घटना हुँदा तत्काल राहत तथा उद्धारका लागि आवश्यक पर्ने स्रोत जुटाउन सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको व्यक्तिगत सहयोगले सामाजिक उत्तरदायित्वको भावना पनि छल्काएको छ। नगरपालिकामा पुगेर गरिएको सहयोग हस्तान्तरणप्रति नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ। बेसर नगरपालिका आठ स्थित फूलबारी दिदी बहिनी समूहले 30 पर्वमा हुने खर्च कटौती गरी बाढ़ी पहिरो प्रभावितको राहतमा सहयोग गरेको छ। समूहले रसुवाको भोर्से कोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि 51,111 रूपियाँ सहयोग गरेको हो। त्यसमा गरिने खर्चलाई केही कटौती गर्दै विपदमा परेका परिवारको सहयोगका लागि रकम छुट्याएको समूहकी अध्यक्ष कल्पना थापा बोराले बताउनुभयो। उक्त रकम सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो। विपदका कारण धेरै परिवारले घर सम्पत्ति तथा आफन्त गुमाउनु परेका अवस्थामा आफ्नो सानो प्रयासले भए पनि पीड़ितको राहत र पुनस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको समूहको भनाई छ। पर्व मनाउने खर्चलाई मानवीय सेवा रूपान्तरण गर्दै फूलबारी दिदी बहिनी समूहले सामाजिक उत्तरदायित्व र एकताको सकारात्मक सन्देश समेत दिएको छ। तनहुको भानु नगरपालिका 11 मानी चौका स्थित त्रिभुवन क्याम्पसले रसुवाको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1.5 लाख रूपियाँ जम्मा गरेको छ। बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रति विश्वविद्यालयले दुःख व्यक्त गर्दै 1,50,000 रूपियाँ सहयोग गरेको हो। क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरू र क्याम्पसको आन्तरिक स्रोतबाट संयुक्त रूपमा सो रकम सहयोग गरेको क्याम्पस प्रमुख रविन्द्र राज जोशीले बताउनुभयो। क्याम्पस परिवारले भदौ 10 गते भोटिकोसी नदीमा आएको भीषण बाढ़ीका कारण रसुवा जिल्ला लगायत देशका विभिन्न स्थानमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। क्याम्पस संचालक समितिका अध्यक्ष विमल राज जोशीले यस सहयोग वास्तविक विपद प्रभावित तथा पीड़ित परिवारसम्म पुगेर उनीहरूको पीड़ा कम गर्न केही हदसम्म सहयोगी बन्नेछ भन्ने आशा व्यक्त गर्नुभयो। क्याम्पस परिवारले बाढ़ी तथा विपदका कारण ज्यान गुमाउने हुने सम्पूर्ण प्रति भावपूर्ण श्रद्धांजलि तथा शोक सन्तप्त परिवारजनमा गहिरो समावेदना व्यक्त गरेको छ। साथै विपदमा परि विभिन्न स्थानमा फँसेका तथा प्रभावित नागरिकहरूको यथाशीघ्र उद्धार राहत तथा पुनः स्थापनाका लागि प्रभावकारी पहलको कामना समेत गरेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै क्यूआर वा अन्तर बैंक फण्ड ट्रान्सफरबाट अलावा सिधै रकम अन्तरण गर्ने व्यवस्था गर्न भनेको हो। सरकारले विभिन्न बैंक तथा वित्तीय संस्थामा खोलेको प्रधानमन्त्री राहत कोष खातामा मोबाइल बैंकिङ एप मार्फत क्यूआर कोड स्क्यान गरी वा अन्तर बैंक फण्ड ट्रान्सफर गरी रकमान्तरण गर्न सकिन्छ। अबदेखि भने बैंक तथा वित्तीय संस्थाले एप मार्फत नै सोझै रकम प्रविष्ट हुने गरी तोकिएका खातामा रकम जम्मा हुने छुट्टै विकल्पको समेत व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
2: ए हजुर, पेन्सन पट्टा हराए रे?
3: हो, म खोज्दैछु।
2: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
4: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
2: बुद्धि तमाङ,
4: गौमाया गुरुङ,
2: विल्सन विक्रम राई,
4: सुनिल थापा,
2: पशुपति राई,
4: डीबी गुरुङ।
5: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
6: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटेकोसी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्नान व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ मनाङ्गे चौतारा 9850-78925, कृष्ण घले पुरानो बैंक चोक 9841-28127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 9460-74314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665-20156, अध्यक्ष भरत श्रेष्ठ 9560-45248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560-45670, महासचिव विपिन श्रेष्ठ 9412-38555, कोष अध्यक्ष भरत विष्ट 9560-45357।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
3: बाल विवाह आत्महत्या बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ।
4: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
2: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: मर्सेङ एफएम 95 मेगाहर्ज।
6: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। फिफा यू15 विश्वकप तथा महोत्सव 2026 लागि गण्डकी प्रदेश स्तरीय छनौट खेलबाट लमजुङका 9 खेलाड़ी छनौट भएका छन्। नेपाली टोली निर्माणका लागि जिल्ला स्तर हुँदै प्रदेश स्तरमा भएको छनौट खेलमा गण्डकी प्रदेशबाट 139 छनौट भएकोमा लमजुङका 10 युवा खेलाड़ीले प्रदेश स्तर पार गरेका हुन्। गण्डकी प्रदेश फुटबल संघले यही भदौ 13 पोखरा रंगशालमा आयोजना गरेको छनौट कार्यक्रमबाट उनीहरूलाई केन्द्रीय छनौटका लागि सिफारिश गरेको हो। संघले सार्वजनिक गरेको सूची अनुसार लमजुङबाट आर्यन गुरूङ, विष्णु सिंह चन्द ठकुरी, क्षितिज गुरूङ, ईशान बानिया, जयस न्यौपाने, मिराग ढकाल, प्रिन्स गुरूङ, लोकेश गुरूङ र विक्रम दुरा छनौट भएका छन्। प्रदेश स्तरीय छनौट उत्कृष्ट प्रदर्शन गरेका यी खेलाड़ीको नाम गण्डकी प्रदेश फुटबल संघले अखिल नेपाल फुटबल संघ एन्फालाई पठाएको हो। उनीहरूले अब राष्ट्रिय टोलीमा स्थान बनाउन यही भाद्र 17 हुने केन्द्रीय छनौट कार्यक्रममा प्रतिस्पर्धा गर्ने भएका छन्। फुटबलले विश्वलाई जोड़छ, हरेक प्रतिभालाई अवसर दियौं भनी नारासहित आयोजना हुन लागेको फिफा यू15 विश्वकप तथा महोत्सव 2026 नेपालले समेत सहभागिता दर्ता गराएको छ। देशका विभिन्न क्षेत्रबाट प्रतिभाशाली युवा खेलाड़ी पहिचान गर्ने जिल्ला प्रदेश हुँदै केन्द्रीय स्तरमा छनौट कार्यक्रम आयोजना गरिएको हो। केन्द्रीय छनौट 17 ललितपुर सादोबाट स्थित एन्फा कम्प्लेक्स र बुटोलको तिलो तमा 14 सुपौली खेल मैदानमा हुने भएको छ। विश्व खाद्य कार्यक्रम WFPबाट प्राप्त 29 सहित 30 खाद्य सामग्री बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। सो खाद्य सवारी साधन मार्फत रसुवा र नुवाकोटतर्फ पठाएको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। विपदद्वारा प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाएको हो। कृषि मन्त्री चौधरीले सरकारले प्रभावित क्षेत्रमा खाद्य तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको बताएकै छन्। मर्सुबी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एक पटक।
5: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
6: भोटीकोशी बाढ़ी पीड़ितको लागि त्रिवेणी युवा क्लबद्वारा 2,00,000 सहयोग, लमजुङका आमा समूहको सहयोग जारी, तीजको दरखानी खर्च राहत कोषमा जम्मा गर्दै, विपदमा सहयोग गर्न नालमा कातुल बहादुर गुरूङ रकम बोकेर पुगे नगरपालिका, विपद उद्धार कोषमा गुरूङद्वारा 1,00,000 सहयोग, र फिफा U15 विश्वकप नेपाली टोली निर्माणका लागि केन्द्रीय छनौट, खेलमा लमजुङका 9 खेलाड़ी सहभागी हुँदै। साँझ 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
3: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
2: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
2: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
2: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
2: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461 26 344, 98461 26 344।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 7 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665 2497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: California.
1: Extreme energy drink.
2: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
3: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ।
4: बाल विवाह नगरौ, नगराऊ बाल बालिकाको उज्यालो भविष्य सुनिश्चित गरौ।
2: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560426257 र 98400067787।
7: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
8: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
8: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
8: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 98560426244।
9: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।
10: वॉइस ऑफ डिजिटल एंटरटेनिंग द नेशन।

0: फ्यान्सी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: sip on ya.
1: Extreme energy drink.
2: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल।
3: ए हजुर, पेन्सन पट्टा हरायो रे?
4: हो, म खोज्दैछु।
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
5: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
3: बुद्धि तमाङ,
5: गौमाया गुरुङ,
3: विशन विक्रम राई,
5: सुनिल थापा,
3: पशुपति राई,
5: डीबी गुरुङ।
3: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा

0: अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
0: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
0: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। जलविद्युत आयोजनाको सुरुङभित्र मानिस फेला नपरेपछि सेना फर्कियो। अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह। बाढ़ीपछिको पुननिर्माणका लागि तीन दिनभित्र कार्य ढाँचा बुझाउन सम्बन्धित अधिकारीलाई पूर्वाधार मन्त्रीको निर्देशन।
1: अब हामीले पुननिर्माण चाहिँ कसरी गर्ने त्यसको कंक्रिट फ्रेमवर्क सहित तीन दिनभित्र हाम्रो योजना आयोग मुख्य सचिव र हाम्रो विज्ञ सुशील गेवाली हजुरहरू लगायत टिम बसेर त्यो दिइहाल्नु पर्यो।
0: विनाशकारी बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 900 नाग्यो। 38 देशका विदेशी नागरिकको अवस्था बारेमा विवरण संकलन। 4200 भन्दा बढ़ी बेपत्ता। खोजी कार्यसँगै बेपत्ताको संख्या बढ़दै
2: सम्पर्कविहीन करिब 4202 जनाको तथ्याङ्क हामीसँग छ। आजसम्म यो बेलासम्म घाइतेहरू 267 जना।
0: देश विदेशमा राहत संकलन कार्य तीव्र। कांग्रेसका सांसदहरूले राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको तलब सहयोग गर्ने। देशका सबै प्रदेश र बाढ़ी प्रभावित रसुवा नुवाकोटका एक दुई स्थानमा भारी वर्षाको सम्भावना।
3: आज रातिको हकमा चाहिँ रसुवा र नुवाकोट जिल्लाका चाहिँ धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा भारी वर्षा पनि सम्भावना।
0: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालद्वारा बहरानलाई 7 विकेटले हराउँदै विजयी शुरूआत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गहिरो आघात सहेका बालबालिकाका लागि मनोसामाजिक परामर्शलाई पूरक सहयोग भन्दा पनि आवश्यक सेवाका रूपमा समावेश गर्नुपर्दछ। स्थानीय तह र स्थानीय तहमा काम गर्ने सबै सरोकारवालाले मिलेर बालबालिका तथा महिलाका लागि छुट्टै कार्यक्रम चलाउनुपर्दछ। स्थानीय तहका जनप्रतिनिधिले क्षेत्राधिकार र सरकारको अधिकार कुरेर बस्नुभन्दा पनि स्थानीय तहमा व्यवस्थापनको कामलाई सहयोग गराउनु पर्दछ। गैर जिम्मेवारी प्रवृत्तिको अन्त्य हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्थाबारे

0: विवरण संकलन भइरहेको जानकारी दिएको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अध्यावधि गर्ने काम भइरहेको बताउनु भएको हो। प्रवक्ता पौडेल छेत्रीका अनुसार सरकारले विपदपछिको उद्धार राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको माग गरेको जानकारी दिनुभयो। सुरुङ मार्गमा हुन सक्ने उद्धारका लागि दक्ष टोली पुरिएका शवहरू फेला पार्न आईएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजहरूको आवश्यकता रहेको उहाँले बताउनुभयो। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 903 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 24, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 62, नवलपरासी पूर्वमा 207, नवलपरासी पश्चिममा 151, तनहुँमा 37 र चितवनमा 272 जनाको शव तथा मानव अंग भेटिएको हो। बाढ़ीपछि सम्पर्कविहीन हुनेको संख्या 4247 रहेको छ। सम्पर्कविहीन हुनेमा 25 नेपाल प्रहरी, 45 नेपाली सेना, 13 सशस्त्र प्रहरी बल नेपाल, 15 जना वनसार कार्यालयका कर्मचारी, 4 जना अध्यागमन कार्यालयका कर्मचारी छन्। यस्तै रसुवाका 865, नुवाकोटका 1558 र मकवानपुरका 65 जना पनि सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रबाट अहिलेसम्म 10451 जनाको उद्धार गरिएको छ। 267 घाइते मध्ये 156 जना उपचारपछि घर फर्किएका प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो।
1: अहिलेसम्मको हामीलाई प्राप्त तथ्याङ्क अनुसार चाहिँ मानवीय क्षतितर्फ शव फेला परेको जम्मा संख्या 903 जनाको शव फेला परेको छ। त्यसै गरी सम्पर्कविहीन करिब 4202 जनाको तथ्याङ्क हामीसँग छ आजसम्म। यो बेलासम्म घाइतेहरू 267 जना उपचाररत र कतिपय डिस्चार्ज पनि भइसक्नु भएको छ। यसको डिटेल चाहिँ यहाँहरूले हाम्रो वेबसाइट र फेसबुक पेज लगायत हामीले डीआरआर रिपोर्टर्स ग्रुपमा पनि सेयर गरिरहेका छौँ। यहाँहरूले सकेसम्म त्यो सेयरलाई चाहिँ बढीभन्दा बढी जनतासम्म पुर्याउनु हुनेछ भन्ने अपेक्षा पनि गर्छौँ र अनुरोध पनि गर्छौँ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकाले अनावश्यक काममा माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। कम प्रभावित, अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3344 नेपाली गरी 3596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क रहेको छ। रसुवाको भोटेकोशीमा गएको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको पशुपति आर्यघाट एवं भीष्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकासको संचालक परिषदका सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो। निशुल्क दाह संस्कारका लागि शरद राज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। वैद्यको सम्पर्क नम्बर 9841229994 रहेको छ। अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने संचालक परिषदका सदस्य भण्डारीले बताउनुभयो। नेपालमा भएको विपदबाट प्रभावितको सहायताका लागि भारतको सिक्किमले आवश्यक राहत तथा स्वास्थ्य सहायता सामग्री पठाएको छ। सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले सिक्किम फर नेपाल अभियान अन्तर्गत राहत र स्वास्थ्य सामग्री बोकेको गाड़ीलाई आज विदाई गरेको हो। सिक्किमको यो पहलले विपदको समयमा मानवीय संवेदना, करूणा र भातृत्वको भावना प्रस्तुत गरेको मुख्यमन्त्री गोलेले उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढ़ी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको पारिश्रमिक तलब सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्राकृतिक विपत्तिमा परेकाहरूको सहयोगका लागि दलका सबै सदस्यहरूले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो।
2: उहाँहरूप्रति श्रद्धाञ्जली दिँदै अबको नयाँ पाटो कसरी अगाडि बढ्ने र हामीले कसरी सहयोग गर्ने भन्ने विषयमा यहाँ छलफल भयो र सबै मान्यज्यूहरूबाट राहत स्वरूप हामीले आधा महिनाको आफ्नो पारिश्रमिक पनि भनौँ या आधा महिनाको तलब चाहिँ त्यहाँ हामीले पार्टीको राहत कोषमा चाहिँ जम्मा गर्ने निर्णय पनि गरेका छौँ।
0: पतञ्जलि नेपालले रसुवाको भोटेकोसी बाढ़ीबाट प्रभावितहरूको सहयोगार्थ 2,11,00,000 रूपियाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ। प्रधानमन्त्री देवी प्रभको राहत कोषमा पतञ्जलिले उक्त रकम उपलब्ध गराएको हो। अविरल वर्षापछिको बाढ़ी पहिरोले सड़क अवरूद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्य वृद्धि हुन नदिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ। विभागले मंगलबार भोलिदेखि काठमाण्डु उपत्यकामा 10 विशेष टोली परिचालन गरी अनुगमनलाई व्यापक बनाउन लागेको हो। विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार अहिलेसम्म बजारमा 4 टोलीले मात्र अनुगमन गरिरहेकोमा भोलिदेखि थप मन्त्रालयबाट आएका कर्मचारी सहित करिब 40 जनाको 10 टोली घटाइनेछ। विभागले उपत्यकाका 13 क्षेत्र निर्धारण गरी टोली परिचालनको तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्चालले रसुवा बाढ़ीपछिको पुननिर्माणका लागि 3 दिनभित्र कार्य ढाँचा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज आयोजित बैठकमा मन्त्री लम्चालले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय योजना आयोग मुख्य सचिव र विज्ञ सुनिल ग्यावोली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य ढाँचा तयार पार्न निर्देशन दिनुभएको हो।
3: अब हामीले पुननिर्माण चाहिँ कसरी गर्ने त्यसको कंक्रिट फ्रेमवर्क सहित 3 दिनभित्र हाम्रो योजना आयोग मुख्य सचिव र हाम्रो विज्ञ सुशील ग्यावाली हजुरहरू लगायत टिम बसेर त्यो दिइहाल्नु पर्यो। यसरी दिनु पर्यो कि धेरै त्यो गठन गर्नको लागि समय पनि नलागोस् र अहिलेको सकेसम्म नयाँ एन्टिटी पनि खडा नगरौं। अहिलेको जुन प्रोसेस छ, जुन अहिलेको हाम्रो ऐन कानूनहरू छ, त्यसै टेकेर गर्न सकिन्छ कि तर एकदम हाई पावर हुनुहुन्न। पहिला नेपाल रिकन्स्ट्रक्सन अथोरिटी प्यारलमा काम गर्न सक्ने एउटा बढ़ीको विधिसहित हजुरहरूले 3 दिनभित्र पेश गरिदिनु।
0: बाढ़ी प्रभावित रसुवा र नुवाकोटका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै मध्य प्रदेश सहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो।
4: रातिको मौसमको कुरा गर्न पर्दाखेरि राति त्यसै भएर साधारणतया रातिको अखलन पोखरी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना रहेको छ। साथै मध्य प्रदेश कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा भने मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा। पहाड़ीबाट प्रभावित क्षेत्रको मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ आज रातिको हकमा चाहिँ रसुवा र नुवाकोट जिल्लाका चाहिँ धेरै ठाउँमा मध्यम वर्षा र 1-2 ठाउँमा चाहिँ भारी वर्षा पनि सम्भावना रहेछ भने धादिङ, गोर्खा र चितवन जिल्लाका केही ठाउँमा मध्यम वर्षा सम्भावना
0: भारी वर्षाको सम्भावना रहेका तथा बाढ़ी प्रभावित क्षेत्रका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ। गएको असार 23 गतिको पहिरोका कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 रहेको इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसीसी प्रीमियर कप क्रिकेटमा नेपालले बहराइनलाई 7 हराउँदै विजय शुरूआत गरेको छ। मलेसियाको बंगस्थित वाईएसडी युकेम क्रिकेट ओभलमा बहराइनले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 गुमाएर पूरा गर्यो। अर्जुन कुमारले नट आउट 36 र रोहित पौडेलले नट आउट 19 रन बनाए यसअघि बहरायन 36.2 ओभरमा 87 रनमा अल आउट भएको थियो। नेपालका कप्तान सन्दीप लामिसानेले 5 ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिए। समूह एमा नेपाल सहित बहरायन हङकङ मलेसिया र साउदी अरबिया छन् भने समूह बीमा यूएई कुवेत ओमान कतार र सिंगापुर रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल भदौ 27 गते शनिबार हुनेछ।
5: बाढ़ी प्रभावित क्षेत्रमा संक्रमण फैलन नदिन र मानसिक तथा शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा
6: त्यही अब अलि आइडेन्टिफाइड हामीले चाहिँ डाटा राखेका छौँ, मानसिक स्वास्थ्यको पनि डाटा राखेका छौँ र उहाँहरू आइडेन्टिफाइड पर्सनहरूलाई चाहिँ हामीले बोलाएर त्यो काउन्सिलिङको काम अगाडि बढाउने भनेर तयारी पनि गरेका छौँ, योजना पनि छ र काउन्सिलरहरूलाई पनि हामी तयारी अवस्थामा राखेका छौँ।
5: यो विपत्तिमा परामर्शलाई जोड कुराकानीसँगै जिल्ला जिल्लाबाट बेपत्ता आफन्त खोज्न र सुवा नुवाकोट पुग्नेहरूको संख्या बढ्दो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपत्तिको समयमा रोग नफैलोस् र भएका रोगहरू पनि जटिल नहुन् भनेर मानसिक तथा शारीरिक परामर्श दिनु निकै आवश्यक हुन्छ। साथी सुशीला श्रेष्ठले देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सक नरेन्द्र प्रसाद गिरीसँग कुराकानी गर्नुभएको छ।
6: अहिलेको अवस्था भनेको अलि दिनानुदिन चाहिँ अलिकति सामान्य हुँदै गइरहेको छ। हामीले यहाँ चाहिँ स्वास्थ्य सेवाहरू दिइरहेका छौँ। अझै पनि केही घाइतेहरू र बढी जस्तो चाहिँ होल्डिङ सेन्टरका बिरामीहरू चाहिँ हामी यहाँ आउनुहुन्छ र हाम्रो चाहिँ दुईवटा छ। अहिले हामी स्वास्थ्य सेवा पनि प्रदान गरिरहेका छौँ र होल्डिङ सेन्टरको रूपमा पनि अलिकति आश्रय दिइरहेको अवस्था छ। यहाँ चाहिँ हाम्रो प्रभावितहरू हिजो रातिको कुरा गर्दा हामीसँग 108 चाहिँ होल्डिङ सेन्टरमा हुनुहुन्थ्यो। उहाँहरूको नामावली सहित हामीसँग डाटा छ र हामीले हिजो चाहिँ 103 यहाँबाट होल्डिङ सेन्टरका सेवाग्राहीहरूलाई हामीले सेवा दियो र केही घाइतेहरूलाई पनि साथमा चाहिँ सेवा दिएको अवस्था छ।
10: घाइते चाहिँ कति हुनुहुन्छ यहाँनिर?
6: यहाँ घाइते भनेको अहिले चाहिँ हाम्रो बाढीबाटै प्रभावित भएर घाइते चाहिँ 14 हाम्रो यहाँ भर्ना हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था चाहिँ अहिले स्थिर छ। हामीले चाहिँ 1 चाहिँ रिफर गरेको छौँ केही दिन अगाडि ट्रमा सेन्टरमा।
10: जो जो घाइते हुनुभयो उहाँलाई उपचार गराउनु भएको छ, तर घाइते नहुनुभएकाहरूको अवस्था चाहिँ कस्तो छ? मानसिक रूपमा, शारीरिक रूपमा त उहाँ ठिक देखिनुभयो?
6: अब शारीरिक रूपमा पनि अहिले भन्दाखेरि अब शारीरिक र मानसिक दुइटै पक्ष छ। शारीरिक रूपमा चाहिँ त्यतिखेर पहिला चाहिँ अब ठिकठाक भए पनि अहिले चाहिँ धेरैमा चाहिँ रुगाखोकी देखिसकेको अवस्था छ। केहीमा चाहिँ डायरियाको पनि समस्याहरू देखिसकेको अवस्था छ। केहीमा चाहिँ एनिमल बाइट्स पनि कुकुरले पनि टोकेको अवस्था छ। अनि अब मानसिक रूपमा भन्दाखेरि चाहिँ यतिखेर चाहिँ घाँसपास कपासकै धपेडीमा उहाँहरू हुनुहुन्छ। त्यस कारणले मानसिक रूपमा चाहिँ भित्री भए पनि बाहिर चाहिँ सतहमा आइसकेको छैन र कतिपय विस्थापित परिवारहरूको चाहिँ उहाँले दीर्घ रोगसँग चाहिँ पीडित हुनुहुन्थ्यो अनि कतिपयले चाहिँ के औषधहरू खाइरहनु भएको थियो, कतिपयको ती औषधहरू छुटेको अवस्था पनि छ र कतिपयले मानसिक पनि औषधि खानुहुँदो रहेछ, ती औषधि छुटेको र के औषधि खाएको पनि थाहा नभएको अवस्था छ। त्यसो हुँदा चाहिँ अलिकति स्वास्थ्यमा अझै बढी जोखिम बढेको अवस्था छ र हामी कहाँ जतिजना आउनु भएको छ सेवा लिनलाई, हामीले चाहिँ सकभर ती उच्च रक्तचाप, मधुमेह, दमहरू यस्ताको पनि औषधिहरू
10: दिइरहेका
6: छौँ, हामीले त्यही नसर्ने रोगहरूका औषधि पनि दिइरहेका छौँ र साथमा चाहिँ अहिले उहाँलाई भइरहेको समस्या जुन छ त्यसको पनि औषधिहरू उपचारहरू गरिरहेको छ।
10: मानसिक स्वास्थ्यको बारेमा चाहिँ के सोचिएको छ कि छैन, यहाँनिर काउन्सिलिङको सेवाहरू त्यस्तो सुरुवात गरिएको छ कि छैन?
6: एकदम त्यसको चाहिँ धेरै सोचिरहेका छौँ हामीले र हामीले चाहिँ के छ भने अहिले अक्युट स्टेजमा चाहिँ खासै धेरै यो सफामा नआएको हुनाले र केही हाम्रो भर्ना भएका बिरामीहरूलाई चाहिँ हामीले यहाँबाट धेरै मानसिक स्वास्थ्यमा काम गर्ने धेरैजना यहाँ चिकित्सकहरू काउन्सिलरहरू पनि हाम्रो सम्पर्कमा हुन्छ। हामीले भर्ना गरेका केही घाइतेहरूलाई चाहिँ हामीले केही मानसिक काउन्सिलिङहरू गरेका छौँ भने होल्डिङ सेन्टरमै गर्न चाहिँ अहिले राहत वितरणको पनि काम भएको र उहाँहरू चाहिँ बिहान छिट्टै राहत लिनको लागि निस्कने र साँझ चाहिँ यहाँ आएर बस्ने भएको हुँदा चाहिँ उहाँ दिउँसो चाहिँ त्यति अभाइलेबल हुन नसक्नु भएको हुनाले अब त्यो राहत वितरण केही काम सकिने बित्तिकै चाहिँ हामीले त्यही अब अलि आइडेन्टिफाइड हामीले चाहिँ डाटा राखेका छौँ, मानसिक स्वास्थ्यको पनि डाटा राखेका छौँ र उहाँहरू आइडेन्टिफाइड पर्सनहरूलाई चाहिँ हामीले बोलाएर त्यो काउन्सिलिङको काम अगाडि बढाउने भनेर तयारी पनि गरेका छौँ, योजना पनि छ र काउन्सिलरहरूलाई पनि हामीले तयारी अवस्थामा राखेका छौँ।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जिल्ला जिल्लाबाट बेपत्ता आफन्त खोज्न रसुवा नुवाकोट पुग्नेको संख्या बढ्दो।
11: भाइ टिमुरेमा बेपत्ता हुनुहुन्छ, त्यसको लागि के उद्धार मिल्छ कि भनेर
5: स्थलगत सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
13: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: साझा खबरमा अब मिलिजुली नेपाली महत्वपूर्ण जानकारी तथा सूचना। अस्थायी आश्रय स्थल र शौचालयको दूरी कायम गर्न स्वास्थ्य विज्ञहरूले अनुरोध गरेका छन्। बाल तथा मुटु रोग विशेषज्ञ डाक्टर नारायण बस्नेतले अस्थायी आश्रय स्थल र शौचालयको दूरी कम्तीमा पनि 50 मिटरको फरक हुनुपर्ने बताउनु भएको छ। यसरी बस्ने ठाउँ र शौचालयको दूरी कायम गर्दा संक्रामक रोग लाग्नबाट जोगिने उहाँले बताउनु भएको छ। डाक्टर बस्नेतका अनुसार बालबालिका र ठूलो मानिसका लागि छुट्टा छुट्टै अस्थायी शौचालय बनाउन समेत अनुरोध गरिएको छ। तपाईंले रसुवा बाढ़ी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा त पुगेको छैन, सावधानी अपनाउनुहोस् है। खास गरी मोबाइल एप्लिकेशनबाट पैसा पठाउँदा विशेष सावधानी अपनाउनु पर्दछ। सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्न विभिन्न बैंकको QR खाता र नम्बरहरू सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खाता, QR वा लिंक आधिकारिक हो वा होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आयो भने मात्र पैसा पठाउनुहोस्। नुवाकोटमा 16 आश्रय स्थल सञ्चालनमा ल्याइएको छ, जसमध्ये विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुङ्गे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफ हाउस र क्रियापुत्री भवन, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कवर हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा सञ्चालित आश्रय स्थलमा राखिएको छ। यसै गरी बेत्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैरिनी मावि तथा त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलनी कवर हल, भैरूम मावि रिमाल डाँडा र इन्द्रायणी माविमा बनाइएका शिविरमा राखिएको छ। विदुर तीन देवीघाट सिरखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि र ओडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर नौका प्रभावितलाई त्रिशुली मावि र सुलक्षणा माध्यमिक विद्यालयमा राखिएको छ। बेलकोट गढ़ीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका पाँचका प्रभावितलाई कार्की मनकामना मावि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ। तपाईंलाई पनि आश्रय स्थलको खाँचो छ भने आफूलाई नजिक परेको स्थानमा गएर बस्न सक्नुहुनेछ। रसुवा जिल्लाका विभिन्न 10 ठाउँमा अस्थायी आश्रय स्थल सञ्चालनमा रहेका छन्। उत्तर गया गाउँपालिका दुईको डाँडा गाउँ, आमा छोदिङ्गो गाउँपालिका एक र दुईको हाकु, पाङलिङ र ग्रेमा आश्रय स्थल सञ्चालनमा छन्। त्यस्तै गोसाईकुण्ड गाउँपालिका एक दुई तीन र पाँचको थुमन, दालफेदी, खैदी, बुद्धिम, लिङलिङ र स्याप्लोबेसीमा आश्रय स्थलहरू सञ्चालनमा रहेका छन्। बाढ़ी र पहिरोको जोखिम भएका घर परिवार आफूलाई नजिक पर्ने आश्रय स्थलमा बस्न सक्नुहुनेछ। बाढ़ी प्रभावित रसुवा र नुवाकोट जिल्लामा स्वास्थ्य उपचारका लागि विभिन्न अस्थायी शिविरहरू सञ्चालनमा रहेका छन्। रसुवामा प्रभावितका लागि धुन्चे स्थित रसुवा अस्पताल, स्याप्रोबेसीमा वीर अस्पतालको टोली, हेलिकप्टर मार्फत प्रादेशिक अस्पतालको टीम, रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी र हेलिकप्टर मार्फत नेपाल आर्मीको स्वास्थ्य टोली उपचारमा खटिएका छन्। यता उद्धार गरिएका घाइतेका लागि नुवाकोटको विदुर दुईमा रहेको सेफ हाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढ़ी सातको महादेव माध्यमिक विद्यालय र विदुर नौको सुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोलीले स्वास्थ्य उपचार गरिरहेको छ। रसुवाको भोटेकोशी नदीमा बाढ़ी आए लगत्तै प्रभावित रसुवागढ़ी जलविद्युत आयोजनाको सुरूङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरूङको अन्तिम भागमा मानिसहरू फँसेको आशंका गरिएपछि सेनाको टोली, इन्जिनियर र ड्रोन टोली सहित खोजीमा जुटिएका थिए। सुरूङको भित्री भाग अर्थात अन्तिम बिन्दुसम्म नै पुगेर ड्रोन समेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको बताइएको छ। सुरूङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको हो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले धेरै जिल्लाका मानिसहरूलाई बेपत्ता बनाएको छ। जिल्लाबाट बेपत्ता आफन्त खोज्न रसुवा नुवाकोट पुग्नेको संख्या पनि बढ्दो छ। साथी लील प्रकाशचन्दको स्थलगत रिपोर्ट।
15: अहिले म छु श्री नम्बर एक सैन्य तालिम केन्द्र त्रिशुली, जहाँ रसुवा बाढ़ी गएको छ दिन बित्दाखेरि पनि कतिपय व्यक्तिहरूको आफन्त इष्टमित्र नभेटिएको कारणले गर्दा खोज तलासको लागि आशा अपेक्षा बोक्दै यहाँ आउने थुप्रै व्यक्तिहरूको संख्या दिनदिनै बढ़िराखेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटले नागरिक सहायता कक्षको शुरूआत गरेको छ। यहाँ हराएका व्यक्तिहरूको खोज तलास केन्द्रको रूपमा पनि यहाँ स्थापना गरिएको छ। आफन्तको तस्विर हातमा लिएर कसैले खोजीको लागि सहयोग गरिदिन्छ कि भन्ने उद्देश्य लिएर यहाँ थुप्रै व्यक्तिहरू पछाडिसम्म हामी देख्न सक्छौ, दायाँ बायाँ ठूलो संख्याको भीड़ लागिराखेको छ। एकजना हुनुहुन्छ, उहाँको हातमा एउटा पन्ना पनि छ र एउटा फोटो पनि म देखिराखेको छु।
16: मेरो श्याम कुमार श्रेष्ठ, म चाहिँ यो धादिङ जिल्ला सिद्धालेख पाँच कुमपुर गाविसको, मेरो भदैली शालीको बुढा हुन्, उहाँ चाहिँ टिचर काम गर्नुहुन्थ्यो गणित टिचरको। उहाँले चाहिँ यो नियुक्ति लिनु भएको थियो 2082/10/18 गते। उहाँ चाहिँ पढाउने चाहिँ टिमुरे यो नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाट। त्यहाँ चाहिँ अब के कस्तो छ भौतिक अवस्था हामीलाई थाहा छैन,
15: कुनै समयमा भेटि पो हाल्छ कि भन्ने एउटा अपेक्षा लिएर उहाँहरू यहाँ पुगिराख्नु भएको छ र आफ्नो सुनवाई नभएको बारेमा पनि विभिन्न प्रकारका गुनासाहरू उहाँहरूले राख्नु भएको छ।
17: मेरो नाम युवन्द्र प्रसाद जोशी, म धनगढी उपमहानगरपालिका वडा नम्बर 12 वासी। यहाँ मेरो भाइ
16: शिवशंकर जोशी मैलुङ खोला 5 मेगावाट हाइड्रो पावरमा कार्यरत थिए, हराएको हुनाले म खोजदितिको लागि आएको। आजसम्म यति दिन भइसक्यो, न के खबर छ, मोबाइल बन्द बन्दै छ।
15: सुदूरपश्चिमबाट यहाँ पुग्नु भएको छ र एकजना यहाँ हुनुहुन्छ, नमस्ते।
11: भीमश्रेष्ठ हो, आदिवासीबाट हो उहाँ। हामी यहाँको चाहिँ भाइ टिमुरियामा बेपत्ता हुनुहुन्छ, त्यसको लागि के उद्धार मिल्छ कि भनेर यहाँ आएको हामीले।
15: उहाँ मात्रै होइन, यहाँ दैनिक सयौंको संख्यामा त्यस्ता व्यक्तिहरू तालिम केन्द्र वरिपरि आसपास पुग्ने गर्नुहुन्छ कि आफ्नो आफन्तको सत्य तथ्य जानकारी पाइन्छ कि अथवा त्यसबारेमा कुनै सुरागहरू थाहा भइहाल्छ कि भन्ने अपेक्षा यहाँ आउने प्राय धेरैमा देखिन्छ। तालिम केन्द्रमा अहिले दैनिक दर्जनौ उडानहरू पनि भइराखेको छ हेलिकप्टर मार्फत, कतिपय हेलिकप्टरबाट शवहरू यहाँ ल्याएर छोड्ने काम पनि भइराखेको छ र बन्दोबस्तीका सामान बोक्नको लागि पनि हेलिकप्टरको प्रयोग गरिराखेको छ। पछिल्लो तथ्याङ्क अनुसार रसुवा बाढीमा परेर मृत्यु हुनेको संख्या 700 भन्दा बढी पुगेको छ र झण्डै 900 संख्यामा बेपत्ता भएको विवरणहरू सार्वजनिक भएका छन् र एकातर्फ शव को संख्या बढ़िराखेको छ र बेपत्ता हुनेको संख्याको बारेमा पनि नागरिकले आफ्नो आफन्तको आफ्नो परिवारको सदस्यको अथवा व्यक्ति जो आफन्त हुनुहुन्छ उहाँलाई भेट्नको लागि खोज्नको लागि यहाँ दिनहुँ कयौं संख्यामा व्यक्तिहरू यहाँ पुग्ने क्रम पनि चलिराखेको छ।
5: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्था बारेमा विवरण संकलन गरेको जनाएको छ। रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 957 नागेको छ। नेपालमा भएको विपदबाट प्रभावित भएकाका लागि सहायता दिन भारतको सिक्किमका नागरिकहरू सक्रिय भएका छन्। नेपाली कांग्रेसका सांसदहरूले पनि आफ्नो तलबको आधा महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्। अवरूद्ध भएका सड़कहरू बनाउनको लागि प्रयासहरू शुरू भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा र नुवाकोटको पुननिर्माणका लागि 3 दिनभित्र कार्य ढाँचा फ्रेमवर्क तयार गर्नको लागि निर्देशन दिनुभएको छ। गएको असार 23 गतेको पहिरोका कारण अवरूद्ध मेची राजमार्ग आजदेखि सुचारू भएको छ र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई 7 विकेटले हराउँदै विजयी शुरूआत गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
17: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ। एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सिङ 95 मेगाहर्जको सहकार्य
0: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
1: मात्र
2: मर्सिङ 95 मेगाहर्ज।
0: जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्जको सहकार्यमा तयार गरिएको रेडियो कार्यक्रम सुरक्षा सरोकारमा तपाईलाई स्वागत छ। सदाझै कार्यक्रम सुरक्षा सरोकारमा म प्रहरी जवान देवमाया थापा
3: र म प्रहरी जवान देवकुमारी बलामी मगर उपस्थित भइसकेका छौ। रेडियो कार्यक्रम सुरक्षा सरकार एफएम ब्यान्डमा 95 मेगाहर्ज, हाम्रो पातो र फेसबुक पेजमा रेडियो मर्सङ्गी र रेडियो अनलाइन रेडियो मर्सङ्गी .org मा प्रत्येक सोमबार बिहान 7:30 बजे र सोही बेलुका 8 बजे पुनः प्रसारण हुँदै आएको छ।
0: समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रसारण हुँदै आएको रेडियो कार्यक्रम सुरक्षा सरोकारको मुख्य उद्देश्य समुदायमा हुन सक्ने सम्भावित अपराध न्यूनीकरणका लागि समुदाय र प्रहरीको सम्बन्धलाई प्रभावकारी बनाउने तथा व्यक्ति, परिवार र समुदायको सुरक्षामा प्रहरीसँगै तपाईलाई सचेत र थप जिम्मेवार बनाउने रहेको छ।
3: गत साता हामीले कार्यक्रम सुरक्षा सरकारमा लमजुङमा ट्राफिक व्यवस्थापन सम्बन्धी जोखिम चुनौती समाधानका लागि प्रहरी समुदायको भूमिका लगायतका विषयमा जिल्ला ट्राफिक प्रहरी लमजुङका प्रमुख जीवसँगको कुराकानी प्रस्तुत गरेका थियौं। आजको कार्यक्रममा भने हामी अहिलेको समसामयिक विषयमा तपाईँका लागि अति आवश्यक सन्देश लिएर आएका छौं। हामीले विश्वास गरेका छौं कि यो कार्यक्रम तपाईँको लागि अत्यन्तै उपयोगी छ।
0: आजको आधुनिक युगलाई सूचना तथा प्रविधिको युग भनेर चिनिन्छ। विज्ञान र प्रविधिको तीव्र विकाससँगै मानव जीवनको हरेक क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रवेश भइरहेको छ। त्यसमध्ये पछिल्लो समय सबैभन्दा बढ़ी चर्चा र प्रभाव परिरहेको प्रविधि हो कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिशियल इन्टेलिजेन्स। मानिसले गर्ने सोच, विश्लेषण, निर्णय, भाषा बुझ्ने, चित्र तथा आवाज पहिचान गर्ने, लेखन गर्ने र विभिन्न प्रकारका समस्या समाधान गर्ने कार्यलाई कम्प्युटर प्रणाली मार्फत अनुकरण गर्ने प्रविधिलाई सामान्य रूपमा कृत्रिम बुद्धिमत्ता भनिन्छ।
3: एआई अहिले केवल वैज्ञानिक अनुसन्धान वा ठूला प्रविधि कम्पनीहरूको विषयमा मात्र रहेन, शिक्षा, स्वास्थ्य, कृषि, संचार, व्यापार, उद्योग, बैंकिङ, यातायात, सुरक्षा, मनोरञ्जन, प्रशासन तथा दैनिक व्यक्तिगत जीवनसम्म यसको प्रयोग विस्तार भएको छ।
0: एआई को विकासले मानव जीवनलाई धेरै सहज बनाएको छ। केही सेकेण्डमै ठूलो मात्रामा सूचना विश्लेषण गर्न सक्ने, जटिल विषयलाई सरल भाषामा बुझाउन सक्ने, विभिन्न भाषामा अनुवाद गर्न सक्ने, लेख तथा प्रतिवेदन तयार गर्न सहयोग गर्ने, फोटो तथा भिडियो निर्माण गर्न सक्ने र मानिसको कामलाई स्वचालित बनाउन सक्ने क्षमता एआईमा छ। यसले समय, श्रम र लागत बचत गर्नुका साथै नयाँ सम्भावनाका धोकाहरू खुलिरहेको छ। चिकित्सालाई रोग पहिचान गर्न सहयोग गर्ने, किसानलाई मौसम तथा उत्पादन सम्बन्धी जानकारी उपलब्ध गराउने, विद्यार्थीलाई अध्ययनमा सहयोग गर्ने र व्यवसायलाई बजार विश्लेषण गर्न मदत गर्ने जस्ता काममा एआई उपयोगी बन्दै गएको छ।
3: तर कुनै पनि शक्तिशाली प्रविधिको जस्तै एआईको प्रयोगसँग अवसर मात्र होइन जोखिम पनि जोड़िएको हुन्छ। एआईलाई सही ज्ञान, सावधानी र जिम्मेवारीका साथ प्रयोग गरिएमा यो मानव समाजका लागि अत्यन्त उपयोगी साधन बन्न सक्छ। तर यसको दुरूपयोग वा असावधानीपूर्वक प्रयोग भएमा व्यक्तिगत गोपनीयता, सामाजिक विश्वास, आर्थिक सुरक्षा, शिक्षा, रोजगारी, राष्ट्रिय सुरक्षा तथा लोकतान्त्रिक प्रणालीसम्ममा नकारात्मक प्रभाव पर्न सक्छ। त्यसैले वर्तमान समयमा एआई को विकाससँगै यसको जोखिम र सुरक्षित प्रयोगबारे गम्भीर छलफल आवश्यक भएको छ।
0: एआईसँग सम्बन्धित प्रमुख जोखिम मध्ये गलत सूचना उत्पादन र प्रसार एउटा महत्वपूर्ण जोखिम हो। एआईले मानिसले सोधेको प्रश्नको उत्तर छिटो दिन सक्छ, तर त्यसले दिएको प्रत्येक सूचना सत्य हुन्छ भन्ने हुँदैन। एआईले कहिले काहीँ गलत तथ्यलाई पनि विश्वसनीय शैलीमा प्रस्तुत गर्न सक्छ। यसरी तयार भएको गलत जानकारीलाई मानिसले सत्य थानेर सामाजिक सञ्जालमा फैलाएमा ठूलो भ्रम सृजना हुन सक्छ। विशेष गरी स्वास्थ्य, राजनीति, कानून, वित्तीय कारोबार वा आपतकालीन अवस्थासँग सम्बन्धित गलत जानकारीले गम्भीर परिणाम निम्त्याउन सक्छ। त्यसैले एआईबाट प्राप्त जानकारीलाई अन्तिम सत्य मानेर प्रयोग गर्नुको सट्टा विश्वसनीय स्रोतबाट पुनः जाँच गर्नु आवश्यक हुन्छ।
3: एआईको अर्को ठूलो जोखिम व्यक्तिगत गोपनीयतासँग सम्बन्धित छ। मानिसहरूले एआई प्रणालीमा आफ्नो व्यक्तिगत विवरण, फोटो, कागजात, पासवर्ड, बैंकिङ सम्बन्धी जानकारी, कार्यालयका गोप्य कागजात वा अन्य संवेदनशील सामग्री पठाउन सक्छन्। यस्ता सामग्रीलाई जथाभावी एआई प्रणालीमा राख्दा गोपनीयता जोखिम उत्पन्न हुन सक्छ।
0: कुनै व्यक्तिको निजी फोटो, पहिचान सम्बन्धी विवरण वा संवेदनशील कागजात अनुमति बिना प्रयोग वा प्रशोधन हुनु उसको व्यक्तिगत अधिकारमाथिको हस्तक्षेप हुन सक्छ। त्यसैले एआई प्रयोग गर्दा आफूले के जानकारी दिइरहेको छु र त्यो जानकारी आवश्यक छ कि छैन भन्ने विषयमा सचेत हुनुपर्छ।
3: एआई को विकाससँगै साइबर र अपराधको स्वरूप पनि अझ जटिल बन्न सक्ने सम्भावना छ। विगतमा साइबर अपराधीहरूले सामान्य फिसिङ सन्देश, नक्कली वेबसाइट वा कमजोर पासवर्डको सहारा लिने गर्थे। अहिले एआईको प्रयोगबाट अझ विश्वसनीय देखिने नक्कली सन्देश, इमेल, आवाज र फोटो तयार गर्न सकिने भएको छ।
0: अपराधीहरूले कुनै व्यक्तिको आवाज वा तस्विरको अनुकरण गरेर उसको आफन्त वा परिचितलाई पैसा पठाउन अनुरोध गर्न सक्छन्। यस प्रकारको प्रविधिको दुरूपयोगले मानिसलाई सजिलै भ्रममा पार्न सक्छ। त्यसैले डिजिटल संसारमा कुनै पनि सन्देश वा फोनलाई केवल आवाज वा फोटोका आधारमा विश्वास नगरी अर्को माध्यमबाट पुष्टि गर्ने बानी विकास गर्न आवश्यक छ।
3: एआईसँग जोडिएको अर्को चर्चित जोखिम डिपफेक हो। डिपफेक प्रविधिबाट कुनै व्यक्तिको अनुहार, आवाज वा हावभावलाई प्रयोग गरी उसले वास्तवमा नगरेको काम गरेको जस्तो देखिने फोटो वा भिडियो बनाउन सकिन्छ। यस्तो सामग्री मनोरञ्जनका लागि पनि प्रयोग हुन सक्छ, तर यसको दुरूपयोगले व्यक्तिको प्रतिष्ठा नष्ट गर्न, सामाजिक अशान्ति फैलाउन, ठगी गर्न तथा झुटा प्रचार गर्न ठूलो भूमिका खेल्न सक्छ।
0: यसले रोजगारीको प्रकृति परिवर्तन गर्नेछ, तर यसलाई केवल रोजगारी समाप्त गर्ने प्रविधिका रूपमा हेर्नु उपयुक्त हुँदैन। नयाँ प्रविधिले नयाँ प्रकारका रोजगारी र सिपको माग गर्न सृजना गर्छ। भविष्यमा एआईसँग सहकारी गरेर काम गर्न सक्ने मानिसको माग बढ्ने सम्भावना छ। त्यसैले एआईको युगमा मानिसले आफ्नो सिपलाई समय अनुसार विकास गर्दै जान आवश्यक छ।
3: शिक्षाको क्षेत्रमा एआईले ठूलो अवसर प्रदान गरेको छ भने केही चुनौती पनि सृजना गरेको छ। विद्यार्थीले एआईको सहयोगबाट कुनै विषय बुझ्न, भाषिक त्रुटि सुधार्न, अध्ययन सामग्री तयार गर्न तथा अभ्यास गर्न सक्छन्। शिक्षकले पनि पाठ योजना, शैक्षिक सामग्री र मूल्याङ्कनका केही पक्षमा एआईको प्रयोग गर्न सक्छन्।
0: कतिपय विद्यालयमा अहिले शिक्षकहरू र विद्यार्थीहरू आफ्नो अध्यापन र अध्ययनमा एआईको अधिकतम प्रयोग गर्दै आएका छन्। विद्यार्थीले गृह कार्य, परियोजना वा परीक्षा तयारीको सबै काम एआईबाट गराएर आफूले अध्ययन नगर्ने प्रविधि विकास भएमा सिकाइको उद्देश्य नै कमजोर हुन सक्छ। एआईबाट तयार भएको उत्तरलाई आफ्नै ज्ञान र क्षमताका रूपमा प्रस्तुत गर्न शैक्षिक इमान्दारीको दृष्टिले पनि समस्या हो। त्यसैले एआईलाई शिक्षक वा विद्यार्थीको विकल्प भन्दा अध्ययनको सहायक साधनका रूपमा प्रयोग गर्नु उपयुक्त हुन्छ।
3: एआईको अत्याधिक प्रयोगले मानसिक आफ्नै सोच्ने र निर्णय गर्ने क्षमतामा पनि असर पार्न सक्छ। कुनै पनि सानो समस्यामा एआईकै उत्तर खोज्ने बानी बस्यो भने मानिसमा स्वतन्त्र रूपमा सोच्ने, विश्लेषण गर्ने र समाधान खोज्ने क्षमता कमजोर हुन सक्छ। प्रविधि मानिसले सहायक हुनुपर्छ, मानिस प्रविधिमा पूर्ण रूपमा निर्भर हुनुहुँदैन।
0: एआईले सुझाव दिन सक्छ, सम्भावित समाधान देखाउन सक्छ र सूचना व्यवस्थित गर्न सक्छ, तर अन्तिम निर्णय गर्ने जिम्मेवारी मानिसको हुनुपर्छ। विशेष गरी स्वास्थ्य, कानून, वित्त, शिक्षा वा सुरक्षा जस्ता संवेदनशील विषयमा एआईको उत्तरलाई विशेषज्ञको सल्लाहको पूर्ण विकल्प मान्नु हुँदैन।
3: एआईमा पक्षपातको जोखिम पनि रहेको हुन्छ। एआई प्रणालीले ठूलो मात्रामा मानवद्वारा तयार गरिएको डेटा प्रयोग गरेर सिक्ने भएकाले त्यस डेटामा रहेका सामाजिक, सांस्कृतिक वा ऐतिहासिक पक्षपातहरू एआईको परिणाममा पनि देखिन सक्छन्।
0: कुनै व्यक्ति वा समुदायका बारेमा पर्याप्त वा सन्तुलित डेटा उपलब्ध नभएमा एआईले गलत वा पक्षपातपूर्ण निष्कर्ष दिन सक्छ। यसले भर्ती, ऋण, शिक्षा, सेवा वितरण वा अन्य निर्णय प्रक्रियामा अन्यायपूर्ण परिणाम निम्त्याउन सक्छ। त्यसैले एआई प्रणाली विकास गर्दा विविध र गुणस्तरीय डेटा, पारदर्शी परीक्षण तथा मानव निरीक्षण आवश्यक हुन्छ।
3: एआईको प्रयोगमा बौद्धिक सम्पत्ति तथा प्रतिलिपि अधिकारको प्रश्न पनि महत्वपूर्ण छ। एआईले लेख, चित्र, संगीत वा अन्य सृजनात्मक सामग्री तयार गर्न सक्छ, तर त्यसका लागि प्रयोग गरेको सामग्री कसको हो, त्यसको प्रयोग गर्न अनुमति छ कि छैन, तयार भएको सामग्री मौलिक छ कि छैन भन्ने प्रश्न उठ्न सक्छ। अरूको सृजना अनुमति बिना प्रयोग गरेर त्यसलाई आफ्नै सृजना भनेर प्रस्तुत गर्नु उचित हुँदैन। त्यसैले एआई प्रयोगकर्ताले प्रतिलिपि अधिकार र बौद्धिक सम्पत्ति सम्बन्धी नियमको सम्मान गर्नुपर्छ।
0: एआईले सामाजिक सम्बन्ध र मानव व्यवहारहरू पनि प्रभाव पार्न सक्छ। मानिसले साथी, शिक्षक, सल्लाहकार वा सहकर्मीको सट्टा अत्याधिक रूपमा एआईसँग संवाद गर्न थालेमा वास्तविक सामाजिक सम्बन्ध कमजोर हुन सक्ने चिन्ता पनि छ। एआईले मानिससँग स्वाभाविक रूपमा कुराकानी गरे जस्तो देखिए तापनि मानव व्यक्तित्व होइन, त्यसैले भावनात्मक, सामाजिक तथा महत्वपूर्ण व्यक्तिगत निर्णयमा वास्तविक मानिससँग संवाद र परामर्शलाई प्राथमिकता दिनुपर्छ।
3: राष्ट्रिय सुरक्षाको दृष्टिले पनि एआई महत्वपूर्ण विषय हो। आधुनिक प्रविधिले साइबर आक्रमण, गलत सूचना, डिजिटल जासुसी तथा महत्वपूर्ण पूर्वाधारमा हुने आक्रमणलाई अझ जटिल बनाउन सक्छ। सरकारी कार्यालयमा बैंक, अस्पताल, विद्युत प्रणाली, संचार प्रणाली तथा अन्य महत्वपूर्ण संस्थाहरूमा एआई र डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा साइबर सुरक्षा पनि बलियो बनाउनु पर्ने आवश्यकता हुन्छ। एआईको सुरक्षित प्रयोग केवल व्यक्तिगत प्रयोगकर्ताको जिम्मेवारी मात्र होइन, सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र प्रविधि कम्पनी सबैको साझा जिम्मेवारी हो।
0: नेपाल जस्तो विकासोन्मुख देशका लागि एआई अवसर र चुनौती दुवै हो। नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरकारी सेवा, बैंकिङ तथा व्यवसायमा एआईको प्रयोग विस्तार गर्न सकिने ठूलो सम्भावना छ। दुर्गम क्षेत्रमा स्वास्थ्य सम्बन्धी सूचना पुर्याउन, किसानलाई मौसम तथा कृषि जानकारी दिन, विद्यार्थीलाई व्यक्तिगत अध्ययन सहयोग उपलब्ध गराउन र सरकारी सेवाहरूलाई छिटो तथा प्रभावकारी बनाउन एआई उपयोगी हुन सक्छ। तर नेपालमा डिजिटल साक्षरता, साइबर सुरक्षा, डेटा संरक्षण, प्राविधिक जनशक्ति तथा स्पष्ट नीतिको विकास पनि सँगसँगै हुन आवश्यक छ।
3: एआईको सुरक्षित प्रयोगका लागि सबैभन्दा पहिलो आवश्यकता डिजिटल साक्षरता हो। मानिसले एआई के हो, यसले कसरी काम गर्छ, यसको सीमा के हो र यसबाट कस्ता जोखिम उत्पन्न हुन सक्छन् भन्ने आधारभूत जानकारी प्राप्त गर्नुपर्छ। एआईले दिएको उत्तर आकर्षक र विश्वसनीय देखिँदैमा त्यसलाई सत्य मान्नु हुँदैन।
0: कुनै महत्वपूर्ण जानकारी प्राप्त भएपछि त्यसलाई विश्वसनीय पुस्तक, सरकारी वेबसाइट, आधिकारिक संस्था वा विषय विशेषज्ञबाट पुष्टि गर्नुपर्छ। विशेष गरी स्वास्थ्य, वित्तीय, कारोबार, कानूनी विषय तथा सार्वजनिक सुरक्षा सम्बन्धी जानकारीमा अतिरिक्त सावधानी आवश्यक हुन्छ।
3: एआई प्रयोग गर्दा व्यक्तिगत तथा गोप्य जानकारी सुरक्षित राख्नु अत्यन्त आवश्यक छ। पासवर्ड, बैंक खाताको विवरण, नागरिकता वा राहदानीको संवेदनशील विवरण, गोप्य कार्यालय कागजात र निजी जानकारी आवश्यक नभएसम्म एआईमा प्रविष्ट गर्नु हुँदैन।
0: एआई उपकरण प्रयोग गर्दा त्यसको गोपनीयता नीति र डेटा प्रयोग सम्बन्धी व्यवस्था बुझ्नु राम्रो हुन्छ। सार्वजनिक वा साझा कम्प्युटर प्रयोग गर्दा पनि आफ्नो खाता सुरक्षित रूपमा लग आउट गर्ने तथा बलियो पासवर्ड र बहुस्तरीय प्रमाणीकरण प्रयोग गर्ने बानी बसाल्नुपर्छ।
3: एआईबाट सिर्जना गरेको फोटो, भिडियो, आवाज वा समाचार सामग्रीको सत्यता जाँच गर्नु पनि सुरक्षित प्रयोगको महत्वपूर्ण पक्ष हो। कुनै सामग्री अत्यन्त वास्तविक देखिन्छ भन्दैमा त्यो वास्तविक नै हुन्छ भन्ने छैन। त्यसको स्रोत, प्रकाशन मिति, अन्य विश्वसनीय संचार माध्यममा प्रकाशित भएको अवस्था तथा मूल स्रोत जाँच गर्नुपर्छ। विशेष गरी सामाजिक सञ्जालमा भाइरल भएको सामग्री तत्काल अरूलाई पठाउनुभन्दा पहिले त्यसको सत्यता पुष्टि गर्नुपर्छ। गलत सूचना फैलाउनु आफै पनि सामाजिक समस्याको कारण बन्न सक्छ।
0: एआई प्रयोग गर्दा मानक निरीक्षणलाई सधैँ प्राथमिकता दिनुपर्छ। एआईले तयार गरेको दस्तावेज, रिपोर्ट, समाचार, शैक्षिक सामग्री वा निर्णय सम्बन्धी सुझावलाई मानिसले समीक्षा गर्नुपर्छ। एआईले गल्ती गर्न सक्छ, सन्दर्भ नबुझ्न सक्छ वा अपूर्ण जानकारीका आधारमा निष्कर्ष दिन सक्छ। त्यसैले एआईले भन्यो भन्ने मात्र कारण कुनै निर्णय सही हुँदैन, अन्तिममा जिम्मेवारी मानिसले लिनुपर्छ।
3: बालबालिका र किशोर किशोरीका लागि एआईको सुरक्षित प्रयोग विशेष रूपमा महत्वपूर्ण छ। उनीहरूमा प्रविधि प्रयोग गर्ने क्षमता भए पनि जोखिम पहिचान गर्ने अनुभव कम हुन सक्छ। त्यसैले अभिभावक तथा शिक्षकले उनीहरूलाई एआईको फाइदा मात्र नभई जोखिमबारे पनि जानकारी दिनुपर्छ।
0: अपरिचित मानिससँग व्यक्तिगत जानकारी साझा नगर्ने, अनलाइनमा आएको सामग्री सजिलै विश्वास नगर्ने, नक्कली फोटो वा भिडियोबाट सावधान रहने र साइबर बुलिङ वा ठगी भएमा विश्वासिलो वयस्कलाई जानकारी दिने वातावरण निर्माण गर्नुपर्छ।
3: एआईको सुरक्षित प्रयोगका लागि कानूनी र नीतिगत व्यवस्था पनि आवश्यक हुन्छ। सरकार तथा सम्बन्धित निकायले व्यक्तिगत डेटा संरक्षण, साइबर अपराध नियन्त्रण, एआईबाट हुने दुरूपयोग, डिफेक, अनलाइन ठगी तथा डिजिटल सामग्रीको जिम्मेवार प्रयोगसँग सम्बन्धित स्पष्ट नीति र कानूनी व्यवस्था विकास गर्नुपर्छ। तर कानून बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन नागरिक सचेतना र प्रविधि क्षेत्रसँगको सहकार्य पनि आवश्यक हुन्छ।
0: प्राविधिक कम्पनीहरूको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ। एआई प्रणाली विकास गर्ने कम्पनीहरूले प्रयोगकर्ताको गोपनीयता, सुरक्षा, पारदर्शी र जिम्मेवार प्रयोगलाई प्राथमिकता दिनुपर्छ। सम्भावित दुरूपयोग रोक्न सुरक्षा प्रणाली बलियो बनाउनुपर्छ। प्रयोगकर्तालाई प्रणालीका सीमाहरू स्पष्ट रूपमा जानकारी गराउनुपर्छ। गलत सूचना, हानिकारक सामग्री, गोपनीयता उल्लंघन तथा अन्य जोखिम कम गर्ने उपायहरू निरन्तर विकास गर्नुपर्छ।
3: एआईको सुरक्षित प्रयोग भन्नाले एआईबाट पूर्ण रूपमा टाढा रहनु होइन। प्रविधिबाट डराएर त्यसको प्रयोग नगर्नु भन्दा त्यसलाई सही तरिकाले बुझेर जिम्मेवारीपूर्वक प्रयोग गर्नु महत्वपूर्ण हुन्छ। चक्कु खाना पकाउन उपयोगी हुन्छ, तर असावधानीपूर्वक प्रयोग गर्दा चोट लाग्न सक्छ। त्यसै गरी एआई पनि सही उद्देश्य, उचित ज्ञान र आवश्यक सावधानीका साथ प्रयोग गरियो भने अत्यन्त शक्तिशाली र उपयोगी साधन बन्न सक्छ। यसको प्रयोग कसरी गरिन्छ भन्ने कुरा यसको परिणाम निर्धारण गर्ने प्रमुख पक्ष हो।
0: आजको समयमा एआईलाई रोक्ने भन्दा यसको जिम्मेवार विकास र प्रयोगमा जोड़ दिनु आवश्यक छ। शिक्षा प्रणालीमा एआई साक्षरता समावेश गर्न सकिन्छ। विद्यार्थीलाई एआईबाट उत्तर कण्ठ गर्ने भन्दा त्यसलाई अध्ययन, अनुसन्धान र सृजनात्मक सोचको साधनका रूपमा प्रयोग गर्न सिकाउनुपर्छ। कर्मचारीलाई कार्यालय एआई प्रयोग गर्दा डेटा सुरक्षा र गोपनीयताका नियमबारे तालिम दिनुपर्छ। सर्वसाधारणलाई सामाजिक सञ्जालमा फैलिने एआई निर्मित गलत सामग्री र ठगीबाट बच्ने उपायबारे सचेत गराउनुपर्छ।
3: भविष्यमा एआई अझ शक्तिशाली र व्यापक बन्ने निश्चित जस्तै देखिन्छ। त्यससँगै यसका अवसर र जोखिम दुवै बढ्नेछन्। एआईले मानिसलाई विस्थापित गर्ने भन्दा मानिससँग सहकार्य गरेर काम गर्ने अवस्था निर्माण गर्नु हाम्रो लक्ष्य हुनुपर्छ। मानिसको सृजनशीलता, नैतिकता, भावना, विवेक र सामाजिक जिम्मेवारीलाई एआईको गति तथा विश्लेषण क्षमतासँग जोड्न सकियो भने मानव समाजले ठूलो उपलब्धि हासिल गर्न सक्छ। तर प्रविधिको विकास मानव मूल्य, अधिकार र सुरक्षा भन्दा माथि राखिनु हुँदैन।
0: एआई आफैमा न राम्रो हो न खराब, यसको प्रभाव मुख्य रूपमा मानिसले यसको प्रयोग कसरी गर्छ भन्ने कुरामा निर्भर हुन्छ। एआईले शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, कृषि, प्रशासन तथा दैनिक जीवनमा ठूलो परिवर्तन ल्याउने क्षमता राख्छ। तर गलत सूचना गोपनीयता उल्लंघन, साइबर अपराध, डिप फेक, रोजगारीमा परिवर्तन, पक्षपात, शैक्षिक बेइमानी र प्रविधिमा अत्याधिक निर्भरता जस्ता जोखिमलाई व्यवस्था गर्न सकिँदैन। त्यसैले एआईको विकाससँगै डिजिटल साक्षरता, साइबर सुरक्षा, डेटा संरक्षण, नैतिकता, कानूनी व्यवस्था र मानव निरीक्षणलाई पनि बलियो बनाउनुपर्छ।
3: हामीले एआईलाई मानिसको प्रतिस्पर्धा वा शत्रुका रूपमा होइन, सही नियन्त्रण र जिम्मेवारीका साथ प्रयोग गरिने सहायक प्रविधिका रूपमा लिनुपर्छ। एआईले दिएको सूचना जाँच गर्ने, संवेदनशील विवरण सुरक्षित राख्ने, नक्कली सामग्रीबाट सावधान रहने, महत्वपूर्ण निर्णयमा मानव विवेक प्रयोग गर्ने र अरूको अधिकार तथा गोपनीयताको सम्मान गर्ने संस्कार विकास गर्न सकेमा एआईको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ।
0: आज हामी एआईको शुरूआती चरणमा छौ। भविष्यमा यसले हाम्रो काम गर्ने, सिक्ने, संचार गर्ने र निर्णय गर्ने तरिकामा अझ ठूलो परिवर्तन ल्याउन सक्छ। त्यसैले अहिलेबाटै यसको सही प्रयोगको संस्कृति विकास गर्नु आवश्यक छ। प्रविधि जति शक्तिशाली हुन्छ त्यसको प्रयोग त्यति नै बढ़ी जिम्मेवारी आवश्यक हुन्छ। सुरक्षित, नैतिक, पारदर्शी र मानव केन्द्रित एआईको प्रयोग नै भविष्यको सही बाटो हो।
3: एआईको शक्ति मानव हितका लागि प्रयोग गर्न सकियो भने यसले समाजको विकासलाई तीव्र बनाउन सक्छ। तर विवेक र जिम्मेवारी बिना प्रयोग गरियो भने यही प्रविधि नयाँ चुनौतीको स्रोत पनि बन्न सक्छ। त्यसैले हाम्रो उद्देश्य एआईलाई केवल प्रयोग गर्नु नभई बुझेर, जाँचेर, सुरक्षित रूपमा र जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्छ।
0: नेपालमा एआईको गलत प्रयोग भनेर छुट्टै एआई अपराध एन ले सबै कार्यालय समेटेको अवस्था छैन। तर एआई प्रयोग गरेर गरिएको कामले विद्यमान कानूनले निषेध गरेको कार्य गरेमा त्यो कार्य अनुसार साइबर अपराध, गोपनीयता उल्लंघन, ठगी, मानव हानि वा अन्य अपराधका रूपमा कार्यवाही हुन सक्छ। त्यसैले एआई प्रयोग गरेको भन्दा र के काम गरियो भन्ने कुरा कानूनी रूपमा महत्वपूर्ण हुन्छ।
3: एआई प्रयोग गरेर कसैको नक्कली फोटो, भिडियो वा आवाज बनाएर उसलाई बदनाम गर्ने, हैरानी दिने वा अश्लील आपत्तिजनक सामग्री बनाएर सार्वजनिक गर्ने काम अपराधको विषय बन्न सक्छ। विद्युतीय कारोबार एन 2063 दफा 47 विद्युतीय माध्यमबाट कानूनले प्रकाशन गर्न रोक लगाएको सामग्री, सार्वजनिक नैतिकता वा शिष्टाचार विरूद्धका सामग्री, घृणा वा दोष फैलाउने सामग्री तथा महिलालाई जिस्काउने, हैरानी गर्ने वा अपमान गर्ने कार्यलाई कसुर मानेको छ। यसको सजाय 1,00,000 रूपियाँसम्म, जरिमाना 5 वर्षसम्म कैद वा दुवै हुन सक्छ।
0: उदाहरणका लागि कसैले एआई प्रयोग गरेर कुनै महिलाको अनुहार अर्को आपत्तिजनक तस्विरमा जोडेर सामाजिक सञ्जालमा पोस्ट गर्यो भने यो त एआईले बनाएको हो भनेर मात्र कानूनी जिम्मेवारीबाट उम्कन सकिँदैन। वास्तविक पीड़ितको प्रतिष्ठा, गोपनीयता वा मर्यादामा क्षति पुर्याउने उद्देश्य र कार्य अनुसार सम्बन्धित कानून आकर्षित हुन सक्छ।
3: त्यसै गरी एआई प्रयोग गरेर कसैको निजी सूचना, फोटो, इमेल, च्याट वा अन्य विद्युतीय सामग्री अनधिकृत रूपमा प्राप्त गरी सार्वजनिक गर्नु पनि अपराध हुन सक्छ। मुलुकी अपराध संहिता 2074 दफा 298 विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना, जानकारी तथा पत्राचार अनधिकृत रूपमा प्राप्त गर्ने, गोपनीयता भंग गर्ने वा अनधिकृत रूपमा अरूलाई हस्तान्तरण गर्ने कार्यलाई कसुर मानेको छ। यसको सजाय 2 वर्षसम्म कैद वा 20,000 रूपियाँसम्म जरिमाना वा दुवै हुन सक्छ।
0: एआई को प्रयोग गरेर नकली आवास, नकली परिचय, नकली कागजात वा नकली डिजिटल सामग्री बनाई पैसा ठगी गर्ने कार्य पनि अपराध बन्न सक्छ। उदाहरणका लागि कसैको आवाज एआईबाट नकल गरेर उसको आफन्तलाई फोन गरी म समस्यामा छु पैसा पठाऊ भनेर पैसा लियो भने त्यो एआई सम्बन्धी मात्र विषय नभई ठगी तथा विद्युतीय अपराध सम्बन्धी कानूनी विषय बन्न सक्छ।
3: विद्युतीय कारोबार ऐन 2063 दफा 52 कम्प्युटर जालसाजी गरी आर्थिक लाभ उठाउने कार्यलाई कसुर मानेको छ। त्यस्तो अवस्थामा 1,00,000 रूपियाँसम्म जरिमाना वा 2 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ। साथै उठाएको आर्थिक लाभको बिगो सम्बन्धित पक्षलाई भराउने व्यवस्था छ।
0: कसैले एआई को सहायता लिएर अरूको कम्प्युटर, इमेल, सामाजिक सञ्जाल वा सूचना प्रणालीमा अनधिकृत पहुँच प्राप्त गर्ने प्रयास गर्यो भने एआई प्रयोग गरेको कारणले त्यो वैध हुँदैन। विद्युतीय कारोबार ऐनको दफा 45 अनुसार अख्तियार बिना कम्प्युटरमा रहेको कार्यक्रम, सूचना वा तथ्याङ्कमा पहुँच प्राप्त गर्ने कार्यमा 2,00,000 रूपियाँसम्म जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ। त्यस्तै कम्प्युटरमा रहेको सूचना नष्ट गर्न, मेटाउन, हेरफेर गर्न वा क्षति पुर्याउने कार्यलाई दफा 46 अपराध मानेको छ र 2,00,000 रूपियाँसम्म जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै हुन सक्छ।
3: एआईमा मानिसको व्यक्तिगत विवरण राख्ने विषय पनि संवेदनशील छ। नेपालको वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 व्यक्तिको व्यक्तिगत सूचना तथा विद्युतीय माध्यममा रहेको व्यक्तिगत सूचना, लिखित, पत्राचार, तथ्याङ्क आदिको गोपनीयताको अधिकारलाई संरक्षण गरेको छ। ऐनले विद्युतीय माध्यममा रहेको व्यक्तिको सूचना अनधिकृत रूपमा प्राप्त गर्न वा गोपनीयता भंग गर्न निषेध गरेको छ।
0: त्यसैले कसैको नागरिकता, पासवर्ड, बैंक सम्बन्धी विवरण, निजी च्याट, व्यक्तिगत

0: फैलाउने वा सामाजिक सम्बन्धमा खलल पुर्याउने प्रकारका सामग्री प्रकाशन वा प्रदर्शनलाई समेत समेटेको छ।
1: अपराध आफै नगरेर अरूलाई अपराध गर्न लगाउने, दुरूपस्थान गर्ने वा षड्यन्त्रमा सहभागी हुने व्यक्ति समेत कानूनी जोखिममा पर्न सक्छ। विद्युतीय कारोबार ऐनको दफा 53ले ऐन अन्तर्गतको कसुर गर्ने, दुरूपस्थान गर्ने, उद्योग गर्ने र षड्यन्त्रमा सामेल हुने व्यक्तिका लागि 50,000 रूपियाँसम्म जरिवाना छ वा 6 महिनासम्म कैद वा दुवै सजाय व्यवस्था गरेको छ।
0: एआई प्रयोग गर्नु अपराध होइन। एआई प्रयोग गरेर कानूनले निषेध गरेको काम गर्नु अपराध हुन सक्छ। जस्तै एआईबाट कविता लेख्नु, पढ़ाईमा सहयोग लिनु, सामान्य फोटो सम्पादन गर्नु वा भाषान्तरण गर्नु सामान्य प्रयोग हुन्। तर एआई प्रयोग गरेर कसैलाई ठगी गर्नु, अरूको खातामा अनधिकृत पहुँच गर्नु, निजी सूचना चोरी गर्नु, नकली सामग्री बनाएर बदनाम गर्नु, गैर कानूनी सामग्री फैलाउनु वा आर्थिक जालसाजी गर्नु कानूनी कार्यवाहीको विषय बन्न सक्छ।
1: अर्को महत्वपूर्ण पक्ष के हो भने, विद्युतीय कारोबार ऐन र अन्य प्रचलित कानून एकअर्काको विकल्प मात्र होइन। विद्युतीय कारोबार ऐनको दफा 59ले एउटै काम अन्य प्रचलित कानून अन्तर्गत पनि अपराध हुने भए छुट्टै कार्यवाही गर्न बाधा नपुग्ने व्यवस्था गरेको छ।
0: त्यसैले एआई को सुरक्षित प्रयोगका लागि 3 वटा कुरा विशेष रूपमा सम्झनु पर्छ। अरूको गोपनीयतामा सम्मान गर्ने, एआईबाट बनाएको सामग्रीको सत्यता र अधिकार जाँच गर्ने र एआईलाई ठगी बदनाम ह्याकिङ वा अन्य गैर कानूनी काममा प्रयोग नगर्ने। अन्यथा तपाईँले यी कुरालाई ध्यानमा नराखी एआईको गलत प्रयोग गर्नुभयो भने तपाईँ स्वयं सजायको भागीदार बन्न सक्नुहुनेछ।
1: कार्यक्रम सुरक्षा सरकारमा आज हामीले समय सान्दर्भिक विषयलाई महत्वका साथ तपाईँ सामु राखेका छौं। अहिलेको समय एआईको बढ़दो प्रयोगसँगै यसका जोखिम पनि चुनौतीको रूपमा आएका छन्। समयमै यो विषयमा हामी सचेत भएनौ भने भोलि जुनसुकै समयमा पनि हामीलाई नजानिदो तरिकाले कानूनी अप्ठ्यारोमा पार्न सक्छौ। हामी सानो लापरवाही वा अन्जानमा भए पनि हामी अपराधमा पर्यो भने प्रचलित कानूनले हामीलाई त्यसै छुटकारा दिँदैन। त्यसैले हामी समयमै सचेत हुन जरूरी छ।
0: कार्यक्रम सुरक्षा सरकारको आजको विषय तपाईलाई कस्तो लाग्यो? तपाईको व्यक्तिगत सुरक्षा, सामुदायिक सुरक्षा वा कुनै पनि विषयमा कानूनी परामर्श वा न्यायिक व्यवस्थाको बारेमा केही कुरा जान्न मन लागेको छ भने तपाई हाम्रो सम्पर्कमा आउन सक्नुहुनेछ। तपाईका समस्यामा जिल्ला प्रहरी कार्यालय लमजुङले साथ र सहयोग गर्नेछ। तपाईको सुरक्षा र सेवाका लागि हामी तयार छौं।
1: आजको लागि कार्यक्रम सुरक्षा सरकारको निर्धारित समय सकिन लागेको छ। आगामी साता सुरक्षा सरकारका नयाँ विषय लिएर हामी फेरि पनि उपस्थित हुनेछौ। आजको कार्यक्रममा प्रविधिमा रहेर सहयोग गर्नुहुने मित्र दिलुसँगै कार्यक्रम सुनेर साथ दिनुहुने तपाईलाई पनि विशेष धन्यवाद। आगामी साता पुनः हाम्रो भेट हुनेछ। तबसम्मका लागि म देवमाया थापा
0: र म देवकुमारी विदा माग्छौ। तपाईँको साता शुभ रहोस्। जय नेपाल।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: होइन खुसी के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
9: खाने त खासै केही होइन दिदी। लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
8: अनि मह

0: चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
1: हो नि दिदी, लमजुङ महत 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
0: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
4: माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
5: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
6: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
4: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7 लमजुङ।
5: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
4: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0664520532, मोबाइल 9846090301, 9846074065।
5: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: ayah marini ama ayah ni
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गर्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियन द्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसारोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850066780
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशेष नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-520-209

0: पिलाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9857-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
5: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: तिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
2: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
3: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
4: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
5: कार्यक्रम साझा आवाज,
6: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
7: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
8: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
6: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
2: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
4: पसिनाको सम्मान, समानताको अभियान,
5: कार्यक्रम साझा आवाज।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: खानेकुरा त सधैँ बेलैमा खान्छ त, होइन मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
11: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
10: गर्भवती हुँदा के खाने?
11: स्तनपानको मात्रा कसरी पुर्याउने?
10: शिशुलाई कहिलेदेखि थप खाना दिने?
11: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
10: यसको जवाब अनुमानमा होइन,
11: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
10: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
11: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
15: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646
16: सरकारबाट समर्थन प्राप्त गर्न चर्चको आर्थिक शक्तिको दुरुपयोग गर्ने प्रयास गरेको अदालतको ठहर छ। यो बीबीसी नेपाली सेवा हो।
17: साँझ पखमा तपाईलाई स्वागत छ। रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको संख्या 950 पुगेको अधिकारीहरूले जनाएका छन्। सरकारले उद्धार, खोज तथा राहत वितरणमा प्रदेश तथा स्थानीय सरकारलाई व्यवस्था गरेको आरोप अस्वीकार गरेको छ। आज सरकारका प्रवक्ताले केही बेरअघि पत्रकार सम्मेलन गर्दै सब व्यवस्थापन लगायतका विषयमा उठेका प्रश्नहरूको समेत जवाफ दिएका छन्। शिक्षा मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढ़ीमा ज्यान गुमाएकाहरूको संख्या 950 नाघेको जानकारी दिए। खोज, उद्धार र राहतमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्। मन्त्री पोखरेलले विपदको यस घड़ीमा प्रदेश र स्थानीय तहलाई व्यवस्था गरेको भन्ने आरोपको खण्डन गर्दै भने,
18: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ। बाढ़ी प्रभावित नागरिकलाई संघीय र स्थानीय सरकारको सहकार्यमा 27 वटा आश्रय स्थलमा बसोबास गर्न तथा राहत व्यवस्थापन गरिएको छ।
17: पहिचान हुन नसकेका सबलाई जमिन मुनि गाडेको विषयलाई लिएर पनि सरकारले सरको आलोचना खेप्नु परेको छ। त्यसबारे उनको जवाब थियो,
18: पहिचान हुन नसकेका सबहरूको अनिवार्य रूपमा डीएनए नमूना, औठा छाप र आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र जमिन मुनि व्यवस्थापन गरिएको हो। भविष्यमा आफन्तजनले दावी गर्न आएमा डीएनए परीक्षण मिलाएर सब वा अवशेष हस्तान्तरण गर्न सकिने कानूनी र वैज्ञानिक ढोकाहरू खुलेको नै छ।
17: व्यवस्थापन गरिएका भनिएका शवको डीएनए परीक्षण पछिका प्रक्रियाबारे नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेसँग जानकारी लिएका थियौं।
19: घटनास्थल प्रकृति मुचुलका लाश जाँच मुचुलका पश्चात पोस्टमार्टम गरायौं, उहाँहरूको औठा छापहरू पनि लिने काम भयो। त्यस पछाडि डीएनए प्रोफाइलिङको लागि नमुना संकलन गरेर सबै शव राखेको अवस्था छ। अब उहाँहरूको त्यो फर्स्ट डिग्री रिलेसनको व्यक्तिहरू हुनुहुन्छ,
17: त्यो भनेको जसको आफन्त सम्पर्कमा छैनन् उनीहरूको परिवारले,
19: परिवारमा पनि आमा बुवा छोरा छोरीको नाता फर्स्ट डिग्री उनको, र उहाँहरू चारैजना हुनुहुन्न भने उहाँको सिबलिङ अर्थात् दाजुभाइ दिदी बहिनी उहाँहरू मध्ये एकजनाको फ्रेस ब्लड संकलन गरिन्छ। उहाँहरूले त्यो फ्रेस ब्लड दिन आउँदा दुई प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज प्याथोलोजी ल्याबमा वा नजिकको जिल्ला प्रहरी कार्यालय पनि सम्पर्क गर्न सक्नुहुन्छ।
17: यदि कसैको आफन्त त्यो फर्स्ट डिग्री पनि अथवा अरू आफन्त पनि नजिकको नातेदार पनि देशमा छैन भने बाहिर छ भने के गर्ने, त्यसको कुनै विकल्प?
19: देश बाहिरको हकमा उहाँहरू नेपाल आइराख्नु पर्दैन। यसको लागि फर्स्ट डिग्रीको नातेदार आमा बुवा छोराछोरीले चाहिँ त्यसमध्येमा एकजनाले त्यहाँबाट रगत दिएर त्यही डीएनए प्रोफाइलिङ गरेर सोको सफ्ट कपी डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन एन्टीमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उहाँहरूले इमेल गर्न सक्नुहुन्छ, र सो आधारमा त्यो प्रोफाइलिङको यहाँ रहेको डीएनए प्रोफाइलिङसँग म्याचिङ गर्ने काम हुन्छ। म्याच भएको खण्डमा अनि जोसँग म्याच भएको छ त्यो आफन्तलाई यहाँ भएको पहिचान नखुलेको सब हस्तान्तरण गरिन्छ।
17: उनी थिए नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्ले। अधिकारीहरूका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको संख्या करिब 4,000 छ। त्यसमा विदेशी नागरिक करिब 600 र सुरक्षाकर्मी तथा सरकारी कर्मचारीहरूको संख्या 100 भन्दा धेरै छ। पछिल्ला दिनहरूमा धेरैको ध्यान विभिन्न जलविद्युत आयोजनाका सम्पर्कविहीन 650 जनाको खोजी प्रयासमा केन्द्रित पाइन्छ। उनीहरूमध्ये कैयौं सुरुङहरूमा फँसेको आशंकाबीच भइरहेको उद्धार प्रयासका सम्बन्धमा नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
20: आज रसुवागढी, लामटाङ, चिलिमी, अप्पर त्रिशुली 1, त्रिशुली 3 र त्रिशुली 3B काम भएको छ। रसुवागढीको लगभग 250 मिटर गएपछि त्यहाँ चाहिँ टनेल बन्द भएको भाग फेला पर्यो, त्यहाँसम्म केही पनि फेला परेको छैन। लामटाङको हकमा 65 मिटरसम्म भित्र गएको छ, त्यहाँ चाहिँ एकदमै ठुल्ठुलो ढुङ्गाहरू फेला परेको छ। त्यसपछि यो चिलिमी र UT-1 विदेशी उद्धार कर्मीहरूसँग नेपाली सेनाको संयुक्त टिमले गरेको हो। यो
17: त्यसमा के छ प्रगति चाहिँ?
20: अहिलेसम्म त्यस्तो रिजल्टहरू केही आइसकेको छैन। अब त्यो कम्प्लिटली टनलहरू चाहिँ बन्द छन्, त्यसलाई चाहिँ खुलाउने प्रयास भइरहेको छ।
17: अनि त्रिशुली 3A र त्रिशुली 3B
20: थ्री एमा चाहिँ टनलभित्रको पानी फाल्ने काम भइरहेको छ मोटरबाट खानेर, अनि 3B हकमा त्यसको इन्ट्री पोइन्ट पत्ता लगाउने काम हुँदैछ त्यहाँ चाहिँ।
17: उनी थिए सैनिक प्रवक्ता राजाराम बस्नेत। आज बाढ़ी प्रभावित नुवाकोटको बटार र ढुङ्गे क्षेत्र पुगेका थिए हाम्रा संवाददाता अशोक दाहाल। उनले त्यहाँ के देखे?
21: शरदजी, आज हामी सबैभन्दा पहिले बटारमा रहेको एउटा शिविरमा पुग्यौं जहाँ उद्धार गरिएका मानिसहरूलाई राखिएको थियो। त्यहाँ जलविद्युत आयोजनाको सुरुङबाट बचेर आएका केही मानिसहरूसँग हामीले कुरा गर्यौं। सुरुङभित्रबाट संघर्ष गरेर आफू बच्न सफल भएको उहाँहरूको कथा एकातिर थियो भने अर्कोतिर उहाँहरूले आफ्नो परिवारका सदस्यहरू गुमेको खबर त्यस पछाडि थाहा पाउनुभयो र त्यसको पीड़ा अलग्गै थियो। एकैजनाको परिवारका 8 जनासम्म सदस्य उहाँहरूले गुमाउनु भएको रहेछ। त्यसपछि हामी बटारकै मैथली ब्यारेक आसपास गयौं। त्यहाँ मानिसहरू जो हाइड्रो पावरको सुरुङभित्र अझै पनि सम्पर्कविहीन हुनुहुन्छ उहाँहरूको परिवारका कैयौं सदस्यहरू त्यहाँ जम्मा भएर बस्नु भएको छ र उद्धारको के भइरहेको छ भन्ने उहाँहरूको चासो छ। उद्धार ढिलो भएकोमा उहाँहरूमा एक किसिमको छटपटी, असन्तुष्टि र बेचैनी पनि देखिन्थ्यो। त्यस पछाडि हामी ढुङ्गे बजार गयौं जुन त्यहाँभन्दा केही किलोमिटर अगाडि र त्रिशुली बजार सँगै छ, जुन चाहिँ बाढ़ीले तहस नहस बनाएको नुवाकोटको एउटा ठाउँ मध्ये हो र त्यहाँ केही घरहरू मात्रै बचेका छन् र केही घरहरूमा मात्रै मान्छेका सरसामानहरू बचेका छन्। त्यहाँ मानिसहरू आज स्थानीय स्वयंसेवकको सहयोगमा घरभित्र छिरेर आफ्ना बचे खुजेका सामानहरू बाहिर निकालिरहनु भएको थियो। एकजनाले त आफ्नो घरबाट केही थान सिलिण्डर, भाँडाकुँडा र केही थान पानीका जारहरू मात्र बाहिर निकालेको हामीलाई देखाउनुभयो। त्यो ठाउँका मानिसहरूमा बाढ़ीले आफन्त, साथीभाइ, छरछिमेकी गुमाएको एउटा पीड़ा छ भने अर्कोतर्फ बाढ़ीले आफ्नो घर व्यवसाय सबै बगाएर लैजाँदाखेरि अथवा क्षति पुर्याउँदाखेरि अब कसरी अगाडि बढ़ने भन्ने एक किसिमको चिन्ता पनि उहाँहरूले हामीलाई सुनाउनु भयो। शरदजी,
17: हाम्रा संवाददाता अशोक दाहाल, पछिल्ला दिनमा बढ़दै गएको राहत र उद्धार बारेका गुनासोहरूका सम्बन्धमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीको प्रतिक्रिया मागेका थियौं।
19: विपदको बेलामा हुने जुन मिस इन्फर्मेसन पनि हामीले धेरै आइडेन्टिफाई गरेका छौँ। हजुरले भन्नुपर्दाखेरि जस्तो एउटा घटेको भन्ने ठाउँमा उद्धार हामी उद्धार भएको छैन, उद्धार भए पनि धेरैतिर भाइरल भयो एउटा। त्यो ठाउँमा सेनाले चाहिँ चारचोटि पाँचचोटि हिजो पनि आज पनि खोज्यो, ग्राउन्डमै गएर खोज्यो, मान्छे भेटिएन। त्यस्तै चाहिँ जुन जुन हटस्पटमा त्यो धेरै गुनासो सोसियल मिडियामा आएको छ त्यही ठाउँमा गएर खोज्दाखेरि पनि एउटा घर पनि भाइरल गयो, त्यो घरमा खोज्यो, कहीँ छैन। भनेपछि कहिले काहीँ विपदको घडीमा सबैलाई चाहिँ एक खालको चाहिँ पीड़ा दिएको बेलामा चाहिँ यसमा यो रोमान्टिसाइज भएको पनि अब त्यति राम्रो नहुनुपर्ने हो होइन, अलिकता त्यो पनि चाहिँ भएको छ। हामीले अलिकता त्यो अब्जर्भ गरेका छौँ।
17: सामाजिक सञ्जालमा आएको कुरा भयो। अब अर्को चाहिँ जनप्रतिनिधिहरूले, स्थानीय तहकै जनप्रतिनिधिहरूले चाहिँ हामीसँग समन्वय नै गरेन, सरकारसँग सरकारले व्यवस्था गर्यो भन्ने जुन छ त्यो
19: म भन्छु। यसमा विपत्ति ऐन 2074 चाहिँ पढ्नलाई म अनुरोध गर्दछु। विपत्ति ऐन 2074 नेपालको संविधान 2072 स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय संघीय सरकारको भूमिकालाई चाहिँ स्पष्ट विभाजन गरिदिएको छ। त्यो हुनाले समन्वय चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण होला। जस्तो हिजो बागमती प्रदेशको मन्त्रीज्यू हामीसँग छलफल गरेर अनि उहाँले चाहिँ ठिक छ यो ऐन यसले चाहिँ हाम्रो स्पष्ट भूमिका खेलेको हामीलाई पनि अवगत छ, यो अनुसारको हामीले काम पनि गरिरहेको छौँ। यहाँ संघीय सरकारले केन्द्रमा काम गरेको छ, यहाँ हामीलाई चाहिँ धन्यवाद। हामी स्थानीय स्तरमा चाहिँ हामी परिचालित हुन्छौँ, हामी गर्छौँ भनेर मुख्यमन्त्रीले कमिटमेन्ट पनि गर्नुभयो र त्यसपछि उहाँ फिल्डमा पनि जानुभएको छ, खटिनु भएको छ, टिम पनि मोबिलाइज गरेको छ, स्थानीय सरकार पनि मोबिलाइज भएको अवस्था छ। तर अब यहाँ चाहिँ एउटा कुरा भनेर बाहिर चाहिँ कुनै अर्को मेसेज जान्छ भने त्यसको जिम्मा लिन सकिँदैन।
17: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अन्तिम प्रसंग, चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाली अधिकारीहरूले रसुवामा बनेको लेक टू हिमतालमा पानी जम्मा हुने क्रम जारी रहेको बीबीसीलाई बताएका छन्। यद्यपि उक्त हिमताल भरिन र फुट्न कति समय लाग्छ भन्ने बारे अनुमान गर्न कठिन भएको उनीहरूको भनाइ छ। उक्त तालको पछिल्लो अवस्थाबारे बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुलीले भने,
0: त्यो रिपोर्टमा जनाइए अनुसार चाहिँ त्यहाँ अहिले अनुमानित 650,000 घनमिटर पानी जम्मा भएको देखिन्छ। अब यो ताल तुलनात्मक रूपमा यसअघि जो बिहान फुटेको ताल भन्दा चाहिँ झन्डै 3 गुणा सानो देखिन्छ। पानीको आयतन चाहिँ तुलनात्मक रूपमा कम छ, तथापि तल्लो क्षेत्रमा सानातिना पहिरोहरू खसिराखेको, नदीको क्षेत्रमा पनि थुप्रै लेदो गेग्रान रहेको कारण यो ताल फुट्न गएमा चाहिँ त्यो सबै गेग्रान बहाव हुन सक्छ र अलिकति ठुलै रूप पनि लिन सक्छ भन्ने जोखिम चाहिँ कायम भएको हुनाले हामीले मुख्यतः उद्धारकर्ताहरू त्यसमा पनि टनेलको क्षेत्रमा उद्धारको लागि खटिराख्नुभएका सुरक्षाकर्मी, तल्लो क्षेत्रमा पनि मृतक र बेपत्ताको खोजीमा लागिराख्नुभएका सुरक्षाकर्मी जो खोलामै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो सतर्कता साथ काम गर्नुपर्ने विषय छ। पहिलो दिनको बाढ़ीले असर पुर्याएको क्षेत्र छ, त्योभन्दा बाहिर चाहिँ यो बाढ़ी पनि आउने देखिँदैन।
1: भरिएर पोखिने केही अनुमान हुन्छ, समय यति लाग्न सक्छ अथवा
0: यो खासमा यो जुन ताल बाँकी छ त्यो ताल पहाड़को बीचतिर छ, यो हिम पहिरो गएको क्षेत्रभन्दा तल र परिवेशको उचाइ अनुमानित 4,000 मिटरतिर देख्न सकिन्छ। त्यो कारणले तीव्र गतिमा यो नभरिएको पनि हो, यसमा हिम नदीको पग्लिएको थोरै पानी मात्रै यसमा विस्तारित जम्मा हुँदै गइरहेको अवस्था छ, त्यसकारण यो भरिनको लागि अझै पनि केही दिनहरू लाग्न सक्ने अनुमान गर्न सकिन्छ।
17: उनी थिए वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुली गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
22: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
23: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041123, 4021224, मोबाइल 9841445148।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुशी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
0: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका साथ पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344 9841626344।
7: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्टर सात लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडल हस्पिटल बेसिसर सात लमजुङ। सम्पर्क 0665220004 9840050663।
8: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
8: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9560-13375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: California.
1: Extreme energy drink.
2: 아니네, 쿠시. 게 칸죠? 아스칼타 전에이 푸르디르 라스스토 데크추 타.
3: 카니타 카스테 케이 호이나 디디. 람중 애그로 비 컨선 द्वारा उत्पादित शुद्ध 람중 महा बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु.
2: 아니 महा चाहिँ शुद्ध र अर्गानिक नै होला र?
3: हो नि दिदी. 람중 महा त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्गानिक महा हो.
2: महा बाहेक अरु के पाइन्छ
3: त्यहाँ? यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि.
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा. म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु.
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्. प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर. थप जानकारीको लागि 98611 39157.
3: महको सेवन स्वस्थ र दीर्घ जीवन.
5: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर.
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन. मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा.
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्. साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ. साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ.
6: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट.
5: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ. सम्पर्क फोन नम्बर 0665909900. मोबाइल 98477 69229.
7: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
8: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको. अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
7: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न. त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि. बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि.
8: ल भइहाल्छ नि नानी.
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ.
10: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ.
9: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460 77745.
6: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर.

0: कलाकारहरू नीता ढुंगाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पंगिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति।
1: हेर्दै जा, तेरा छोरीलाई मैले जाने छु।
2: यसले गर्दा आज कति वचन सुन्नु पर्यो? यो जन्मिनु सट्टा त मेरो घर पनि तुएको भए हुन्थ्यो नि।

0: समय दिउँसो 3 बजे र साँझ 6 बजे।
1: तब शांति से सूरज जाता तो हजारों सालों से शांति होती है भाई। कहाँ ये साले?
2: इसका अंजाम क्या होगा ये तुम जानते ही होगे।
3: It's time. I'm coming.
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798।
5: I'm home, daddy.
6: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
7: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
6: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
7: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
6: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ, अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
7: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बेसीसहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
7: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
8: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हर पल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा। गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसीसर 7 लमजुङ। सम्पर्क 0665200004, 9840050663।

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौँ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।